0: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
7: मोबाइल 97460-00454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
12: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै?
12: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
8: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
0: प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9865000271 र 9805677272

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 6 बजेको छ
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: Marsang FM 95 MHz. 95 MHz.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 25 गते बिहिबार सन् 2026 सेप्टेम्बर 10 तारीख भदौ कृष्ण पक्षको चतुर्दशी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
1: डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या, बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको लागि एआई को प्रयोग,
0: बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक, बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने माथि निर्मम बन्न सरकारलाई रवि लामी खानेको आग्रह,
1: ग्यासमा कालोबजारी आयल निगम र सरकार मुख दर्शक, विद्यार्थी र मजदूर सबैभन्दा बढी मारमा,
0: इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी, इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोप,
1: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दै एनबीएलमा काठमाडौँले कर्णालीलाई हरायो।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2162-596-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। भोटेको सी बाढीपछि हजारौं परिवारजन अहिले डीएनए परीक्षणको नतिजाको पर्खाइमा छन्। तर यसका लागि समेत लामो समय लाग्ने देखिन्छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। सामान्य अवस्थामा यी दुवैले वर्षभरिमा 1,000 नमूना पनि जाँच्दैन थिए। भोटेको सी बाढीपछि एकैपटक 2,000 भन्दा धेरै नमूना प्रयोगशाला पुगेका छन्। परिवारका सदस्यको नमूना काठमाडौँमा नेपाल प्रहरी अस्पताल र काठमाडौँ बाहिर जिल्ला प्रहरी कार्यालयको समन्वयमा संकलन भइरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै सब र परिवारका सदस्य समेत गरेर 530 जनाको नमूना आइसकेको त्यहाँका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले जानकारी दिनुभयो। यसैबीच भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्यूटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसका अनुहार पहिचान गरेर सही व्यक्तिसँग जोड्ने यो आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5-10 विकल्प देखाउने र त्यसपछि परिवारका सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। कान्तिपुरमा खबर छ।
7: भोटेकोसी बाढ़ीमा बेपत्ता भएका व्यक्तिको खोजीको आवाज उठाउने परिवारजन विरूद्ध सामाजिक सञ्जालमा घृणा फैलाउने विरूद्ध निर्मम बन्न सत्तारूढ़ रासपाका सभापति रवि लामिछानेले सरकारसँग आग्रह गर्नु भएको छ। राज्य पीड़ितको पक्षमा उभिएको छ भन्ने नागरिकले महसुस गर्ने गरी कार्यवाही हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सभापति लामिछानेले बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि सरकार व्यवहारमै निर्मम बन्नुपर्ने बताउनुभयो। सत्तारूढ़ राजसभा सभापति लामिछानेले बाढ़ी पीड़ितमाथि नराम्रो व्यवहार गर्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको समेत बताउनुभयो। विपदमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारामा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य तत्काल बन्द गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ, यो सरकार के हो र रासोपा के हो? सभापति लामिछानेले भन्नुभयो, रासोपालाई विपदमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै समर्थक नचाहिएको उहाँको भनाइ छ। हामीलाई त शोक र पीड़ामा परेका मान्छेहरूको पक्षमा उभिने र उनीहरूको आँसु पुस्ने सदस्यहरू चाहिएको छ, सभापति लामिछानेले भन्नुभयो।
6: भोटेघोसी बाढीमा आमा बाबु लगायतका अभिभावक गुमाएका तथा विस्थापित बनेका बाल बालिकाका लागि कक्षा 12 सम्म पढ़ाउन सरकारले छात्रवृत्ति बैंक स्थापना गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित बाल बालिकाको अवस्थाको वर्गीकरण गरेर आवश्यकताका आधारमा छात्रवृत्ति बैंक मार्फत आवासीय सुविधादेखि पूर्ण एक आंशिक छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराउने सरकारले जनाएको छ। संघ प्रदेश पालिका विभिन्न संघ संस्था गैर सरकारी निकाय व्यक्तिको सहयोगमा छात्रवृत्ति बैंक स्थापना गरिने शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न निकाय र संघ संस्थाबाट प्राप्त हुने सहयोग एकीकृत गरेर छात्रवृत्ति बैंक मार्फत बाढ़ी पीड़ित बाल बालिकालाई आवश्यकताका आधारमा वितरण गरिनेछ। भविष्यमा आउने बाढ़ी पहिरो लगायतका विपदबाट प्रभावित हुने बाल बालिका पनि छात्रवृत्ति बैंकबाट लाभान्वित हुन सक्नेछन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुनिश्चित भविष्य छात्रवृत्ति योजना कार्यक्रम सञ्चालन गर्दै बाढ़ीबाट पीड़ित बनेका बाल बालिकालाई आवासीय छात्रावास र पूर्ण छात्रवृत्ति समेत प्रदान गरिने जानकारी दिनुभएको खबर कान्तिपुरमा छापिएको छ।
7: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी तथा व्यापारीहरूले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 सम्म बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार भने मुखदर्शक बनेका छन्। ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर भदौ 19 निगमकै मिलिमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज बनेको छैन, कालोबजारी बरू शुरू भएको छ। अहिले विक्रेताले त मनपरी मूल्य उठाएर उपभोक्तामाथि अत्याचार गरिरहेका छन्। यसप्रति उद्योग र निगम र सरकार समेत मौन छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योगी तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो। उहाँले उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज नहुने भन्दै आक्रोश व्यक्त गर्नुभयो। मूल्य बढ़ाउन सरकारसँग सहमति खोज्ने तर उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउने जिम्मेवारीबाट उद्योगी पन्चिएको उहाँको भनाइ छ। हात जोडेर ग्यासको आपूर्ति सहज बनाइदिनुहोस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उहाँले सुनाउनुभयो। उद्योगीहरूलाई पाटा नफर्काएसम्म चाहिँ यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण हो, उहाँले बैठकमा भन्नुभयो। आजको नयाँ पत्रिकामा खबर छ। यसैबीच खाना पकाउने ग्यासको चरम अभावको बढ़ी मार विद्यार्थी र दैनिक ज्यालादारी गर्ने मजदूरमा परेको छ। एउटै मात्रै सिलिण्डर भएकाले सकिने बित्तिकै अर्को भर्न सकिने अवस्था नरहँदा विद्यार्थी र मजदूर यसको बढ़ी मारमा परेका छन्। ग्यास नपाएको गुनासो मात्रै बढ़ी आउने गरेका छन्। विभागको गुनासो अधिकारी अर्जुन खड्काका अनुसार गुनासो गर्नेमा धेरैजसो दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी र मजदूर छन्। उनीहरूको गुनासो सम्बोधनका लागि विभागले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगी समक्ष प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गर्छ, तर सम्बोधन असाध्यै कम हुने गरेको उहाँको भनाइरहेको खबर आजको गोर्खा पत्रमा छ।
6: काया कैरनमा बाढ़ीले जलविद्युत क्षेत्रमा पारेको असर र अबको कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या, बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक, बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि निर्मम बन्न सरकारलाई रवि लामी छानेको आग्रह, ग्यासमा कालो बजारी, आयल निगम र सरकार मुख दर्शक लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेको सीमा आएको बाढ़ी पहिरोले सर्वसाधारणको घर जग्गा र व्यवसायमा ठूलो क्षति पुर्याए। लोन रिकभरी चासो बढ़ेको छ तर प्राकृतिक विपत्तिका कारण पनि बीमाले राहत दिने भएकाले लोन रिकभरीमा प्रणालीगत समस्या नहुने बैंकहरू बताउँछन्। बाढ़ी पहिरोले जनधनको ठूलो क्षति गरे पनि वित्तीय संस्थाले लगानी गरेको कर्जाको जोखिम भने ठूलो नरहेको नेपाल बैंकर्स संघले जनाएको छ। प्रमुख सीईओ अनिल शर्मा कारखानाहरूबाट लिएको जोडिएको देखिएको छ। बाढ़ी पहिरोले प्रभावित क्षेत्रका घर जग्गा तथा व्यावसायिक संरचनामा क्षति पुर्याएका चुनौती थपिने भए पनि अधिकांश बैंक कर्जालाई बीमाले समेटेको संघको भनाई छ। यसैबीच त्रिशुली बाढ़ीमा परेर क्षतिग्रस्त भएका नेपाल विद्युत प्राधिकरणका जलविद्युत उत्पादन तथा प्रसारण आयोजनाहरूको बीमा नै नभएको पाइएको छ। प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेका परियोजनाहरूको बीमा गरिए पनि प्राधिकरणकै स्वामित्वमा रहेका परियोजनाको बीमा
4: का आयोजनाको विद्युत उत्पादन बन्द भएको छ भने निर्माणाधीन आयोजनाका उत्पादन गृह, प्रसारण संरचना, पहुँच मार्ग लगायतका महत्वपूर्ण भौतिक झन्न 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। भौतिक अहिले पूर्ण बनेको छ। यही विषयमा हामीले स्वतन्त्र संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुरा गरेका छौं।
6: 13 आयोजनाहरू प्रभावित भए, 9 आयोजनाहरू विद्युत उत्पादन बन्द छ। 2 त्यति ठूलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगेको पनि प्रसारण ती आयोजना पनि बन्द छन्। एउटा 25 मेगावाटको 16 आयोजना र एउटा 6 मेगावाटको जलविद्युत आयोजना छन्। हाम्रा चाहिँ 917 जना मान्छे आज पनि बेपत्ता छन्। प्राइभेट कम्पनीहरू जति परे छन्, प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। जस्तो कसैको पावर छैन भनेपछि 26-30 अरब जति चाहिँ खेती पुग्यो भन्ने चाहिँ मेरो हेराइ छ। धेरै प्राविधिक जनशक्ति बग्यो, 180 जना इन्जिनियर बगेका छ हेर्नु छ। त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर टनेलमा काम गर्ने त लेबर पनि त्यही खालको लेबर अर्को भेट्दैन।
5: पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ?
6: प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन। अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभाइभ हुन्छ भन्ने आउँछ। कम चाहिँ तपाईँको प्रोग्रेस भएको, कम क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला। अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ।
5: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ?
6: अहिले हाम्रो 4300 मेगावाट उत्पादन छ, होइन, उत्पादन थपिरहेको छ। फेरि हामी 6400 मेगावाट देशभरि हामी निर्माण गरिरहेका छौँ। निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन्, किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेको छ। 431 मेगावाट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या। मलाई चाहिँ लोड सेडिङ नै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन, तर केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ।
5: जलविद्युत क्षेत्रलाई प्रोत्साहन दिने गरी सरकारले तत्काल ल्याउनु पर्ने योजनाहरू
6: यी पहलले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वन्डर पोलिसी आठवटा मन्त्रालय 24 विभाग 200 भन्दा बेसी टेबलमा जान नपरोस् भन्ने माग हो हाम्रो। त्यहाँ चाहिँ त्यो आठवटै मन्त्रालयका प्रतिनिधि राख्ने विभाग त्यसले नै समितिको एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने। त्यहाँ गएपछि हाम्रो सबै सकियो कि त्यो उहाँहरूको वाचापत्रमा छ। त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ। 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त। भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त्यो सबै राज्यको होइन भनेको। त्यसर्थमा त म त राज्यको काम गरिरहेको छु त। नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो। म त अझै थप माग्छु 10 वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो। हाइड्रो पावरमा कसरी डिस्टर्ब गर्न नपाउने? यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझिरहेको छन्। अहिले जनताले धेरै बुझिरहेको छन्। हतपत्त धेरै डिस्टर्ब गर्दैनन्। जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्ने त्यो के छ भने नेपाल सरकारले नै 10% स्थानीयलाई दिनैपर्छ भनेर सिएट दिन लागेको छ नि त। अब बाटो र बिजुली नपुगिकन काम शुरू हुँदैन। काम शुरू हुनलाई बाटो र बिजुली लानु पर्यो। त्यहाँ चाहिँ त्यो विकास निर्माण लिएर गयो प्रोजेक्टले होइन। अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ। स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ मान्छेको।
4: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: कृषि मन्त्र नार्टसँग
7: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको त्रिशुली नदी र ताँदी नदीको संगमस्थल विदुर नगरपालिकाको निकै चहलपहल हुने देवीघाट बजार अहिले चकमन्न छ। त्यहाँ अहिले बजार नजिकै ढुङ्गामा कुदिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदमको सालिङ मात्रै सग्लो छ। यही भदौ 10 गते आएको भटेकोशी हिमबाढ़ीले भितण्डामा चाएपछि देवीघाट बजार खण्डहरमा परिणत भएको छ। त्यहाँ भएका रूख समेत संग्रा छैनन्। कल्पना नै नगरेको बाढ़ीले अधिकांश घरमा पुर्याएपछि 300 भन्दा बढ़ी विस्थापित परिवारले नजिकैको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। लाखौंको सम्पत्ति रातारात रित्तिएपछि बाढ़ीबाट बाँच्न सफल देवीघाट र ढुङ्गे बजारका बासिन्दा अब अर्कै ठाउँ सर्न चाहन्छन्। वर्षौं त्यही जीवन बिताएकाको मन भने अडिन सकेको छैन। बगरमा बदलिएको बजारमा फेरि पनि यस्तै विपद आउन सक्ने भएकाले उनीहरू उचित ठाउँमा स्थानान्तरण हुन चाहन्छन्। होल्डिङ सेन्टरमा बसेको 15 दिन पुग्दा पनि विस्थापित परिवार व्यवस्थित पुनस्थापनाको पर्खाईमा छन्। वर्षौंदेखि धार्मिक, पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा स्थापित देवीघाट बगरमा परिणत भएपछि अन्त कतै पुनस्थापना हुने पर्खाई समेत उनीहरूको छ। बगर बनेको बजारमा अडिँदैन मन शीर्षकको खबर गोर्खा पत्रमा छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोइटर्सले जनाएको छ। ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै चुनावपछि तत्काल युद्ध अन्त्य गर्ने बताउनु भएको हो। इरानले अमेरिकी चुनावमा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहनु भएको छ। इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा असन्तुष्टि बढ़ाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको ट्रम्पको आरोप छ। तर ट्रम्पले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन। उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढ़ेको उहाँले बताउनु भएको छ। यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ।
5: अब केही खेल खबर। एसएससी पुरूष प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। मलेसियाको कलालमपुरमा रहेको बायोमास ओभलमा हुने खेल नेपाली समय अनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह एकको विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। नेपालले समूह चरणका पहिलो 3 खेल जितेको थियो भने अन्तिम खेलमा हङकङसँग 15 रनको पराजय भोगेको हो। यद्यपि समान 6 अंक भए पनि राम्रो रन रेटका आधारमा नेपाल समूह विजेता बनेको छ। ओमानले समूह चरणमा 4 मध्ये 2 खेल जितेको थियो। अन्तिम खेलमा भने ओमान संयुक्त अरब इमिरेट्ससँग 49 रनले पराजित भयो। यस्तै आजको खेलमा जित हात पार्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ। अर्को सेमी फाइनल खेल संयुक्त अरब इमिरेट्स यूए र हङकङ बीच आज हुँदैछ। प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुने तालिका रहेको छ। यस्तै लगातार 3 खेल जितेको कर्णाली शिवराजलाई 3-1 हराउँदै काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनबीएलमा महत्वपूर्ण जित निकालेको छ। अहिलेको लीगमा कर्णालीले पहिलो हार बेहोरेको हो। काठमाडौँको यो तेस्रो जित हो। उसले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ। एनबीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण सगरमाथा बीच दिउँसो 1 बजे, दोस्रो खेलमा कर्णाली र मधेस बीच दिउँसो 4 बजे तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तड बीच हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नुवाकोटको देवीघाटमा भोटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाले पाँच दिन लगाएर हिजो बेलुकी एक्रो ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो। नयाँ पुल आजदेखि पैदल यात्रीका लागि खुला रहने र भोलिदेखि गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
5: अहिले गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टा बर्दियामा सबैभन्दा बढ़ी 63.2 मिलिमिटर वर्षा भएको छ। यस्तै देशका पश्चिमी पहाड़ी धेरै जसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़का साथै मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
4: कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउबा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउबा पक्षले प्रतिष्ठाको विषय बनाएका माग सम्बोधन गर्न थापा तयार हुनुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भएको छ। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन नवयुवा आन्दोलनमा जलेर यस्तो अवस्थामा थियो। अहिले पनि त्यही अवस्थामा रहेको खबर कारोबारमा छ।
4: सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन हस्ताक्षर संकलन शुरू भएको छ। नेकपा संसदीय दलमा बहुमतका लागि 11 सांसद चाहिनेमा हिजो बिहानसम्म 9 जनाको हस्ताक्षर संकलन भएको छ। अरू सांसदलाई पनि फकाइँदै गरेको खबर कान्तिपुरले लेखेको छ।
5: पश्चिम नेपालमा बढ़ी खेती गरिने कफी पछिल्लो समय पूर्वका धेरै ठाउँमा विस्तार हुन थालेको छ। पूर्वका सोलुखुम्बुदेखि ओखलडुङ्गा, खोटाङ, भोजपुर, शंखुवासोभा, तेह्रथुम, चापलेजुङ, पाँचथर र इलामसम्म व्यापक रूपमा कफी खेती विस्तार भएको छ।
4: मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083मा संशोधन राख्न सांसदलाई खुल्ला भएको छ।
5: भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पहिरोका कारण मधेस प्रदेश बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको खबर आजको गोर्खापत्रमा छ।
4: जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेका देशलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानी तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। यस्तै वायुमण्डलमा पाइने कालो कार्बन, ब्ल्याक कार्बनले पृथ्वीको तापक्रम बढ़ाउन यसैका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ भने भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ाएको छ।
5: भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोका कारण तराई मधेसको पर्यटकीय व्यापार एक हप्ता यता कमजोर बन्दै गएको छ। काठमाडौँ हेटौँडा जोड्ने मुख्य सड़कहरू अस्तव्यस्त बनेपछि मधेस हुँदै काठमाडौँ वा पोखरातर्फ जाने आउने भारतीय पर्यटकको संख्या ठप्प जस्तै बनेको कारोबारले लेखेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: दुःखको मानु सुखको निन्द्रा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या। बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको लागि एआईको प्रयोग।
4: बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक। बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि निर्मम बन्न सरकारलाई रवि लामिछानेको आग्रह।
5: ग्यासमा कालो बजारी, आयल निगम र सरकार मुखदर्शक, विद्यार्थी र मजदूर सबैभन्दा बढ़ी मारमा।
4: इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी। इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोप।
5: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दै एनबीएलमा काठमाडौँले कर्णालीलाई हरायो।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। पोहोर भदौ 24मा केपी ओली हेलिकप्टरबाट भाग्नु परेको र रवि लामिछाने चाहिँ जेलबाट निस्केको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र रविको बाटोमा भेट भएको छ अनि रवि भन्दैछन् भागेको वर्षगाँठको शुभकामना है, अनि ओली जवाफ फर्काउँदैछन् सेम टु यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बचौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
0: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
6: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू,
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
7: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
8: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: नमस्कार, रेडियो मर्सङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङदी .org मा बिहान 6:35 बजेको मर्सङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भ्याप्सन लमजुङमा आबद्ध निजी विद्यालयद्वारा भोटेकोशी बाढ़ी पीड़ितको राहतको लागि 16,31,000 सहयोग। हातीमालो साकोसको सदस्यलाई स्वास्थ्य उपचारमा 25% छूट। 3 स्वास्थ्य संस्थासँग सम्झौता। विपद प्रभावितको लागि लमजुङका आमा समूहद्वारा सहयोग गर्ने क्रम जारी। बेसर 9 का महिला तथा आमा समूहद्वारा 1,10,000 सहयोग। र नागरिकको सहजताको लागि मर्सङदी गाउँपालिकामा आइतबार सार्वजनिक विदाको दिन पनि स्वास्थ्य सेवा सञ्चालन।

अब समाचार विस्तारमा भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले लमजुङका विभिन्न विद्यालयले 16,31,045 रूपियाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन लमजुङको पहलमा संकलित रकम मध्ये 12,47,655 रूपियाँ प्याप्सन राहत कोष मार्फत र 3,83,390 रूपियाँ प्रधानमन्त्री राहत कोषमा प्रत्यक्ष जम्मा गरिएको प्याप्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलले जानकारी दिनुभयो। अध्यक्ष पौडेलका अनुसार फुटेकोशी बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि लमजुङका विभिन्न निजी तथा आवासीय विद्यालयहरूले प्याप्सन राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। विश्वसाथ स्टेट युनिभर्सल एकाडेमीले सबैभन्दा बढ़ी 3,50,468 रूपियाँ प्याप्सन राहत कोषमा सहयोग गरेको छ। त्यस्तै सुन्दरबजार 9 स्थित ग्लोबल भिजन इंग्लिश सेकेण्डरी स्कूलले 1,38,520 रूपियाँ र बेश्वर स्थित अर्थली प्याराडाइज सेकेण्डरी स्कूलले 1,34,660 रूपियाँ प्याप्सन राहत कोषमा सहयोग गरेका छन्। बेश्वर स्थित भूसैनिक अवश्य माध्यमिक विद्यालयले प्याप्सन राहत कोषमा 1,20,070 रूपियाँ र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रूपमा 78,000 रूपियाँ सहयोग गरेको छ। मर्सङ्गी 3 खुदी स्थित चिन्सुली माध्यमिक विद्यालयको प्रधानमन्त्री राहत कोषमा 75,195 सहयोग गरेको छ। त्यस्तै बीच राजस्थान इंग्लिश स्कूलले प्याप्सन राहत कोषमा 1,12,212 र प्रधानमन्त्री राहत कोषमा प्रत्यक्ष रूपमा 37,800 रूपियाँ सहयोग गरेको छ। न्यू इरा इंग्लिश बोर्डिङ स्कूलले प्रधानमन्त्री राहत कोषमा 74,160 रूपियाँ बुद्ध मेमोरियल इंग्लिश बोर्डिङ स्कूलले प्रधानमन्त्री राहत कोषमा 65,000 रूपियाँ र राइनस एण्ड ग्लोबल इंग्लिश स्कूलले पनि प्रधानमन्त्री राहत कोषमा 53,235 रूपियाँ सहयोग गरेका छन्। यसै गरी बेसर साथीसित विद्या विकास आवासीय माध्यमिक विद्यालयले प्याप्सन राहत कोषमा 1,07,740 रूपियाँ सहयोग गरेको छ। मिसर 2 स्थित मनोकामना इंग्लिश बोर्डिङ स्कूलले 30,015 रूपियाँ सुन्दरबजार 9 स्थित भूपु लोटस मन्टेसोरीले 83,536 रूपियाँ भूपु सैनिक माध्यमिक विद्यालयले 65,195 रूपियाँ मध्य नेपाल 6 स्थित हिमालय आवासीय माध्यमिक विद्यालयले 66,940 रूपियाँ र सोही स्थानको रानीपानी ग्रीन भ्याली एकाडेमीले 47,299 रूपियाँ प्याप्सन राहत कोषमा सहयोग गरेका छन्। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। गृह मन्त्रालयले समेत प्रभावित परिवारको उद्धार राहत र दीर्घकालीन पुनस्थापनाका लागि सहयोग गर्न आह्वान गरेको छ। अहिले गण्डकी प्रदेशका एक दुई ठाउँमा

0: 나아가리고 쳐. हतिमालो बचतत्व ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा सदस्यका एका घर परिवारलाई स्वास्थ्य उपचार सहुलियत उपलब्ध गराउने उद्देश्यले लमजुङ र चितवनका तीन स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ। सहकारीले बेसर सात स्थित मोडल सिटी हस्पिटल प्रयोगशाला सेवाका लागि बेसर स्थित यूआरएल र स्वास्थ्य उपचार सेवाका लागि भरतपुर स्थित नारायण सामुदायिक अस्पतालसँग छूट तथा सहुलियत सम्बन्धी सम्झौता गरेको हो। सम्झौता अनुसार हातीमालो साकोसको सदस्य तथा सदस्यका एकाघर परिवार सम्बन्धी स्वास्थ्य संस्थाबाट विभिन्न स्वास्थ्य सेवा तथा उपचार लिँदा सम्झौतामा तोकिएको बमोजिम विशेष छूट पाउने भएका छन्। साकोसका मुख्य प्रबन्धक हिरा रावलका अनुसार मोडल सिटी हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा 5%देखि 20%सम्म छूट उपलब्ध गराउने व्यवस्था गरिएको छ। यही भदौ 24 गतेदेखि लागू हुने गरी भएको सम्झौतामा हातीमालो बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट मुख्य प्रबन्धक हिरा रावल र मोडल सिटी हस्पिटल प्रबन्धक निर्देशक आधार पौडेलले हस्ताक्षर गर्नुभएको छ। त्यस्तै प्रयोगशाला सेवातर्फ बेसर हुने सेवामा 25%सम्म र लमसुङ बाहिर पठाउनु पर्ने परीक्षणमा 10%सम्म छुट उपलब्ध गराउने गरी यूआरएल बेसरसँग सम्झौता भएको छ। यूआरएलका तर्फबाट ल्याब अधिकृत सुशान्त यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसैगरी भरतपुर स्थित नारायण सामुदायिक अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिँदा सदस्य तथा उनीहरूका परिवारलाई 15%सम्म छूट उपलब्ध गराउने गरी सम्झौता भएको रावलले जानकारी दिनुभयो। सम्झौता पत्रमा नारायण अस्पतालका प्रशासकीय अधिकृत अरूण लाम्साले हस्ताक्षर गर्नुभएको छ। तीनवटै स्वास्थ्य संस्थामा भएको सम्झौता अनुसार छूट सुविधा लिनका लागि अस्पतालमा उपचारका क्रममा संस्थाको सदस्य परिचय पत्र देखाउनु पर्नेछ। संस्था सदस्य परिचय पत्रका आधारमा अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा सम्झौता उल्लेखीय बमोजिम विशेष छूट प्राप्त गर्न सकिनेछ। सहकारी र स्वास्थ्य संस्थाबीच भएको यस किसिमको कार्य सहकार्यले सदस्यलाई वित्तीय सेवासँगै स्वास्थ्य सम्बन्धी सुविधा पनि सहुलियत दरमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी पछिल्लो समय स्वास्थ्य उपचारमा लाग्ने खर्च बढ्दै गइरहेको अवस्थामा सहकारीको सदस्यले सम्झौता मार्फत प्राप्त हुने छूटबाट उपचार खर्च केही दरसम्म कम गर्न सक्ने विश्वास गरिएको छ। बेसी शहरमा केन्द्रीय कार्यालय रहेको हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल 5,500 सदस्य रहेको जनाएको छ। संस्थाले आफ्ना सदस्यलाई बचत तथा ऋण लगायतका विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ। वित्तीय कारोबारसँगै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक तथा सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आएको जनाएको छ। सदस्यको आर्थिक हितसँगै सामाजिक र स्वास्थ्य सुरक्षामा समेत योगदान पुर्याउने उद्देश्यले स्वास्थ्य संस्था तथा अन्य सेवा प्रदायक निकायसँग सहकार्यलाई प्राथमिकता दिएको साकोसको अध्यक्ष प्रभुराम प्रधानले बताउनुभयो। हातेमालो साकोसले स्वास्थ्य संस्थासँग भएको सम्झौताबाट प्राप्त हुने छूट तथा सुविधाको उपयोग गर्न सम्पूर्ण सदस्य तथा सदस्यका एका घर परिवारलाई साकोसले अनुरोध गरेको छ।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
2: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
2: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
2: सुनिल थापा,
1: पशुपति राई,
2: डीबी गुरुङ।
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
4: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
5: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा,
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
5: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
6: जाँच हुने दिन र समय यही असोज 3 गते शनिबारका दिन बिहान 10 बजेबाट।
5: स्थान केयर फार्मेसी।

0: विश्वेश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 9849068924 9845086780
1: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
0: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न।
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मसौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
6: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टिलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर 7 लमजुङ।
7: आल्मुनियमका लागि बेसी सर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532। मोबाइल 9846-90301 9846-74-065।
7: नोट फलसिली कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसर नगरपालिका 9 विभिन्न आमा तथा महिला समूहले भोटे कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। विभिन्न समूहले संकलन गरेको कुल 1,10,840 रूपियाँ कोषमा जम्मा गरिएको हो। जस अनुसार शिवा नारी आमा समूहले 23,475 रूपियाँ, दैलेखु आमा समूहले 27,290 रूपियाँ, दलित समूहले 10,060 रूपियाँ, देउरली आमा समूहले 30,240 रूपियाँ, विवेकशील आमा समूहले 12,060 रूपियाँ र बेसीसर 9 महिला संचालले 7,715 रूपियाँ सहयोग गरेका छन्। पीडियामा परेका परिवारको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको आमा तथा महिला समूहले जनाएको छ। र टसुवाको फोटेगोसीमा आएको बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनस्थापनाका लागि लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर 9 फेरि कुणा स्थित ऐतिहासिक सिद्धेश्वर शिव मन्दिर व्यवस्थापन समितिले 28,000 रूपियाँ सहयोग गरेको छ। मन्दिरको आन्तरिक कोष भक्तजन तथा स्थानीय भद्र भलाद्मीको सहभागितामा रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको समितिले जनाएको छ। विपदको समयमा मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले प्रभावित परिवारको सहयोगको लागि रकम प्रदान गरिएको समितिको भनाई छ। समितिले विपदमा परेका परिवारको राहत तथा पुनस्थापनामा सहयोग गर्न अन्य संघ संस्था तथा नागरिकलाई समेत आह्वान गरेको छ। लमजुङको मर्सुङ्गी गाउँपालिकाले सार्वजनिक विदाको दिन आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गरेको छ। सेवाग्राही नागरिक चाहिँ नियमित सहज र निरन्तर स्वास्थ्य सेवा पहुँच उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भदौ 15 गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गतको स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा इकाईमा आइतबार पनि आंशिक रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। निर्णय अनुसार आइतबार बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। सार्वजनिक विधाका कारण नियमित स्वास्थ्य सेवा प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै विधाको दिन समेत स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। आइतबार स्वास्थ्य सेवा सञ्चालन भएपछि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवाका लागि सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ। नियमित स्वास्थ्य परीक्षण औषधि तथा अत्यावश्यक स्वास्थ्य परामर्शका लागि समेत सेवाग्राहीको सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र नागरिकले समयमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
11: मुख्य समाचारका प्रायोजक
12: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
10: प्याप्सन लमजुङमा आबद्ध निजी विद्यालयद्वारा फुटेकोशी बाढ़ी पीड़ितको राहतको लागि 16,31,000 सहयोग हातेमालो साकोषका सदस्यलाई स्वास्थ्य उपचारमा 25% छूट 3 स्वास्थ्य संस्थासँग सम्झौता विपद प्रभावितका लागि लमजुङका आमा समूहद्वारा सहयोग गर्ने क्रम जारी पेसा नौका महिला तथा आमा समूहद्वारा 1,10,000 सहयोग र नागरिकको सहजताको लागि मर्सुङ्गी गाउँपालिकामा आइतबार सार्वजनिक विदाको दिन पनि स्वास्थ्य सेवा सञ्चालन। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ।
5: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
4: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
5: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
5: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-120-0665-120-130,
5: मोबाइल नम्बर 98-65-45-230 र 98-65-80-140।
6: दिदी, अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98-65-74-486।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनसादी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर बमबहादुर विश्वकर्मा जयलक्ष्मी सुनसादी पसल विशिषहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कान्छी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244
7: नमस्ते म लोक गायक बलवीर थापा अहिले

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लम्सुङ।
7: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 0665909996, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतौनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै।
6: प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9560133375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: होइन यो नाति केटो पनि कस्तो हो नि हाम्रो पाला गीत बज्न लाथो रेडियो बटार्या बटारै गर्छ बा
1: लौ सुन्नुस बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डली हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
5: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
4: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
5: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
5: बाप्रे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
6: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झन।
11: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Piping solutions. यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। मानवीय र भौतिक क्षतिसँगै जलविद्युत क्षेत्रमा गम्भीर असर पुर्याएको छ। रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाका इन्टेक, बाँध, पावर हाउस, पहुँच मार्ग, पुल, सुरुङका सहायक संरचना तथा प्रसारण पूर्वाधार बाढ़ीको चपेटामा परेका छन्। कतिपय आयोजनामा विद्युत उत्पादन अवरूद्ध भएको छ भने क्षतिग्रस्त संरचना पुननिर्माण गर्न ठूलो रकम र लामो समय आवश्यक पर्ने अवस्था छ। विशेष गरी निजी क्षेत्रका जलविद्युत कम्पनीका लागि यो अवस्था अझै चुनौतीपूर्ण बनेको छ। निजी लगानीकर्ताहरूले ठूलो पूँजी लगानी गरेर निर्माण गरेका आयोजनाहरूमा प्राकृतिक विपदका कारण उत्पादन लामो समयसम्म रोकिएमा कम्पनीको वित्तीय अवस्था कमजोर हुन सक्छ। यसले बैंक तथा वित्तीय संस्थाबाट थप ऋण लिनुपर्ने अवस्था सृजना गर्न सक्छ। भोटेकोशी बाढ़ीको प्रभावलाई केवल जलविद्युत कम्पनीको क्षतिको रूपमा मात्र हेरेर पुग्दैन। जलविद्युत आयोजनाबाट सरकारले कर, रोयल्टी तथा अन्य माध्यमबाट राजस्व प्राप्त गर्छ। आयोजना लामो समय बन्द हुँदा उत्पादन र आमदानी घट्छ। त्यसको प्रत्यक्ष प्रभाव सरकारी राजस्वमा समेत पर्न सक्छ। नेपालको विद्युत उत्पादन क्षमता विस्तार भइरहेका बेला यस्ता ठूला जलविद्युत आयोजनामा प्राकृतिक विपत्तिको क्षति हुनु ऊर्जा सुरक्षाका दृष्टिले पनि चिन्ताको विषय हो। विद्युत उत्पादन घट्दा त्यसको असर उद्योग, व्यवसाय र अन्य आर्थिक गतिविधिमा समेत पर्न सक्छ। भोटेकोशीको बाढ़ीले ठूलो मानवीय क्षति र भौतिक विनाश मात्रै गरेको छैन, नेपालको जलविद्युत क्षेत्रमा भइरहेको ठूलो लगानी समेत प्राकृतिक विपदको जोखिममा परेको छ। निजी जलविद्युत कम्पनीको आमदानी, बैंकको ऋण, बीमा कम्पनीको दायित्व, सरकारी राजस्व, स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिसम्म यसको प्रभाव देखिने जोखिम छ। आज हामी भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी। स्वागत छ मोहन कुमार डाँगीज्यू यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
1: थ्याङ्क यू।
0: हामीले धेरै ठूलो चाहिँ विपत्तिको सामना गर्यौं भदौ 10 गते भोटेकोशी बाढ़ी पछि। अहिले राहत पुनस्थापना काम भइरहेको छ। विशेष गरी हामी त्यहाँ जलविद्युत क्षेत्रमा भएको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा अलिकति यहाँसँग गहिरिएर कुराकानी गर्छौं। सबभन्दा पहिले त्यहाँको अवस्था के छ, त्यो बाढ़ी गइसके पछाडि जलविद्युत क्षेत्रको अवस्थालाई अलिकति निहालौं।
1: यसो छ, यसलाई मैले सबैभन्दा पहिला के भन्न चाहन्छु भने सम्पूर्ण श्रोताहरूलाई यो पपुलर नेटवर्क मार्फत यो चाहिँ यसलाई हामीले सामान्य बाढ़ीको रूपमा बुझ्यौं भनेपछि गलत हुन्छ, यो गलत हुन्छौं हामी। यो चाहिँ हामीले अकल्पनीय यो महापरिले यो सुनामी जस्तो आयो, त्यसले गर्दाखेरि यो बाढ़ी मात्रै होइन भन्न चाहन्छु सर्वप्रथम। र अर्को कुरा चाहिँ अहिले हाम्रो त्यहाँ रसुवा भोटेकोशी यो महापरिलयमा चाहिँ तेह्रवटा आयोजनाहरू प्रभावित भए, जसको आज चाहिँ विद्युत उत्पादनमा रहेका 9 आयोजनाहरू विद्युत उत्पादन बन्द छ। त्यो चाहिँ 2 आयोजनाहरूमा त्यति ठूलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगेको पनि प्रसारण लाइनमा क्षति पुगेको कारणले गर्दाखेरि ती आयोजना पनि बन्द छन्। एउटा 25 मेगावटको तपाईँको सोलर आयोजना र एउटा 6 मेगावटको जलविद्युत आयोजना छन्। र अर्को चाहिँ अब यहाँ अरू 11 आयोजना मध्ये हाम्रा चाहिँ 917 मान्छे आज पनि बेपत्ता छन्। खै कति सुरुङ भित्र छन्, कति सुरुङ बाहिर छन् भन्ने कुरामा छलफल भइरहेछ। अस्ति तपाईँको आर्मीको ब्रिफिङमा पनि 121 मात्रै सुरुङभित्र छन् भन्ने कुरा आयो, तर खास गरिकन हाम्रो हराइरहेका मान्छेहरू 917 हराइरहेका छन्। र अहिले चाहिँ क्षतिको विवरणमा हामी एकदमै एक्चुअल क्षति हामीले के हुन्छ भने सबै कम्पनीहरूको, प्राय कम्पनीहरूको, जस्तो नेपाल विद्युत प्राधिकरणका कम्पनीहरूको इन्सुरेन्स छ कि छैन म भन्न सक्दिनँ, तर प्राइभेट कम्पनीहरू जति परे छन् प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। इन्सुरेन्स भएपछि हामीले चाहिँ यसै अन्दाजको भरमा यति मेगावटलाई यति पैसा नोक्सान भयो भन्ने अवस्थामा हामी छैनौं। खै मैले के गर्छु भनेपछि नेपाल सरकारले ऊर्जा मन्त्रालयले चाहिँ एउटा अस्ति एउटा रिपोर्ट बनाएको थियो, त्यो रिपोर्टमा चाहिँ टेन्टेटिभमा चाहिँ 67 अरब पैसा चाहिँ त्यहाँ नोक्सान भयो भन्ने नेपाल सरकारको आकलन छ। र त्यो 67 अरबमा चाहिँ हामी निजी क्षेत्रको चाहिँ त्यति नहुनु पर्ने भन्ने छ कुरा जसो हुन त त्यो पनि अन्दाजै गरेको हो तर हामीले मैले पनि अन्दाजै गर्दाखेरि के भयो भन्दाखेरि जस्तै 650 जति आयोजना जस्तो 11 जलविद्युत कम्पनीहरूको 650 जति आयोजनाहरू प्रभावित भएको छ अहिले हामीले सरशक्ति के हो भन्दाखेरि हामीले सरशक्ति हेर्यौँ भनेपछि हाम्रो प्रति मेगावाट 20 करोडको दरले हामी हिसाब गर्छौँ गर्दाखेरि त्यो 100% काम नलाग्ने भयो भने 130 अरबको त्यहाँ चाहिँ क्षति हुन्छ टोटल 100% काम नलाग्ने भयो सबै तर त्यस्तो अवस्था त छैन जस्तो कसैको पावर हाउस जोगिया छ कसैको इन्टेक जोगिया छ कसैको के जोगिया छ 100% स्वेप आउट भएको त कुनै पनि छैन भनेपछि यसलाई चाहिँ अलिकति तपाईँको त्यहाँ सर्वेरै पठाएर हाम्रो टेक्निकल मान्छे नै पठाएर त्यो अहिले त भूगोल पनि जानलाई भूगोल सहज छैन होइन बाटो छैन सब छैन त्यो कारणले गर्दाखेरि यसको लागि हाम्रो नेटै कति लस भयो भन्ने कुरा आउन चाहिँ मलाई टाइम लाग्छ तर मैले एउटा पाइलट प्रोजेक्टको रूपमा त्यो 11 आयोजना मध्ये एउटा आयोजना 216 मेगावाटको जो कोरियन लगानीमा एफडीआई आयोजना हो त्यो आयोजनाको चाहिँ 67 हेरेका थिए झनै लगभग चाहिँ 60 अरबको कस्ट त्यो हो त्यो प्रोजेक्टको कस्ट चाहिँ प्रोजेक्टको 60 अरब जति हो त्यो 60 अरबमा 11-12 अरब चाहिँ इलेक्ट्रोमेकानिकल क्या इलेक्ट्रोमेकानिकल जो पावर हाउसमा रहने इक्विपमेन्टहरू हुन्छ नि त्यो इक्विपमेन्टहरू हुन्छ र त्यसको 80% जति काम चाहिँ सम्पन्न भएको थियो 80% काम 20% मात्रै काम बाँकी थियो भनेपछि त्यसमा यसो सरस्वती मैले क्यालकुलेसन गर्दाखेरि लगभग चाहिँ 20% जति लस भएको पाएँ कि सबै कटाएर जस्तो पावर हाउस लस भएको छैन टनेलमा चाहिँ तपाईँको हिलोहरू केहरू पसेको छ त्यो त सफा गर्दाखेरि सफा भइहाल्छ टनेलै ड्यामेज त भएको छैन नि त त्यो भएर इन्टेक त्यसको ड्यामेज भएको छ त्यो सबै हिसाब गर्दाखेरि मैले 67 हेर्दाखेरि 20% जति निकालेको थिएँ 20% भनेको 60 अरबको 20% 12 अरब होइन भनेको 67 सबै चाहिँ तपाईँको 130 अरबको आयोजनाहरूमा क्षति पुग्यो त्यो 130 अरबको आयोजनाहरूमा यो पाइलट प्रोजेक्टको रूपमा मैले क्यालकुलेसन गरे अनुसार 20% सबैमा लस भयो अरे भन्यो भने हामी चाहिँ तेर्दो नि 26 अरब भनेपछि 26-30 अरब जति चाहिँ क्षति यो जलविद्युत आयोजनामा पुग्यो भन्ने चाहिँ मेरो हेराइ छ त्यो मैले पनि अनुमानै गरेको हो नेपाल सरकारले पनि अनुमानै गरेको हो तर एक्चुअल चाहिँ आउन अलिकति टाइम लाग्छ
0: अब यसभित्र पनि यो सरकारी लगानी र निजी लगानीको अवस्था के थियो पूर्ण रूपमा निजी क्षेत्रबाट लगानी भएको र सरकारको साझेदारीमा रहेकोमा के अवस्था थियो
1: अनि यसो छ सरकारको साझेदारी भयो भने हामी के भन्छौँ भनेपछि जस्तो आइपिओ खोलेको आयोजनाहरू निजी क्षेत्रको आयोजना भन्छौँ जस्तो एनइएका धेरै आयोजनाहरू छन् तर सब्सिडारी एनइएको सब्सिडारी कम्पनी खोलेको छ हाम्रो जस्तै लिमिटेड कम्पनी हो त्यसले पनि जनतामा सेयर जारी गरेका छ हामीले पनि जनतामा सेयर जारी गरेका छौँ भने त्यो 11 आयोजनामा हामीले त्यसरी छुट्याएर हेऱ्यौँ किनभने जनतामा सेयर जारी भएकै आयोजना भयो नि त भनेपछि त्यो चाहिँ आइपिपीकै आयोजना हो भन्ने हिसाबले सरकारी आयोजना भनेपछि जस्तो नेपाल विद्युत प्राधिकरणको 51% लगानी होला तर चाहिँ लगानी भए पनि 100% त भएन हामी चाहिँ 100% नभएकोले गर्दाखेरि त्यो 11 प्रोजेक्ट चाहिँ तपाईँको आइपिपीकै प्रोजेक्ट हुन् भन्ने हिसाबले हामीले क्यालकुलेसन गरेका छ
0: क्षति पछाडि अब सबैभन्दा अब आश गर्ने ठाउँ भने त्यो बिमा क्लेम नै छ अहिले सबैको होइन अब यो त्यसको लागि के छ प्रक्रिया अहिले चाहिँ कहाँ पुग्यो जलविद्युत क्षेत्रको त्यो संकलन भएर अथवा त्यो कम्पनीहरूसम्म पनि दावी पुगेको अवस्था छ कि के छ
1: छैन छैन छैन त्यो त्यो त्यो अघि पनि मैले तपाईँलाई भने नि जस्तो दावी गर्दाखेरि पनि एउटा प्रवृत्ति पहिलेदेखि हामी बिमा बिमक संघ र हामी इपानहरू बीच विभिन्न समयमा छलफलहरू भएका छन् हाम्रा एग्रिमेन्टहरू भएका छन् सबै भएका छन् कि त्यो गर्दाखेरि हामी चाहिँ यो बिमा पोलिसी नै त्यो पोलिसीको फर्मेटै हाइड्रोपावरको लागि चाहिँ अलग बनाउनुपर्छ भन्ने एक्सर्साइज पनि हामी गरिरहेका थियौँ अब यसमा के छ भनेपछि हामीले चाहिँ धेरै पाउँछौँ भनेर धेरै भन्ने होइन अनि भएर चाहिँ सर्वेयरले क्यालकुलेसन गर्छ के गर्छ पाउने त धेरै होइन भनेपछि यो के भने यो अन्दाजले हामीले चाहिँ यति क्षति भयो होला भनेर क्लेम गर्ने कुरा त भएन अब के गर्नु पर्यो भने चाहिँ त्यहाँ त हाम्रो इन्जिनियरहरू पुग्नु पर्यो सर्वे गर्नु पर्यो त्यहाँको बिओक्यू चेक गर्नु पर्यो बिओक्यूमा पनि जस्तो कुन कुन संरचनाको चाहिँ बिमा भएको छ कुन चाहिँ संरचनाको बिमा भएको छैन कति बेहोराको बिमा भएको छ बिमाका बेग्लै पार्छन् नि त्यो अघिले गर्दाखेरि त्यो अवस्थामा पुग्न पनि अघि तपाईँले पहिलो क्वेसनमा भने जस्तो कति क्षति भयो भन्ने अवस्था त्यहाँबाट त ठ्याक्कै आउँछ नि त फेरि जस्तो हाम्रो सर्वेयरले तयार गरेपछि त त्यसमा बिमाको सर्वेयर फेरि हुन्छ बिमामा हामी दावी गर्छौँ बिमामा दावी भएपछि बिमाले बिमाको सर्वे पठाउँछ उसले भेरिफाई गर्नलाई त्यो भेरिफाई गराउँदाखेरि भेरिफाई हुने खालको भेरिफाई भएपछि मात्रै एक्चुअल यति भयो भने आउने हो कि भेरिफाई भएपछि हामीले दावी गरेको पनि त बिमाले सबै यसै पर्दैन त्यो कारणले गर्दाखेरि त्यो अवस्थामा पुग्न त अझै टाइम लाग्छ तर अब हामी चाहिँ अहिले चाहिँ अब लगभग अब चाहिँ टनेलभित्र मान्छे हुनुहोला हुनुहुँदैन होला अझै पनि रेस्क्यूको प्रयास त जारी छ अनि यो रेस्क्यूको समय सकिएपछि भनेपछि बल्ल हामी चाहिँ के गर्छौँ भने हाम्रा सदस्यहरू हामीले अहिले इपानले चाहिँ के गर्दैछौँ भने जो जो सदस्यहरू प्रभावित हुनुहुन्छ हिजो हामी चाहिँ 216 मेगावाटमा गयौँ आज हामी 20 मेगावाटमा जाँदैछौँ हामी चाहिँ एउटा सान्त्वना दिनुपर्छ ढाढस दिनुपर्छ होइन त्यो चाहिँ उहाँहरूलाई काम गर्नलाई चाहिँ निरुत्साह हुन्छ नि मान्छेलाई यत्रो लगानी गरेका छ फस्या छ त्यो पनि विदेशी लगानी ठुल्ठुलो विदेशी कम्पनीहरूले आइएफसीले वर्ल्ड ब्याङ्कहरूले लगानी गरेका छन् भनेपछि यसमा के गर्ने होला भन्ने हुन्छ होइन त्यसमा चाहिँ हामी यदि हामी सबैको मेम्बर हाम्रा सदस्यहरूलाई परेको दुःखमा हामी चाहिँ गएर साथ दिने सान्त्वना दिने काम गरिरहेछौँ र यो तपाईँले भनेको कुरा ठ्याक्क आउनलाई हामीले बिमा दावी गर्नलाई चाहिँ केही टाइम लाग्छ तर बिमा दावी गर्नु अगाडि अब बिमासँग हाम्रा कुराहरू हुन्छन् जस्तो क्लेम चाहिँ तपाईँको धेरै पऱ्यो भनेपछि त्यो थोरै थोरै चाहिँ पहिला पैसा दिइराख्ने कि के गर्ने कि त्यो नेगोसिएसनका पाटाहरू चाहिँ हामी यो 11 सदस्य कम्पनीहरूलाई बोलाउँछौँ उहाँहरूसँग छलफल गर्छौँ अनि उहाँहरूले त त्यो ग्राउन्डको रिपोर्ट ल्याउनुहुन्छ नि सबै अनि यो चिजमा चाहिँ हामीलाई इपानले सहजीकरण गरिदिनु भयो भनेर उहाँले ल्याएपछि त्यो उहाँहरूले ल्याएको मुद्दालाई लिएर हामी सरकारसँग लगिङमा जान्छौँ बिमा समिति सरकार जहाँ जहाँबाट जति सहयोग गर्न सकिन्छ त्यो सहयोग गरेर हामी जुट्छौँ
0: अब यो विपत्तिको त्यहाँको अवस्था हेर्दाखेरि एकदमै ठूलो भयो होइन महाप्रलय नै भन्नुभयो यहाँकै शब्दमा अझ जलविद्युत क्षेत्रमा कतिपय भ्रम कि के हो होइन सबै बगाएर लयो अथवा कामै नलाग्ने अवस्था छ भन्ने पनि छ होइन यहाँको के छ आम नागरिकलाई यसमा यहाँले त्यो निरीक्षण पनि समाप्त गर्नुभयो होला होइन
1: यसो छ यो यसो चाहिँ के भनेपछि जस्तो महाप्रलय हुन्छ भनेर व्यापारमा कल्पना गरिएको हुँदैन हामीले डिजाइन गर्दा के गर्छौँ भने 100 फ्लड स्टडी गर्छौँ त्यो खोलामा 100 वर्षमा कुन कुन लेभलमा बाढी आएको छ त्यो लेभलमा हाइएस्ट लेभलमा जुन बाढी आएको छ त्यसलाई पनि सेफ साइड लिएर हामी डिजाइन गरेर हामीले संरचनाहरू बनाएको हुन्छ अब यो त त्यो ती मूल्याङ्कन त सबै फेल खायो नि यो त के भने तपाईँको त्यो 1200 माथिबाट चाहिँ तपाईँको लाङकाङको हिमालय हिमको पहाडै खस्ला अनि त्यो पहाडै खसेर बगौला भन्ने हामीले माथि चाहिँ तपाईँको हिमतालहरू छन् के छन् ती हामी हिमतालहरूबाट के असर गर्न सक्छ भन्नेसम्मको स्टडी गरेको होला जस्तो नेचुरल स्टडीहरू के नेचुरल स्टडीहरू यो त इनेचुरल भयो नि यो त अचानक भवितव्य भयो भनेपछि त्यसो भएकोले गर्दाखेरि त्यो सबै कुरा हेर्दाखेरि अब जनमानसमा चाहिँ यो सबै नै सकियो अब भन्नु स्वाभाविक होइन तर कुरा के हो भन्दाखेरि अघि मैले 216 मेगावाटकै हिसाब ल्याएँ नि मैले त्यो हिसाब गर्दाखेरि 20% जति क्षति छ भनेपछि 20-30% ल धेरै नै लगेरे भन्दा पनि तपाईँको 30% भन्दा छैन हामीले त्यो 100 इयर्सको फ्लड क्यालकुलेसन गरेर हामीले के गर्नुहुन्छ पावर हाउस कहाँ सेफ हुन्छ भनेर राखेको हुन्छौँ जस्तो पहराको छेउमा सेफ हुन्छ कि कहाँ हुन्छ त्यो सेफ्टी त हामीले अप्नाएको हुन्छौँ नि त्यसो गर्दाखेरि के हुन्छ भनेपछि कतिपय चाहिँ खोलामै बनाएका संरचना 100% लगाऊ त्यसमा दुईमा छैन तर खोलामा बन्ने संरचना भनेको जम्मा चाहिँ तपाईँको 5% 10% पनि हुँदैन क्या एउटा वायर हो क्या त्यो वायर पानी छेक्नको लागि वायर बनाइन्छ एउटा त्यो वायर चाहिँ त 100% सबैको लगाऊ तर अरू चिजहरू चाहिँ संरचना चाहिँ पुरेको मात्रै छ भने त खोसल्दाखेरि त त्यो चिज त आयो नि त जस्तो टनेलमा तपाईँको डेब्रिज पसेको छ हिलो पसेको छ हिलो लिएर निकालेपछि टनेल त छ नि त भनेपछि त्यस्ता कुराहरू छन् त्यो 100 मा 100 लगाऊ भनेर चाहिँ यो त्यो आतंकित बनाउने जस्तो कुरा हुन्छ त्यो छैन
0: अब सरकारले पुनर्निर्माण पुनस्थापनालाई विशेष प्राथमिकता दिएको छ अहिले त अब मानवीय सहायता नै प्रमुख छ जलविद्युत त अब त्यस पछाडि आउने कुरा हो अर्थतन्त्र यसै पनि धराशायी बन्ने अवस्था त छ नै यदि यो द्रुत गतिमा काम भयो सरकारले भने त्यसलाई चाहिँ पुनस्थापना गर्न अथवा पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ अथवा चाहिँ के छ अहिले अवस्था
1: यसो छ सबैभन्दा जलविद्युत निर्माणमा सबैभन्दा प्रमुख पाटो भनेको एक्सेस रोड बाटो पुग्नु पर्यो अर्को प्रसारण लाइन हुनु पर्यो त्यो दुईटा प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन आएन त्यो भने त्यो चाहिँ तपाईँको गाउँ गाउँमा अनकटरमा बाटोहरू पुर्याएको छ ट्रान्समिसन लाइनहरू पुर्याएको छ त्यसमा जलविद्युत कर्मीहरूको ऊर्जा उद्यमीहरूको ठुलो योगदान छ कि हामीले पुर्याएको छौँ त्यो भएर चाहिँ अहिले के भयो भन्दाखेरि एक्सेस रोड पनि छैन ट्रान्समिसन लाइन पनि छैन अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभाइभ हुन्छ भन्ने आउँछ अब अलिकति कम खर्च भएको के अरे कम चाहिँ तपाईँको प्रोग्रेस भएको कम खर्च के अरे क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ
0: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ अहिले हेर्दाखेरि त्यो असर देख्यो कि देखेन यो बीचमा होइन केही समय यसो लोड सेडिङ भएको जस्तो पनि देखियो काठमाडौँमा
1: है यसो भयो त्यो एकदम इमर्जेन्सीमा थोरै पर्यो त्यो किनभने अहिले हाम्रो 4300 मेगावाट उत्पादन छ होइन उत्पादन थपिरहेको छ फेरि हामी 6400 मेगावाट देशभरि हामी निर्माण गरिरहेछौँ हामी निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन् जस्तो सरकारले नै 5-700 मेगावाट त यो वर्ष जोडिन्छ भनेर तपाईँको बजेटमै ल्याएको छ होइन त्यो सरकारले ल्याएको कुरा हो त्योभन्दा धेरै जोडिन सक्छ किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेको छ र स्वाभाविक रूपमा तपाईँको 410 मेगावाट 431 मेगावाट 431 मेगावाट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या, त्यो महाप्रलयले गर्दा सिस्टमबाट आउट भयो। 400 मेगावाट झट्टै सिस्टमबाट आउट हुँदाखेरि केही अनस्टेबल देखिनु, त्यसलाई स्वाभाविक मान्नुपर्छ। तर तपाईँको भोलिपल्टदेखि नै रिभाइभ भएको नि, अहिले जस्तो नुवाकोटमा रिभाइभ भइसक्यो, रजुवाका केही क्षेत्रमा मात्रै बाँकी छ, अरू पनि रिभाइभ भयो भने एनइएले त्यो कुरामा राम्रो म्यानेज गरेको छ। र अहिले चाहिँ जब विद्युत उत्पादन पनि वर्ष वर्ष बढ्दै जाने भएकोले गर्दाखेरि मलाई चाहिँ लोड सेडिङै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन, लाग्दैन। तर केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ।
0: जुन त्यो निजी जलविद्युत कम्पनीहरूलाई बाढीले पार्ने आर्थिक भार छ, त्यसले सरकारी योजनाको तुलनामा किन फरक छ? सरकारलाई पर्दाखेरि अलिकति राहत हुने अथवा सरकारी कोषबाट त्यो छिटै चाहिँ ब्याकअपमा जाने अवस्था रहन्छ, तर निजी क्षेत्रलाई अलिकति बढी प्रभाव, किनभने त्यहाँ व्यक्तिगत लगानी भएको अवस्था हुन्छ। त्यो चुनौती चाहिँ निजी व्यवसायहरूले कति खेप्नुपर्ने अवस्था छ अहिलेको अवस्थामा?
1: त्यो चाहिँ यसो छ, यो अलिकति रिस्क एनालाइसिस हामीले गरेका हुन्छौँ। अब खोलामा गर्ने काम हो हेर्नु, रिस्क त हुन्छ नै, त्यो रिस्क हामीले त्यो रिस्कलाई मिटिगेट गर्न खोजेको हो, हामीले कम गर्न खोज्छौँ, तर रिस्क त तपाईँको 100% मिटिगेट त हुँदैन होइन, खोलामा गर्ने काम हो। त्यसैले गर्दाखेरि अलिकति हाई रिस्क काम त हामीले गरेकै हौँ, रोजेकै हौँ होइन। त्यसमा चाहिँ के छ भनेपछि इन्सुरेन्सले कभर गर्ने भएकोले गर्दाखेरि, यसको इन्सुरेन्सले कभर गर्ने भएकोले गर्दाखेरि त्यति ठुलो क्षति निजी नै रूपमा त्यति ठुलो क्षति हुँदैन। तर क्षति भनेको डाइरेक्ट मात्रै हुँदैन कि, इन्डाइरेक्ट क्षति पनि हुन्छ कि। सपोज रेभेन्यू लस भयो नि त, अहिले त तपाईँको त्यो त आयोजना त जसो एउटा 20 मेगावाटको आयोजना लाङटाङ भोटेपछि जहाँ चाहिँ तपाईँको 39 मान्छेहरू अहिले पनि हराइरहेका छन् होइन, उहाँहरूको चाहिँ अब होपलेस, अब छोडियो कि त्यो चाहिँ अब रेस्क्यु नै त्यहाँ छोडियो, अब पार लाग्दैन भनेर हजुर। त्यो आयोजनाको चाहिँ टेस्टिङ 15 गते थियो कि, 10 गते पालि आयो, 15 गते चाहिँ टेस्टिङ थियो कि, भनेको त्यो त कम्प्लिट भएको आयोजना नि त। त्यस्तो कम्प्लिट भएको आयोजनाहरूमा चाहिँ त्यो उत्पादन गरेपछि त रेभेन्यू सुरु गर्थ्यो, अब रेभेन्यू आउँदैन, 3 वर्ष बनाउन लाग्ला, 3 वर्षको टाइम गयो भने चाहिँ यस्ता कुराहरूमा पनि ठूलो मार पर्ने छैन। सरकारले सहजीकरण गरिदियो भने के हुन्छ भने चाहिँ ल 3 वर्षको रेभेन्यू र तपाईँको चाहिँ 3 वर्ष बनाउने टाइमको कन्स्ट्रक्सन अवधि चाहिँ हेरेर त्यो दुईटाको चाहिँ तपाईँको फाइनेन्सियल भ्यालुएसन गरेर तपाईँको आयोजनाको लाइफ छ नि, जस्तो लाइसेन्सीको लाइफ क्या, त्यसमा एड गरेर पनि भयो नि त। अहिले भर्खर सरकारको कोषमा पनि भार पर्दैन भनेपछि यस्ता खालका कुराहरू त्यो निजी क्षेत्र 30% पनि हामी जनतै हौ, जनताकै पैसा हो, हामीले पनि जनताकै पैसा उठाएको छौँ, 70% त ब्याङ्कको पैसा, त्यो झन् जनताकै पैसा भइगयो भनेपछि त्यो कुराहरूमा सरकार अलिकति उद्धार भएर काम गर्छ भन्ने लागेको छ। अहिले चाहिँ मुखले चाहिँ उद्धारै भएको छ, अब त्यो कुराबाट त्यसलाई चाहिँ मैले बुझाउन सकिसकिनँ। त्यो लाइसेन्सको पिरियड थपेर भए पनि यिनीहरूलाई चाहिँ तपाईँको रेस्क्यु त गर्नु पर्यो नि त।
0: भनाइमा निजी क्षेत्र रहे पनि त्यहाँ सार्वजनिक आइपिओ निष्कासन भएर पब्लिकको पैसा गएको विषय, बैंक डुब्यो भने समग्र क्षेत्र अर्थतन्त्र धराशायी बन्ने कुरा, सबै चिज जोडिने भयो। अब आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गेजी हुनुहुन्छ। इप्पानले पनि सम्भवत यस्ता आयोजनाहरू निर्माण गर्नुभन्दा पहिला त्यहाँको विस्तृत अध्ययन अनुसन्धान गर्ने कुराहरू मुख्य जिम्मेवारी रह्यो यहाँहरूको होइन। यसरी महाप्रलय भन्नुभयो, त्यसमा चाहिँ समस्या के थियो, अलिकति प्राविधिक विषयमा जाउँ न, त्यो कस्तो खालको अवस्था आयो, जबकि हाइड्रो प्रोजेक्ट बन्नेको भनेकै किन खोलामै होइन, त्यहाँ चाहिँ हामीले किन त्यो अनुमान गर्न सक्ने अवस्था थियो कि थिएन, अथवा आजभन्दा 700-800 वर्ष पहिले पनि यस्तो खालको चाहिँ बाढी गएको अथवा भन्ने अहिले विविध कुराहरू सुनिन्छन्। भले हामीले अहिले सुनेनौ जस्तो पोखरा जस्तो सहरहरू हिमाल खसेरै बनेको भन्ने खालका नयाँ कुरा सुनिरहेको छ, त्यो कुराहरू किन अध्ययन अनुसन्धानमा आउन सकेन होला?
1: अरे यो चाहिँ अब पृथ्वी उत्पत्तिकै कुरा भयो क्या, पृथ्वीको उत्पत्ति हुँदाखेरि के भयो भन्ने कुरा भयो क्या। अघि पनि मैले तपाईँलाई भने 100 वर्षको फ्लडको स्टडी हामीले बखेदै गरेको हुन्छ, त्यो डाटा हामीले केबाट लिएको हुन्छ भने नेपाल सरकारबाट लिएको हुन्छ, जस्तो यो चाहिँ डिएचएमले, यो नेपाल सरकार ऊर्जा मन्त्रालय अन्तर्गतकै विभागले मौसम डाटा नाफेको हुन्छ। त्यो डाटा हामी त तपाईँको निजी क्षेत्र आएको भनेको त 25 वर्ष भयो भन्नु न, 25 वर्षदेखि मैले जहाँ जुन खोलामा आयोजना बनाउँदैछु त्यो खोलामा त मैले आफै डाटा लिएको छु होइन। तर चाहिँ तपाईँको डिएचएमको डाटा त 100 डिएसको डाटा हेरेर 100 डिएसलाई पनि नभेट्ने भनेपछि अब तपाईँले 5000 वर्ष अगाडिको कुरा गरेर त त्यो कल्पना गरिएन होइन, जस्तो त्यो कुनै पनि बिजनेसमा त्यति कल्पना गरिँदैन भन्ने लाग्छ। र अहिले त तपाईँको कस्तो भनेपछि एकजना विज्ञको मैले चाहिँ डाक्टर वसन्त अधिकारी जसले चाहिँ त्यो हिन्दू किस रिजनका हिमालहरूकै विषयमा पिएचडी गर्नुभएको छ होइन, उहाँको मलाई धेरैवटा मैले इन्टरभ्यू हेरेँ, उहाँको इन्टरभ्यू मलाई एकदमै लजिकल लाग्यो क्या। जस्तै अब त्यो 5000 माथिबाट हिमाल चाहिँ झन्डै चाहिँ 20 लाख घनमिटरका हिमालहरू खसेर अनि खोलाबाट बाढी आउँछ भन्ने कल्पना त यो पृथ्वी परलय हुने कुरा नै त्यस्तो खालको भयो
2: क्या,
1: भने कल्पना भएन। त्यो 100 इयर्स त हामीले गरेको थियौँ नि, 100 इयर्स भनेको पनि नट सर्ट पिरियड, यो त लामो पिरियड हो नि, त्यो गरेका छौँ त्यसमा त केही भएन। अनि त्यसमा आयो त्यसको अर्को तपाईँको उहाँले इन्ट्रेस्टिङ कुरा के बताउनु भएको छ भने त्यो पहाड चाहिँ खोलामा खस्दाखेरि जापानमा हिरोसिमा नागासाकीमा खसेको एटम बमको भन्दा बढी शक्तिको उत्पादन लाग्छ त्यहाँ। भनेपछि त्यो कस्तो भयो होला तपाईँको, अब हामी तपाईँ हामी त पृथ्वी प्रलयको कल्पना गर्ने भयो नि त त्यो त। अनि अर्को अर्को इन्ट्रेस्टिङ कुरा के छ भने चाहिँ त्यसको त्यहाँबाट तल झरेको स्पिड 180 किलोमिटर पर आवर, जसमा हामीले हामीले सेफ्टी के अप्नाएको थियौँ त भन्दाखेरि पुलहरूमा हामीले चाहिँ तपाईँको अर्ली वार्निङ सिस्टम राखेका थियौँ, तपाईँको जिपिआरएस राखेका थियौँ, ती जिपिआरएसले कम्तीमा आधी घन्टा 20 मिनट अगाडि तलका मान्छेहरूलाई जानकारी दिन्थ्यो, एसएमएस आउँथ्यो, त्यो एसएमएस आउने मौका पनि त्यो स्पिडले दिएन क्या। अब 180 पर किलोमिटरको त्यत्रो ढुङ्गा चाहिँ तपाईँको त्यत्र त्यो ढुङ्गा लडेको देख्दाखेरि त्यत्र ढुङ्गा चाहिँ त्यो स्पिडमा तपाईँको आएपछि के रहन्छ, त्यो त केही पनि हुँदैन नि। अनि अर्को कुरा मैले चाहिँ त्यो हामी मिडियामा भिडियोमै आएको कुरा, त्यो चाहिँ भन्सार कार्यालय, भन्सार कार्यालयको बिल्डिङ त निकै अग्लो छ नि, त्यो बिल्डिङभन्दा धेरै माथि एउटा पारि आएको छ क्या। भनेपछि त्यो कल्पना, त्यो कल्पना चाहिँ तपाईँको त्यो त्यो कल्पना गर्न सकिँदैन थियो र अब पनि सकिँदैन जस्तो लाग्छ क्या मलाई। त्यो त्यो अब सुरुमै तपाईँलाई भने नि महाप्रलय हो, अब महाप्रलयमा त के अब तपाईँले भने जस्तो पोखरा सहरै तपाईँको चाहिँ खसेर बनेको भनेपछि त्यो त प्रकृति विभागमा भयो क्या। जस्तो अहिले अहिले तपाईँको हामी आर्थिक क्षतिको कुरा गरेका छौँ, सबै भौतिक क्षतिको कुरा गरेका छौँ, सारा गरेका छौँ नि, तर हामीले मानवीय क्षतिको कुरा गरेका छौँ भने तपाईँको अहिले ऊर्जा क्षेत्रको लागि भदौ 10 गते कालो दिन भन्छु मैले, किनभने नि यति धेरै प्राविधिक जनशक्ति बग्यो, 180 जना इन्जिनियर बगेको छ, हेर्नु छ त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर, त्यहाँ त म त के भन्छु भन्छु भने टनलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो, लेबर पनि, किनभने ऊ त टनलमा काम गर्दा गर्दै टनलको काम गर्ने युट्युब भएको हुन्छ, त्यही खालको लेबर अर्को भेट्दैन, यो त नर्मल लेबर गरेर टनलभित्र काम गर्दा भन्दा गर्दैन नि। भनेपछि त्यो 180 जना इन्जिनियरदेखि तपाईँको त्यो 100 लेबरसम्म त त्यो त त्यो त्यो त तपाईँको ऊर्जा सेक्टरको एकदमै क्वालिफाइड जनशक्ति भयो नि, त्यो जनशक्ति गयो भनेपछि यो त भदौ 10 गते त ऊर्जा सेक्टरको लागि कालो दिनको रूपमा
0: भनेपछि यो त यसको दीर्घकालीन असर भने अरू प्रोजेक्टहरू भन्दाखेरि भोलि देखिने अवस्था पनि
1: त्यही छ होइन। अहिले नै पनि हामी के छ भनेपछि अब कतिपय बेरोजगार छ, अरू सेक्टरमा बेरोजगार छ, मान्छेले रोजगारी पाएको छैन भन्ने आवाज खुब आएको छ नि, तपाईँ ऊर्जा सेक्टरमा हामीले मान्छे पाएको छैन अहिले, यो त मैले नै 10-20 जना मान्छे चाहेर 20 पल्ट तपाईँको ऊ गरिसकेँ, तपाईँको एडभर्टाइज गरिसकेँ, मान्छे क्वालिफाइड मान्छे पाउँदैन, भर्खर सिगर मान्छेसँग पाउँछ। अनि म चाहिँ तपाईँको मेरो ग्रुप चाहिँ यो तपाईँको हाइड्रो पावरको चाहिँ ग्रुप हुन्छ क्या, एउटा यो कम्पनी भनेको एउटा पसल वा होटल वा त्यस्तो खालको होइन, यो ग्रुप हुन्छ, मेरो ग्रुपमा चाहिँ यो टोटल हाइड्रो पावर सेक्टरमा सबैभन्दा क्वालिफाइड इन्जिनियरहरू लिएर हिँडेको छु कि, मसँग क्वालिफाइड ग्रुप छ, जस्तो क्लिन इनर्जी कन्सल्टेन्सी भनेको एकदमै रेप्युटेड कन्सल्टेन्सी हो, त्यो कन्सल्टेन्सी मेरो ग्रुपमा छ होइन। हेरेर अब यस्तो ग्रुपमा चाहिँ त सिकारहरू ल्याएर सिकाए पनि हुने नि, तर के भन्छ त्यो सिकिसकेको मान्छे पनि सिकाउन चाहँदैन क्या, धेरै झन्झट लिन चाहँदैन, भनिदियो यो हराएको काम हराएको त बुझोस् न भन्ने खालको, अब त्यो खालको चाहिँ अलिकति क्वालिफाइड मान्छेहरू पाएको छैन। अब फेरि चाहिँ यो सबै जो क्वालिफाइड मान्छेहरू छन् तिनलाई चाहिँ फेरि ट्रेनिङ गराएर सिकाएर त्यो त्यो घाटा पूर्ति गर्नलाई चाहिँ ठुलै एक्सर्साइज गर्नुपर्छ हामीले।
0: यो जस्तो जलविद्युत क्षेत्रमा काम गर्ने जनशक्तिहरू अथवा इन्जिनियर कामदारै भनौँ सामान्य स्तरको, त्यो काम आफैमा चुनौतीपूर्ण हो कि के हो खास, त्यहाँ सुरक्षाको मापदण्ड कस्तो थियो हाम्रो यहाँ चाहिँ भोटेकोसीको सन्दर्भमा त्यो एरियामा?
1: यसो छ, सुरुङको काम सबैभन्दा सुरक्षित मानिँदैन, सुरुङको काम होइन, हुन त हामी चाहिँ बाहिर सर्फेसमा हिँड्ने सर्फेसमा काम गर्ने मान्छेलाई त्यो काली लाग्छ होइन, तर त्यहाँ काम गर्ने मान्छे जस्तो कहिले सुरुङमा चाहिँ 2-4 वर्ष काम गरेको मान्छे सुरुङमै काम गरेर रुचाउँछ क्या, केही डिस्टर्ब पनि छैन, केही पनि छैन, सेफ्टी पनि छ, अहिले पनि बाढी पसेर हो नि त, बाढी नपसेको भए अर्थात् त्यो मुख बन्द भएको भए, मुखबाट मात्रै पस्न नसकेको भए त भित्र त सबै सेफ नि, तर यहाँ चाहिँ एउटा आयोजनाको अलिकति मैले हेरेको थिएँ, जस्तो अहिले तपाईँको आर्मीले भने अनुसार थोरै मान्छे मात्रै टनलभित्र भन्ने छन् अब भन्ने तर्क मलाई अलिकति त्यसले गर्दाखेरि हो कि जस्तो लाग्यो क्या, त्यसो जति मान्छे, अनि अर्को चाहिँ त्यो हाम्रो शाह मेकानिकल इन्जिनियर छा चाहिँ जो जसलाई जीवित उद्धार गरियो नि, उहाँले के भन्नुभयो भने चाहिँ त्यो सुनेको थिएँ मैले, उहाँले के भन्नुभयो भनेपछि म चाहिँ सबै साथीहरूलाई रेस्क्यु गरेँ अनि म चाहिँ भित्र फसेँ भनेको छ नि त, त्यो रेस्क्यु गर्दै नभ्याएर म भित्र फसेँ, त्यो भाग्यले बच्न दिनुभएको, जति रेस्क्यु भएर बाहिर निक्ले सबै सोही पारेर भए, जो बाहिर निक्ले भगेर गइ गए, जो भित्र पस्यो बरु बिचरा जसले रेस्क्यु गर्न चाह्यो नि त्यो आत्मा गए है, त्यो रेस्क्यु चाह्यो उहाँ चाहिँ बरु बच्नु भयो नि त। भनेपछि त्यस्तै के भएको छ भने भोटेकोसीमा पनि त्यो यो त्रिशुली देवी सबैभन्दा अहिलेसम्म 346 जना मान्छे हराइरहेको त्रिशुली देवी एउटै प्रोजेक्टको एउटा प्रोजेक्ट मात्रै. त्यो प्रोजेक्टमा पनि के छ भने 10 मिटर 9.5 किलोमिटरको टनेल. त्यो टनेलको चाहिँ ठाउँ ठाउँमा अडिट हुन्छ क्या हाम्रो, त्यहाँबाट चाहिँ भित्र जाने ठाउँ अनिखेरि अक्सिजन पाइप लाने ठाउँ, जो हामी चाहिँ डगमा हामी अक्सिजन भित्रसम्म लानु पर्यो नि त, त्यो अक्सिजन लाने ठाउँ हुन्छ. त्यो 9.5 किलोमिटरको टनेल खनिसकेको अनि इनलेट पोर्टल आउटलेट पोर्टल र बीचमा अरू छवटा पोर्टल त्यहाँ जम्मा होइन. त्यो छवटा पोर्टलहरूमा चाहिँ यथाबाट पानी पसेछ, बाढी पसेपछि भित्र जति इक्विपमेन्टहरू थियो नि इक्विपमेन्ट भेला गर्दै एक ठाउँमा यस्तो भयो कि इक्विपमेन्टहरू सबै जाम भएछ, सबै जाम भयो कि. जाम भएपछि त्यहाँबाट चाहिँ उता खाली भयो, त्यहाँबाट उता छिर्न सकेन, पानी छैन, के छिरो लो लेदो ढुङ्गा सुङ्गा के छिर्न छैन, त्यहाँ ठ्याक्काएर ब्लक भयो 4 किलोमिटरमा. अब शङ्का के भयो भन्दाखेरि त्यो जति 4 किलोमिटरमा मान्छे थिए तिनीहरू बाँच्न सम्भव भएन, किनभने त्यहाँ त भरिसक्यो सबै प्याक भयो होइन. प्याक भएपछि त्यहाँ बाँच्न सम्भव भएन. जति उता खुल्ला थियो त भागे नि, अब भागेका चाहिँ स्वाइप आउट भयो कि भन्ने पनि शङ्का भयो कि. फेरि भित्र पसेको त्यहाँसम्म बिते भनेपछि यो चाहिँ एकदमै काली लाग्दो महाप्रलय हो. अब यस्तो त देशले कति खेप्न सक्छ र.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीले विशेष गरी जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असर र त्यसका लागि राज्यले तत्काल चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा. नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
4: कृषि मन्त्र नार्कसँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्. युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्. टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्.

0: श्री धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढ़ीपछिको क्षतिग्रस्त नेपालको ऊर्जा क्षेत्र, निर्माणाधीन जलविद्युत आयोजना र संचालनमा रहेका कम्पनीहरूमा पुगेको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभाव लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ इपानका अध्यक्ष मोहन कुमार डाङ्गी। मानवीय क्षति पछाडि अब आर्थिक कुराहरू पनि हामीले अलिकति उठायौं, त्यो प्रभावित क्षेत्रको। अब समग्र देशको ऊर्जा क्षेत्रको कुरा गरौं, जलविद्युत क्षेत्रको 5% मात्रै अहिलेसम्म हामीले त्यो उत्पादन गर्न सके अवस्था रहेछ होइन। जलविद्युत उत्पादनमा यत्रो सम्भावना भएर दोस्रो ठूलो देश भनिन्छ अझ जलस्रोतको होइन।
3: 2055 सालमा नेपालमा विद्युत उत्पादन 254 MW थियो, 25-26 वर्षको अवधिमा 4300 MW भएको छ। 4300 MW 3500 देखि 3600 MW निजी क्षेत्रले उत्पादन गरेका छ। त्यो 55 सालको विद्युतको इतिहास फर्पिङलाई जोड्ने हो भनेपछि 90 वर्षको 9 दशकको इतिहासमा 254 MW, तपाईँको अर्को 25 वर्ष थप्दाखेरि तपाईँको 4300 MW पुर्याउने ऊर्जा मन्त्रालयकै अन्तर्गत अब त्यसको स्टडी नै हो सबै काम होइन। ओएसले के गरेको छ भनेपछि एउटा रिपोर्ट निकालेको छ, त्यसले के भनेपछि आरवार 72,000 MW आरवारका र 48,000 MW रिजर्भ ओयर र पीआरवार त्यो रहेछन्। भनेपछि 1,20,000 MW भयो क्या। 1,20,000 MW त त्यहाँ भयो, अघि मैले 83 र 500 भन्नु भएन, अब 1,20,000 MW भयो। त्यसमा पनि के छ भनेपछि हामी चाहिँ तपाईँले भने जस्तो अब हामी त पानीका धनी मान्छे, पानीका धनी मान्छे भएपछि हामीले चाहिँ ठिक्क मात्रै निकाल्नुपर्छ है बिजुली भन्ने डिजाइन गाइडलाइन छ क्या नेपालको। अहिले भारत र भुटानमा Q20 गर्छन् गरौँ, उनीहरूभन्दा हामी धनी हो नि त जलस्रोतमा, त्यसो गर्दा अलिक सेफ्टीमै रहनु 5%। Q40 लाई Q25 बनाउँदाखेरि 85% इनर्जी बढ्छ भनेको छ क्या, 85 1,20,000 को 85% बढाउनु त 2,00,000 MW भन्दा बेसी छ नि। सरकारले राम्रा कार्यक्रमहरू ल्याएको छ, अब वर्तमान सरकार दुई तिहाई नजिकको सरकार, तपाईँ चाहिँ अहिले चाहिँ तपाईँको 30,000 MW 10 वर्षमा बनाउने भनेर ल्याएको छ, हामी निजी क्षेत्रले पूरा गर्छौँ भनेर इपानले वक्तव्य नै जारी गरेका छ, हामीले यसरी पूरा गर्छौँ भनेर। तर गफ पहिलेका सरकारहरूले पनि धेरै गरेको, यो सरकार पनि अलिकति गफै भुल्या छ, अहिलेसम्म गफै छ, काम सुरु भएको छैन। 30,000 MW बनाउने भन्ने, पीपीए नखोल्ने, आरसीओडी नथप्ने, विद्युत पेपरको लाइसेन्स नदिने, प्रसार लाइनको लाइसेन्स नदिने होइन, बोनका समस्याहरू त्यतिकै हुने सबै होइन। भनेपछि अब उहाँहरूले चाहिँ उमै बाचापत्रमै वान डोर पोलिसी भन्नुभएको छ, खोइ वान डोर पोलिसी केले छेकेको छ त भनेको अब पहिलेकै जस्तो गफै गरेर बिताउने हो नि त, अब फेरि केही भएन। नभएदेखि चाहिँ निजी क्षेत्र एकदम लयमा छ, तपाईँको 30,000 MW बिजुली बनाऊ भने थोरै तपाईँले यो सपना योजना देखाउने कुरामा इन्ट्रेस्टिङ लाग्छ कि मलाई। 30,000 MW सरकारको लक्ष्य पुर्याउने भने त्यो सरकारको मात्रै लक्ष्य पुर्याउने होइन क्या, त्यो नेपाली जनताको लक्ष्य पुर्याउने हो। अहिले सपोज तपाईँको चाहिँ के हुन्छ भने त्यसमा के छ भने चाहिँ 10,000 MW भारतमा पठाउने, 5,000 MW बङ्गलादेश पठाउने, 15,000 MW यहाँ खपत गर्ने गरेर 30,000 पुर्याउने भनेको छ नि। 15,000 MW देशमा खपत हुँदाखेरि नेपालको इकोनोमी छ नि 3 टाइम्स ग्रो हुन्छ। त्यो मैले आधार के हो भन्दाखेरि अहिले हाम्रो 480 KW पर आवर पर क्यापिटल कन्जम्सन छ हाम्रो, त्यसलाई चाहिँ 1500 पुर्याउने लक्ष्य छ भनेको 5 तिहाई 15 त भयो नि त सिधै। त्यो त्यो पर क्यापिटल कन्जम्सन भनेको त मान्छेको लिभिङ स्ट्यान्डर्डसँग इन्कमसँग सबैसँग जोडिएको छ नि, त्यो बढ्नु भनेको चाहिँ तपाईँको इकोनोमी बढ्नु हो क्या, त्यो 3 टाइम्स बढ्छ। अनि अर्को चाहिँ तपाईँको अब गत वर्षको डाटा हेरौँ, एनइएले तपाईँको 29 अरब 31 करोड चाहिँ पैसा गत वर्ष चाहिँ भारतबाट आयो, ब्यालेन्स सिटमा आयो नि त, त्यो कति पठाउँदा आयो, भारत 1200 MW पठाउँदा आयो, 40 MW तपाईँको बङ्गलादेशमा, 160 MW भारतमा, हाम्रो बिजुली गएको त गत वर्ष त्यति नै हो। त्यो पठाउँदाखेरि लगभग 30,000 पैसा आयो भने 15,000 MW पठाउँदाखेरि 336 अरब पैसा आउँदो रहेछ क्या। भनेपछि त्यो चाहिँ मेरो एजेन्डा कसको एजेन्डा होइन क्या, यो सबै हामी सबै नेपाली जनताको एजेन्डा हुनु पर्यो। 70 लाख मान्छेले लगानी गरिरहेको छ, त्यो 70 लाख मान्छे थप्दै थप्दै 2 करोडै लगानी गरौँ, 2.5 करोडै मान्छेले लगानी गरौँ, सबले त्यहाँबाट आउने बेनिफिट लिउँ, आखिर जनताले 2 पैसा कमाउने भनेको पनि त तपाईँको ग्रो नै हो नि त होइन इकोनोमी। भनेपछि त्यो त्यो हिसाबले गर्दाखेरि यो 30,000 MW लक्ष्य जुन सरकारले निर्धारण गरेको छ त्यो हामी चाहिँ पूरा गर्छौँ भनेर प्रतिबद्ध छौँ, र सरकारले यो वातावरण बनाइदियो भने मैले या मेरो चाहिँ हामी सम्बद्ध 400-500-700-800 कम्पनीले मात्रै पैसा कमाउने होइन क्या, देशले पैसा कमाउँछ, देश तपाईँको समृद्धिको मार्गमा जान्छ। त्यसैले गर्दाखेरि यो यो कुरामा चाहिँ चौथो अङ्ग यहाँहरूको पनि मिडियाहरूको पनि भूमिका महत्वपूर्ण छ। र अब चाहिँ 43,000 MW या 83,000 MW होइन, 2 लाख मेगावाट भन्दा बेसी जानु सम्भावना.
2: अब यो सरकारले जसरी 10 वर्षमा 30,000 मेगावाट उत्पादन गर्ने बिक्री वितरण गर्ने भन्ने छ, यसमा चाहिँ पुरानो निर्माणाधीन कम्पनीहरूलाई निजी क्षेत्रले पनि बनाइरहेका कतिपय कम्पनीहरूलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ कि अथवा सरकारको विशुद्ध नयाँ गर्छौँ हामी भनेर उहाँहरूले फेरि जे पनि नयाँ भन्नुहुन्छ त्यो खालको छ, यसमा के छ फरक?
3: अनि यसो यो चाहिँ अलिकति गलत देखिरहेछ. सरकारले व्यापार गर्ने होइन, चाइना जस्तो ठाउँमा तपाईँको प्राइभेटलाई प्रमोट गरिसक्यो हो, सरकारले आफूले व्यापार गर्न छोडिसक्यो हो. अब फेरि हामी व्यापार गर्ने मानसिकताले चाहिँ सरकार आयो भने त त्यो पुरातनवादी हो. यो पहिला अब महेन्द्र राजाको पालातिर जान्छ फेरि होइन, अब प्रगति भनेको अगाडि जान्छ पछाडि जाँदैन होइन. त्यो भएर सरकारले गर्ने कुरा त नपत्यौँ हेरौँ, किनभने त्यो बजेटमा आयो कि, त्यो बजेटमा आएको मलाई पनि अनौठो अनौठो लाग्यो. 9,000 मेगावाट सरकारले बनाउने, तपाईँको 90% 254 मेगावाट बनाएको छ. आज तपाईँ कल्पना गर्नु त लो, निजी क्षेत्रलाई तपाईँको 55 सालमा चाहिँ नेपाल सरकारले प्रवेश दिएको थिएन भने, दिएको सरकारले नै भए, अघि मैले धन्यवाद भनिसकेँ, थिएन भने आज हाम्रो बिजुलीको क्यापेसिटी के हो त नेपाल सरकारको 800 होइन भने त 800 मेगावाट मात्रै बिजुली भएको भएदेखि देशको अवस्था कस्तो हुन्छ भनेर कल्पना गर्ने नगर्ने. यिनीहरूले बनाए यिनीहरूले गरे भनेर त्यो गर्नेलाई त तपाईँको राम्रो फटाइ गर्नेलाई कारवाही गर्नु पर्यो, काङ्ग्रेसले कारवाही गर्नु पर्यो. हामी पनि तपाईँको 100% चाहिँ हाम्रो सेक्टरमा फटाउनु, कुनै पनि सेक्टरमा फटा पनि हुन्छ राम्रो पनि हुन्छ, फटा छ भने कारवाही गर्नु पर्यो. तर फटा छ भने प्रमोसन गर्नु पर्यो. र अर्को चाहिँ तपाईँको अहिले तपाईँको सरकारको लक्ष्य अहिले हामीले सुन्दाखेरि यत्रो पैसा कहाँबाट ल्याउने होला, 60 खरब पैसा चाहिन्छ, कसरी ल्याउने होला भन्ने पनि हुन्छ नि 30,000 मेगावाटमा. त्यो पनि थोरै मैले जोडे के छ भने चाहिँ लगभग 60 खरब जति 46.5 अरब डलर भनेर एउटा समिति नै भनेको थियो. पहिलाको सरकारले पनि त 28,500 ल्याएको हो नि त. 28,500 चाहिँ तपाईँको ट्रान्समिसन लाइन कति, सबस्टेसन कति, बिजुली कति, के कति लागत लाग्छ भनेर सबै ल्याएको थियो कि. त्यो स्टडी एकदमै राम्रो छ. त्यो स्टडी जसले गरेको भए पनि काम राम्रो गरेकोले राम्रो गर्नुपर्छ. त्यसमा 1500 थपेको छ अहिले नेपाल सरकारले होइन. त्यसो गर्दाखेरि मैले यसो सरस्वती हिसाब गरेको थिएँ, 6,400 मेगावट अहिले निर्माणमा छ, 4,300 मेगावट बनिसक्यो, लगभग 11,000 मेगावट त यहाँ भइसक्यो, 12,000 मेगावटको पिपिए छ, 11,000 मेगावट त यहाँ आउने भइसक्यो. गर्दाखेरि अब 19,000 मेगावट चाहियो होइन. अघि पनि तपाईँलाई भने यो विद्युत जलविद्युत कम्पनी भनेको एक एकवटा ग्रुपले बनाउने हो कि. म 1-2 लाख मान्छेको लिड गर्छु कि, त्यस्तै अर्को 1-2 लाख मान्छेको लिड गर्छ नि भनेको. त्यो चाहिँ यस्तो आयोजना छ, ल 2-4 लाख 10-20 लाख पैसा लाउँ भन्दाखेरि हरै पैसा आउँछ क्या. भनेपछि त्यो भएकोले गर्दाखेरि त्यस्ता ग्रुप चाहिँ झन्डै 100 वटा जति ग्रुप नेपालमा भइसके, 100 वटा जति ग्रुप भइसके, लिस्टिङ कम्पनी नै 125 वटा जति भइसके. 100 वटा जति त्यस्ता ग्रुप भयो भने चाहिँ 100 वटा ग्रुपले ग्रुप मध्ये लो 50 वटाले बनाएन छ अरे, 50 वटा अझै 60 वटाले बनाएन छ अरे, 40 वटाले 500 मेगावट 10 वर्षमा बनाएको के भयो, 20,000 मेगावट भएन भने लक्ष्य टाढा छैन. अनि अर्को कुरा तपाईँको लगानीको कुरा, यो भनेको पनि बिजुली भनेको त र मेटेरियल हो नि, त्यो त अन्ततिर युज गर्यो त्यसले त कमाउँछ नि, फेरि जेनेरेट गर्छ नि, यसै उत्पादन गर्यो पैसा जेनेरेट गर्न थाल्छ. त्यो गएर फेरि कम्पनीमा पनि जस्तो विभिन्न उद्योगहरूमा जे गरिन्छ नि त्यो र मेटेरियल काम गर्छ. भनेपछि के हुँदो रहेछ भने चाहिँ हाम्रो चाहिँ सरस्वती मैले त्यो उता इकोनोमीमा के इफेक्ट गर्छ भन्ने कुरामा गइनँ म, तर यहीँ चाहिँ के हुन्छ भने चाहिँ हाम्रो विद्युत उत्पादन भएपछि सरदर प्रति मेगावट 3 करोडको दरले वर्षको कमाउन थाल्छ. अनि यो 30,000 मेगावट एकैचोटि बन्ने होइन, त्यो त आज बनिसक्यो, आज 3,000 मेगावट भयो, 3,000लाई 1 करोडले कमाउन थाल्यो. त्यो रोलिङ गर्दा गर्दा के हुँदो रहेछ भने त्यो 42 खरब जति पैसा चाहिँ 30,000 मेगावट उत्पादन गरेर लाग्छ भन्ने त्यो रिपोर्टले भनेको छ. 43-44 अरब पैसा चाहिँ रोटेट भएर कमिँदो रहेछ क्या. फेरि सरकारले त त्यस्तो पोलिसी ल्याउनु, तपाईँको यहाँ कमिने थालो, यसमा चाहिँ म 5% चाहिँ बरु सरकारले तपाईँलाई कर छोड दिन्छ, फेरि रिइन्भेस्ट गर्नुहोस् है, ऊर्जामै गर्नुहोस् है भन्नु पर्यो नि. त्यस्तो प्रोत्साहन गर्ने नीति ल्याउनु पर्यो. भनेपछि विद्युत उत्पादन गर्नलाई बाहिरबाट पैसा आएर उत्पादन गर्नुपर्छ, यो सकिँदैन कि, यो 30,000 मेगावट पुर्याउन सकिन्छ त भन्ने कुराले केही अर्थ लाग्दैन हेरौँ. पैसा यहीँबाट कमिन्छ, यहीँबाट बजार जति पनि छ, निजी क्षेत्रलाई खोलिदिनु, अहिले निजी क्षेत्रलाई खोल्दाखेरि 2,500 मेगावटको एमओयु गरेर निजी क्षेत्र बसेको छ. त्यो निजी क्षेत्रलाई व्यापार गर्नु किन नदिने, भारतमा बेच्छ, भारतीय पैसा ल्याउँछ त नेपालमा फाइदा भएन र भने. भनेपछि त्यो सबै कुरा नि, जस्तो यो चाहिँ यो दिमागमा यिनले पैसा कमायो कि, यिनले यसो गरे कि, कोही गरे कि, यिनले व्यापार गर्दाखेरि के हुन्छ, कसो हुन्छ, देशलाई के हुन्छ भन्दा नसोचिकन एकदम सरल हिसाबले यो के गर्छ भने यो देशलाई चाहिँ एउटा मार्ग प्रस्तुत गर्ने, देशलाई चाहिँ एउटा समृद्धिको मार्गमा लानको लागि एकपल्ट छप्पर फालकै सबै गरिदिनुहोस्। हामी त यो पनि भन्छौँ, अझ 10 वर्षसम्म तपाईँको ऊर्जा सङ्कट गरेर लगाइदिनु न, सबै जनताले पैसा कमाऊ. 10 वर्षमा त बाटोमा जान्छ नि, त्यो एउटा ट्र्याकमा गएपछि मान्छेले काम नगाउँ मान्छेले काम पाउँछ कि, भोलिदेखि विरोध गरेर आउनै आउँदैन नि. सम्भव छ नि, रोजगारी त्यतिकै सिर्जनुहुन्छ। अहिले हामीले 3 लाख 3.5 लाख रुपियाँ मान्छेलाई रोजगार दिएका छौँ। अहिले तपाईँ यसो हेर्नु, हाइवे बनाउँछ त्यो चलायो मान कहाँ छ त? डन्डी त्यसैले चलाएछ, सिमेन्ट त्यसैले चलाएछ, अर्को त्यसैले चलाएछ, लेबर दिन्छ, रोजगारी दिन्छ, होइन? भनेपछि यस्तो यस्तो ऊमा चाहिँ तपाईँको पहिलाकै सरकारहरू चाहिँ गफ मात्रै गरेर तपाईँको चाहिँ ऊ मात्रै योजना मात्रै फालेर देखि पनि हुँदैन, कार्यान्वयनमा जानुपर्छ भन्न चाहन्छु। अब 5 महिना 6 महिना भइसक्यो, अब त रिजल्ट आउनु पर्यो।
2: जसरी हामी पेट्रोलियम पदार्थ आयातमा यति परनिर्भर बन्ने अवस्था छ, यसलाई जोडेर हेर्ने हो भने त अझै महत्वपूर्ण छ यो क्षेत्रको विकास।
3: त्यहाँ फेरि खपतको कुरा आयो, त्यो चाहिँ अघि मैले अब निर्यातको कुरा गरेँ, खपत पनि त 15,000 पुर्याउनु छ नि त। खपत 15,000 पुर्याउन तपाईँ एलपिजी ग्यासको मात्रै तपाईँको कस्ट हेर्नु त, वर्षको 65-70 अरबको एलपिजी ग्यास ल्याएर गरिरहेको छौँ हामी। अहिले तपाईँको डाँडा काँडा तपाईँको एलपिजी ग्यास पुगेको छ, हेर्नु त्यही पनि पाइरहेको छैन, होइन? भनेपछि त्यसमा त बिजुली प्रयोग गर्नु पर्यो नि त, बिजुली त हाम्रो उत्पादन हो नि त। अहिले अहिले गाडीमा धेरै आएको छ, तपाईँको अस्ति नै पनि यो तपाईँको उहाँको त्यो इरानको अमेरिकाको युद्धले गर्दाखेरि पेट्रोल डिजेलमा पहिला विचार गर्नु त, यसो सम्झिनु त पहिलाको कुरा, त्यो चाहिँ तपाईँको 10 दिन तपाईँको यहाँ चाहिँ पेट्रोल डिजेल आएन भने त सिरक रसना लिएर मान्छे लाइन लाग्थ्यो नि त पेट्रोल पम्पमा, रुकै लाइन लागेर कतिखेर आउँछ पालो भनेर भर्नुपर्छ नि त। यसपालि त्यो देखिएन नि। त्यो कारण के हो भन्दाखेरि धेरै मान्छे इभीमा गए, इभी भनेको स्वदेशको उत्पादन, हाम्रो बिजुली उत्पादन हो चाहिँ ती कुराहरूमा। त्यहाँ त खपत त झन्डै तपाईँको अहिले त घट्या छ, हेर्नु पहिला तपाईँको 2022 मैले डाटा हेर्दाखेरि 65 अरब एलपिजी ग्यास थियो, 310 अरब चाहिँ तपाईँको पेट्रोल र डिजेल थियो, ओके? 310 अरब होइन आयो हाम्रो, अब 65 र 310 375 होइन, अहिले 285 मात्रै हेर्नु त ठ्याक्क, भनेको त्यो लेभलमा त घटायो नि त 375 भनेको केले भन्दाखेरि त्यो बिकाउँछ इलेक्ट्रिसिटीले, ओके? अर्को कुरा के छ भनेपछि मैले सर्वसाधारणमा पनि यो देशैभरि जाने भएकोले गर्दाखेरि यो विशेष म अनुरोध गर्छु, यो 2018 एउटा रिसर्च पढाएको थिएँ, मैले स्टडी पढाएको थिएँ कि, पेपर पब्लिस भएको थियो, के चित्रकार मैले ठ्याक्क गर्ने, उहाँको स्टडी ऊ भएको थियो, काठमाडौँलाई बेस गरेर उहाँले स्टडी गर्नुभएको थियो। काठमाडौँमा सामान्यतया श्रीमान श्रीमती छोराछोरी चारजनाको परिवारलाई ग्यास त्यतिखेर 1,850 रहेछ कि, अहिले कति छ सिलिन्डरको थाहा छैन मलाई, होइन कति छ, होइन? अनि 1,850 रहेछ, अनि त्यो चारजनाको परिवारलाई 1 महिना चलाउँदाखेरि 1,850 ग्यास खर्च हुँदो रहेछ। त्यही चाहिँ तपाईँको बिजुलीमा गर्ने भने 1,000 हुँदो रहेछ कि, भनेको त्यो त तपाईँको तल सर्वसाधारणसम्म दिनु पर्यो नि त। यो त्यो के अरे 800 रुपियाँ बच्दो रहेछ है, 850 रुपियाँ परिवारमा बच्ने भनेको मैले बच्छु नि त, ठुलो बजेट छ। अर्को कुरा के छ भनेपछि, यो सरकारले यसपालिको बजेटमा उल्टो बाटो ल्यायो, त्यो 5% भ्याट स्याट के लाउने कुरा ल्याए नि, यसै हामी 5 रुपियाँ 52 पैसामा बिजुली दिइरहेको छौँ, त्यसमा 20% 30% जोडेर 11 रुपियाँ 12 रुपियाँ सरकारले लिइरहेको छ त, तपाईँ 5% फेरि किनिदिनु पर्यो, हजुर? त्यो उल्टो बाटो ल्यायो। म त के भन्छु भनेपछि, गरिबीको प्रमाणपत्र, गरिबीको कार्ड मान्छेले रहेर लिन्छ, मलाई गरिबीको कार्ड लियो भन्दा लिँदैन नि, म रहर लिँदैन नि, मान्छेले बाध्यता कार्ड लिन्छ। त्यो गरिबीको कार्ड लिएका मान्छेहरूलाई त निःशुल्क बिजुली दिनु न, के फरक पर्छ त त्यसले, कति फरक पर्छ त? 5 रुपियाँ 52 पैसामा हामीले उत्पादन गरेका छ, 12 रुपियाँ बेच्नुपर्छ त, पर्दैन नि,
2: उत्पादन बढाउँ।
3: अर्को कुरा के हुन्छ भने, बिजुलीलाई सस्तो बनाऊ, अब 5 रुपियाँ 52 पैसा पनि पर्नु हुँदैन, जस्तो है अघि तपाईँको Q40 Q25 गरेर बनायो भने हाम्रो त स्वाटै घट्छ क्या कस्ट। हामी चाहिँ यो संसारमा बिजुली उत्पादन गर्नेमा सबभन्दा सस्तोमा छौँ, अहिले दक्षिण एसियामा त हामी सस्तो, संसारमा सस्तोमा हुन्छौँ हामी। त्यो बर्खाको इनर्जी तपाईँको बर्खाको भेल बेच्ने हो क्या, यो भनेको क्यूको कुरा धेरै नबुझ्ने, बर्खामा 4 महिना त हाम्रो खोलामा प्रशस्त पानी हुन्छ नि, कस्तो भूगोलले साथ दिएको छ तपाईँलाई भने, त्यही 4 महिना चाहिँ बङ्गलादेश र भारतमा गर्मीले उखात हुन्छ, त्यही 4 महिना चाहिँ हाम्रो खोलामा प्रशस्त पानी हुन्छ, खोलामा टन्न पानी भएको बेला 4 महिना बेसी बिजुली बेच्छौँ भनेको हो कि, त्यो क्यू सु सबै छोडिदिए हुन्छ, 4 महिना फुल बिजुली बेच्छौँ, त्यसले के गर्छ भने ऊर्जामा लगानीको

0: अनि अहिले दसवटा कुरा बिसवटा कुरा सोच्ने भन्दा पनि एउटा कुरा सोचेर एउटाबाट रिजल्ट निकाल्नु पऱ्यो क्या. दसवटा कुरा यहाँ पनि गर्छु उहाँ पनि गर्छु उहाँ पनि गर्छु भने त गफ त सुन्न नेपालमा के बाँकी छ त. पहिला नेताहरूले सबै सुनाएकै छ नि त. स्विजरल्यान्ड पनि भयो सिङ्गापुर पनि भयो सबै भएकै हो त. भोजी जहाँबाट आउटपुट निक्लिनु ठिक्क परेको छ. निजी क्षेत्र एकदम प्रिपेयर भएको छ. रेडी अफसाइड गो भएर बसेको छ होइन. भनेपछि यहाँ चाहिँ सरकारले ध्यान पुर्याउनुपर्छ. अहिले पनि कता कता गोलमाल भयो जस्तो अल्मली जस्तो लाग्छ मलाई.
1: उत्पादन हुने क्षेत्र अथवा निर्माण स्थलमा जुन हुने समस्या छ निजी क्षेत्रलाई, जसरी सड़क चाहिँ निजी क्षेत्रले कतिपय ठाउँमा आफै पुर्याएको भन्नुभयो यहाँहरूले उत्पादन गर्दाखेरि बिजुली, त्यसपछि अब प्रभावित क्षेत्रमा नागरिकहरूले गर्ने अवरोधको कुरा पनि छुट्टै समस्याको रूपमा आइरहेको छ. त्यसपछि यो आईईआईए लगायतका समस्याहरू कानूनी रूपमा नै संरचनागत त्रुटि छ भनिन्छ होइन. यो विषय अलिकति जाउँ न, के समस्या छ निजी क्षेत्रहरूको.
0: यो नेपालमा मैले त भन्ने गरेको छु, नेपालमा दुईटा सरकार छ. नेपालमा नेपाल सरकार छ एउटा वन सरकार छ. वन सरकार नेपाल सरकारले टेर्दैन है. वन सरकार सम्बद्ध साथीहरू जो हुनुहुन्छ रिसाए पनि मलाई केही फरक पर्दैन होइन. उहाँहरू के गर्नु भने युरोप अमेरिका जानुहुन्छ. त्यो युरोप अमेरिका भनेको हामीभन्दा 150 वर्ष अगाडि छ विकास निर्माणदेखि हरेक कुरामा. त्यहाँ उहाँहरू फाइभ स्टार होटलमा बस्नुहुन्छ होइन. अनि फाइभ स्टार होटलमा बस्नुहुन्छ र त्यहाँको लागि प्रयोग गर्ने डकुमेन्ट जुन बनाएको हुन्छ नि, ईआईए को आईईए को वातावरण सम्बन्धी जे जे डकुमेन्ट चाहिँ त्यहाँ प्रयोग गर्ने, त्यो त 150 अगाडि वर्ष 50 वर्ष अगाडि थियो नि. यस, उनीहरूले त यो बेलामा उनीहरू पनि 150 वर्ष अगाडि हाम्रै अवस्थामा थियो होला नि त. तर त्यो उहाँहरू कल्पना गर्नु हुँदैन. हाम्रो देश पनि युरोप अमेरिका भइसक्यो भन्नुहुन्छ. उहाँले बनाएको डकुमेन्टमा सही छाप गरेर आउनुहुन्छ. ऊ त्यही कार्यान्वयन गर्नलाई यहाँ लाग्नुहुन्छ.
2: कपी पेस्ट
0: होइन. भनेपछि के हुन्छ भने चाहिँ यो विकास निर्माणको सबै कुरामा बाधक त वन मन्त्रालय हो. अब तपाईँलाई मैले एउटा डाटा भनौँ. वन अहिले सरकारी वन 47% है, सरकारी पर्सेन्ट. निजी वन चाहिँ देशभरिमा 5% पुगेछ है, 47.5% अनि तपाईँको यो संरक्षण क्षेत्र आरक्षण क्षेत्र हन्टिङ एरिया के छन् नि पहाडमा के, जो जलविद्युत हुने ठाउँ बाटो बनाउने ठाउँ के, त्यस्तो ठाउँमा त्यो चाहिँ 10 जति रहेछन् नेपालमा. पहाडमा है, तराईको हिसाब गरेको छैन मैले, पहाडमा हुँदै 10 जति छन्. 10 जतिको तपाईँको टोटल मैले क्षेत्रफल कति रहेछ भनेर हिसाब गरेको चाहिँ 6.7 रहेछ. गर्दाखेरि 58.7 भयो. अनि 15% चाहिँ 5000 माथिको हिमाली क्षेत्र. 5000 माथि त के गर्छ त्यो नथिङ होइन, केही पनि हुँदैन. भनेपछि 15% गर्दाखेरि 68.7% हो. अब तपाईँ विकास निर्माण कहाँ गर्ने हो, तपाईँको उब्जनी कहाँ गर्ने हो, खेतीपाती कहाँ गर्ने हो, के कहाँ गर्ने हो त. भनेपछि के देशै वन बनाउने हो त अब सबै, या चाहिँ विकास निर्माणै गर्न नपाउने बनाउने हो त. अहिलेका तपाईँको नियमावली निर्देशिका ऐन कानून त्यो सबै कुरा हेर्ने भने त्यही बोल्छ क्या, थपक्क त्यही बोल्छ. त्यो लिएर उहाँहरू बस्नु भएको छ. अब कहाँ कहाँबाट के अराई खटाई हुन्छ त्यो गर्नुभएको छ. अराई खटाई पनि समाजदेखि लिएर सबै छ नि. आइएलओ 96 छ, के छ, सबै रेडी छन् क्या. यहाँबाट फुत्क्यो भने यहाँ, यहाँबाट फुत्क्यो भने यहाँ, उहाँहरूको चेक एन्ड ब्यालेन्स छ पुरै हो. अब अहिले नै तपाईँको हेर्नु न कार्बनको कुरा, ल कार्बन उत्सर्जन नेपालको कति त 95% छ, 0.05% हो हाम्रो. चीनको 32% कति पर्सेन्ट, तपाईँको भारतको त्यति, यो अमेरिका चीन र भारतको मात्रै 51% माथि
2: जङ्गल मात्र पाल्छ.
0: अनि अनि दुःख हामीले सुनाइदिनु पर्ने हो. अनि अर्को व्यवस्था तपाईँको यो अब राज्यको अहिलेको संविधानले कार्यकारी प्रमुख भनेको प्रधानमन्त्री नि त, प्रचण्ड प्रधानमन्त्री भएको बेलामा एउटा बोल्नु भएको थियो, तपाईँले क्लिप हेर्नुभयो कि भएन. एउटा स्कुलको रुखोको हाँगा, सुकेको रुखोको हाँगा खसेर एउटा बच्चा मर्यो. सुकेको रुखको हाँगा खसेर एउटा बच्चा मर्यो. तर त्यो सुकेको रुख काट्न बढ्ने दिएन. तर मान्छे भन्दा तपाईँको रुख मात्रै भयो भने त्यो यो देशको कार्यकारी प्रमुखले बोलेको चिज. अर्को तपाईँको प्रधान सेनापतिले बोल्नु भएको छ फास्ट ट्र्याक बनाउने. एउटा रुख काट्न उहाँले 9 महिना पाउनु भएन अरे. नाम के, फास्ट ट्र्याक. फास्ट ट्र्याक भने त फास्ट ट्र्याक नि, त्यसो नियम कानुन के लाग्नु भएन त. एउटा रुख काट्नलाई 9 महिना पाउनु भएन, त्यो अर्को कुरा. अर्को चाहिँ पूर्व एमडी, पूर्व मन्त्री, अब एमडी भन्दा मात्रै कम होला फेरि, अब पूर्व मन्त्री कुलमान घिसिङले भन्नुभएको थियो मान्छे मार्न सजिलो रहेछ, रुख काट्न गाह्रो रहेछ. भनेको यो चाहिँ यो लेभलका मान्छेहरूले बोलेको व्यवस्था त्यो कस्तो हो र हामीले के खेपिरहेछौँ अब तपाईँ अन्दाज गर्नु. प्रधानमन्त्रीले त्यस्तो बोलाएछ, प्रधान सचिवले त्यस्तो बोलाएछ, पूर्व मन्त्रीले त्यस्तो बोलाएछ भनेपछि अब हामीले कति खेपिरहेछौँ. हामी त यो देशमा उज्यालो ल्याउनको लागि 8 मन्त्रालय, 24 विभाग, 200 बेसी टेबल र गाउँका ती समस्या अघि तपाईँले भने त कति त्यो सबै खेपेर चाहिँ हामी बनाइरहेको छौँ नि. भनेको अब यस्तो बेलामा तपाईँको एप्रिसिएट गर्नुपर्ने बेलामा चाहिँ तपाईँको एउटाले फटाइ गरौँ, दुइटाले फटाइ गरौँ भनेर, एउटाले दुइटाले फटाइ गरौँ कारवाही गर्नु पर्यो. यी पाले त्यो संरक्षण गर्दैन. तपाईँको फटाइ गरेको

0: भेटियो प्रमाण भेटियो भने यिनीहरूले सहयोग गर्छ कार्यवाहीहरूलाई, हामी सदस्यबाट खारेज गरिदिन्छौँ होइन। तर के हो भन्दाखेरि एउटा दुइटाले फटाइ गर्यो भनेर सेक्टरलाई नै फटा भन्न मिलेन। त्यो त्योले गर्दाखेरि त्यो त्यो सबै कुरा यो तपाईँको बोनको कुरा तपाईँको क्वेसन उठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यो सबैभन्दा ठुलो बाधक हो।
1: विदेशी काठ फेरि हामीले प्रयोग गर्छौँ, हामीले प्रयोग गर्ने काठहरू होइन, तर नेपालमा चाहिँ जंगल काट्नु पाउँदैन, त्यो निश्चित मान्छेहरूको हातमा जान्छ पनि भनिन्छ फेरि काठ होइन, त्यो कुरा फरक छ।
0: यसमा यसो हो, यसमा मलाई धेरै आइडिया छैन, तर मैले पनि सुनेको कुरा के हो भन्दाखेरि अब ढलेको रुख पनि काट्न दिँदैन भन्ने सुनेको कुरा हो। तर अर्को कुरा रियल मलाई थाहा भएको कुरा के हो भन्दाखेरि फर्निचरहरू त सबै हामी मलेसियाबाट ल्याउँछौँ त होइन, मलेसियाबाट ल्याउँछौँ, विदेशी फर्निचरहरू ल्याउँछौँ। भनेपछि अब यो चाहिँ ठुलो विडम्बना भएको छ कि त्यो त्यो तपाईँको बनै पनि बनैलाई पनि तपाईँको आर्थिक रूपान्तरणमा त्यसलाई प्रयोग गर्न सक्यो भने भयङ्कर हुन्छ नि त। त्यो त फर्निचरहरू तपाईँ इम्पोर्ट गर्न नपाउने यहीँ बनाउनु पर्यो भन्यो भने त्यो त नीति भनेको त सरकारले त एउटा नीति लगाइदिएपछि भइदिएको नि, त्यो त पालन गर्नै पर्यो नि। भोलि इम्पोर्ट गर्न नपाउने भने त्यो इम्पोर्ट गरेर अब तपाईँ हामी चाहिँ त्यो मैले चाहिँ एउटा फर्निचर ल्याएर यहाँ ओछ्याउनु भने मरे चिज हो र त्यो मरे बाँच्ने चिज त होइन नि त, त्यो त्यो बन्द गर्दै भइगयो त, यहाँको प्रयोग गरौँ भन्ने भएको। यस्ता सामान्य कुराहरूमा पनि दुई तिहाई सरकारको पनि ध्यान चाहिँ पुगेको छैन।
1: अहिलेको क्षति र अहिले समग्र रूपमा देशभरि बनिरहेको जलविद्युत आयोजनाहरू निजी क्षेत्र अथवा सरकारी अथवा साझेदारीमै बनिरहेका, यसका लागि सरकारले नीतिगत के परिवर्तनहरू आवश्यक छ, यो बजेटमा कति सम्बोधन भयो, अझै 30,000 मेगावाट पुर्याउने लक्ष्य छ होइन, यो सबै कुरा हेर्दाखेरि अब हामी यो विपत्तिबाट माथि उठेर मानवीय सहायताको कुरा छँदैछ, जलविद्युत क्षेत्रलाई समेत प्रोत्साहन दिने गरी सरकारले के कामहरू तत्काल ल्याउनु पर्ने कामहरू के हुन्, योजनाहरू राहतको रूपमा पनि अझ भनौँ।
0: यसो छ, यसमा चाहिँ मैले मलाई यो सजिलो हुन्छ किनभने अहिले दुई तिहाईको सरकार अनि तपाईँको राज्यसभाको बाचापत्र हामीले के गर्यौँ भनेपछि इपानमा अब म 9 वर्ष 10 वर्षदेखि इपानमा सक्रिय छु, इपानमा के गर्यौँ भनेपछि पार्टीका घोषणा पत्र चुनाव अगाडि घोषणा पत्र बन्नु अगाडि हरेक पार्टीका प्रमुख मान्छेहरूलाई भेटेर घोषणा पत्रमा यी कुरा समेट दिनुहोस् भनेर हामीले माग पेश गरेका थियौँ। अनि सबैले अहिले त कामले जे गरे पनि मुखले त ऊर्जा सेक्टरले देशलाई समृद्ध बनाउन सक्छ यही हो एउटा सेक्टर चाहिँ भन्ने मेरुदण्ड हो भनेर चाहिँ भनिरहनु भएको छ सबैले। र सबैले चाहिँ अलिअलि अरू पार्टीहरूले अलिअलि राख्नुभयो, राज्यसभाले लगभग हाम्रो माग 100% समेटेको छ क्या बाचापत्रमा। अब अहिले मलाई म अध्यक्ष भएपछि सजिलो के हो भनेपछि अरू केही नगरिदिनुहोस् त्यो बाचापत्र कार्यान्वयन गरिदिनुहोस् न भन्ने पुग्ने भएको छ, बाचापत्रमा जे छ त्यो कार्यान्वयन गरिदिनुहोस् न भन्ने भएको छ। त्यसमा एउटा महत्वपूर्ण कुरा के छ भने त्यसको मात्रै कुरा गर्छु, हाम्रा माग त धेरै छन् त्यहाँ, त्यो उहाँहरूले सबै समेट्नु भएको छ। त्यसमा चाहिँ अहिले विशेष गरेर माननीय श्रीराम लामिछाने के अरे न्यौपाने श्रीराम न्यौपाने सरी लामिछाने न्यौपाने उहाँ उद्धारमा एकदम खटिरहनु भएको छ, उहाँ आफै प्रवर्तक पनि हो है, उहाँ ऊर्जा विभाग प्रमुख भएको कारणले पनि त्यो सबै पर्न सफल भएको हो, उहाँलाई पनि म यो तपाईँ मार्फत थ्याङ्क यू भन्न चाहन्छु, उहाँ मार्फत पनि पर्न सफल भएको हो। भनेपछि त्यहाँ एउटा कुरा के छ भनेपछि विद्युत उत्पादन प्राधिकरण भन्ने खालको कन्सेप्ट बोलिया छ कि, त्यो चाहिँ के हो भने इपानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वान रोड पोलिसी, जस्तो 8 वटा मन्त्रालय 24 वटा विभाग 200 भन्दा बेसी टेबलमा जान नपरोस् भन्ने माग हो हाम्रो,
1: लाइसेन्स
0: होइन हरेक कुरा जस्तो त्यहाँ चाहिँ त्यो 8 वटै मन्त्रालयका प्रतिनिधि राख्ने, तपाईँको विभाग त्यसले नै समितिको होइन विभागका पनि राख्ने, एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने, त्यो गठन गर्दाखेरि त्यहाँ गएपछि हाम्रो सबै सक्यो कि वन डोर पोलिसी भनेपछि त्यो लामो समयदेखि हामीले मागिरहेका हौ, त्यो उहाँहरूको बाचापत्रमा छ, त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ। कम्तीमा सरकारले के ठान्नु पर्यो भने नि मलाई मैले 2-3 वटा प्रोजेक्ट बनाइसकेँ, म जस्ता 2-4 वटा 5 वटा 10 वटा प्रोजेक्ट बनाउने साथीहरू अहिले प्रशस्त हुनुहुन्छ जसलाई प्रोजेक्ट बनाउने आइडिया छ, उहाँहरूलाई सहरमा नहलमा ल्याउनुहोस् कि गाउँमै पठाउनुहोस् कि वनमै पठाउनुहोस् कि, त्यो त 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त। तपाईँ आज कल्पना गर्नुहुन्छ आज कति पैसा, अघि मैले जे नम्बरहरू तपाईँलाई बताएँ यति राम्रो हुन्छ भनेर एउटा समृद्धिको मार्गमा यसरी जान्छ भनेर बताएँ नि, त्यो सबै कुरा त भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त्यो सबै राखिएको होइन भनेको, त्यस अर्थमा त म त राज्यको काम गरिरहेको छु त, त्यस अर्थमा हो त म पनि राज्यको सम्पत्ति हुँ त, हो त यो पनि राज्यको सम्पत्ति हो, यिनीहरूसँग जे क्वालिटी छ त्यो क्वालिटी पनि राज्यको सम्पत्ति हो भनेर सरकारले छानिदिनु पर्यो, त्यो वान डोर पोलिसी लागू गरिदिनु पर्यो, नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो, म त अझै थप माग्छु 10 वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो, हाइड्रो पावरमा कसरी डिस्टर्ब गरेर नपाउने गरिदिनु पर्यो, यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझिएको छन्, अहिले जनताले धेरै बुझिएको छन्, हतपत्त धेरै डिस्टर्ब गर्दैनन्, अहिले के छ भनेपछि मैले के भन्छु भनेपछि जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्छु मैले। त्यो के छ भने नेपाल सरकारले नै 10% त स्थानीयलाई दिनै पर्छ भनेर सिएल दिन लागेको छ नि त होइन। अब बाटो र बिजुली नपुगिकन काम सुरु हुँदैन, काम सुरु हुनलाई बाटो र बिजुली लानु पर्यो, त्यहाँ चाहिँ तपाईँको विकास निर्माण लिएर भयो प्रोजेक्टले होइन। अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ, स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ, मान्छेको कामेन लाग्नेमा मुआवजा छ। र अर्को चाहिँ के भने 10% सेयर त स्थानीयलाई दिनै पर्छ भन्ने कानुन छ नि त। 10% सेयर स्थानीयमा दिएपछि अहिले तपाईँको कुनै पनि कम्पनीको 100 रुपियाँमा दिएको सेयर 500, 700, 1000 घटी त कसैले बेचेको छैन भनेपछि त्यो भोलि चाहिँ 3 वर्ष, 4 वर्ष, 5 वर्ष जतिमा बेच्छ स्थानीयले, उसले त 1000 हाले त 10,000 पायो नि त, लाख हाले त 10,000 पायो नि त। गर्दाखेरि के हुन्छ भने सेयर दिँदाखेरि त्यो समृद्धि जाने भयो, विकास निर्माण पहिला बाटो र बिजुली लिएर जानु पर्यो, अनि रोजगारी सिर्जना हुने भयो, त्यहाँ चाहिँ मोबिलिटी हुने पर्यो, त्यहाँका तरकारीहरू बिक्ने भए, त्यहाँ त इकोनोमी त ग्रो हुन्छ नि त, जे उत्पादन गरेर बित्ने भयो। एक वर्ष तपाईँको एउटा प्रोजेक्ट बन्दाखेरि 500, 600, 1000 मान्छेले काम गर्छन् होइन, त्यो 1000 मान्छे त त्यहाँ त भोकै त बस्दैन, साग किन्छ, तरकारी किन्छ, के किन्छ, कुखुरा किन्छ, बाख्रा किन्छ, खसी किन्छ होइन, सबै किन्छ भन्यो भने चाहिँ यसले चाहिँ के भन्छ विकास लिएर जान्छ र समृद्धि दिएर फर्किन्छ भनेछ। त्योले गर्दाखेरि अब हामी सबै विशेष गरेर यहाँ जस्तो एकदम पपुलर नेटवर्क मा मैले चाहिँ यो मौका दिनुपर्छ सबैलाई, सबैलाई म के अनुरोध गर्न चाहन्छु भने सबैले पानीलाई बत्तीमा परिणत गर्ने मान्छेको पछाडि है, पानीलाई बत्तीमा परिणत गर्ने मान्छेको पछाडि, जसले एक दुईवटा प्रोजेक्ट बनाएको छ त्यसलाई आइडिया छ त्यसको पछाडि सबैजना मिल्छ, 10,000, 20,000, 5,000 जे भए पनि लगानी गरौँ, सबैजनाले आर्थिक उन्नति गरौँ भन्न चाहन्छु।
1: हस्, यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि।
0: हस्, थ्याङ्क यू।
1: वहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इस्पानका अध्यक्ष मोहन कुमार नागी। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। माग अनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दावी, बजारमा भने उस्तै अभाव, सरकारी व्यवस्थापन कमजोर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1369 पुग्यो। चीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट उद्धार। धादिङको सोपाङ खोलामा सुक्खो पहिरो खस्दा त्रिभुवन राजपथ अवरूद्ध, सड़क खुलाउने काम चल्दै। राष्ट्रिय संघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा, साझा समस्या समाधानका लागि राष्ट्रिय संघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटरेसको भनाई। र एसीसी प्रिमियर कपमा नेपाल र ओमान बीचको खेल चल्दै, एनबीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगीहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ, काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलप्रासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ। संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा भने ग्यास अभाव उस्तै छ। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन चुनौती थपेको छ। यही भदौ 14 गते कृष्णभीरमा सड़क भाँसिँदा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन। वैकल्पिक मार्गबाट आएका ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन। उद्योग मन्त्रीले उद्योगी र कर्मचारीका कारण समस्या भएको दावी गर्नुभएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1369 जना पुगेको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 5132 जना अझै सम्पर्कविहीन छन्। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्म 13646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न 34 होल्डिङ सेन्टर स्थापना गरिएका छन्। विभिन्न 19 अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको पनि प्राधिकरणले जनाएको छ। नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाहरूको सुरुङभित्र फँसेकाहरूको उद्धारको प्रयास पनि भइरहेको छ। यसैबीच रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण चीनको केरूङ नाकामा अलपत्र परेका 670 जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार, व्यवसाय, भ्रमण, पर्यटन लगायत विभिन्न कामले केरूङ पुगेका नेपाली यही भदौ 10 गते भटेकोशीमा आएको बाढ़ीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो। नेपाल भाषीय निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छूट दिने भएको छ। निगमले विज्ञप्ति निकालेरै विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको समेत स्पष्ट पारेको छ। धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको छ। गैराती 9 बजेतिर सुक्खा पहिरो खसेपछि त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको हो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सड़क सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क प्रयोग गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा मधेस र कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायात प्रभावित हुन सक्ने र नदी तथा खोलामा पानीको वहाव बढ़न सक्ने भएकाले ठूलो वर्षाको सम्भावना भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरकारवालाहरूसँग छलफल गरेको छ। छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्यूट विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्यूटर एसोसिएशन नेपाल महासंघ, त्यसै गरी ब्लक चेन एसोसिएशन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल भएको हो। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा फेरि उल्लेख बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको छ। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म भएकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ। त्रिपन्न.5 मेगावाट क्षमताको अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिटदेखि बाँतर्फको सुरुङ्छी चोलिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका 7 भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँतर्फ जोड़ने 2506.3 मिटर सुरुङ छिचोलिएको जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ महासभाको 81 अधिवेशन शुरू भएसँगै विश्व शान्ति, जलवायु परिवर्तन, दिगो विकास, मानवाधिकार र बहुपक्षीय प्रणालीमा विश्वास पुनस्थापना लगायतका विषयमा छलफल केन्द्रित भएको छ। न्यूयर्कको राष्ट्रसंघको मुख्यालयमा अस्ति 8 सेप्टेम्बरदेखि शुरू भएको महासभाको यस वर्षको मुख्य विषय विश्वास पुनस्थापना, रूपान्तरण, व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ रहेको छ। महासभाका अध्यक्ष बंगलादेशका खलिलुर रहमानले युद्ध, मानवीय संकट, भू राजनीतिक तनाव र जलवायु परिवर्तनका कारण विश्वमा बढ़िरहेको अविश्वासलाई सम्बोधन गर्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ। त्यसै गरी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि बहुपक्षीय प्रणालीप्रतिको विश्वास पुनर्निर्माण गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। युद्ध, गरीबी, असमानता, जलवायु संकट र आणविक तनावको जोखिम बढ़िरहेको अवस्थामा विश्वका साझा समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको भूमिका अझ महत्वपूर्ण भएको उहाँको भनाइ छ। अब केही खेल खबर। एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाली पुरूष क्रिकेट टोलीले अहिले ओमानसँग खेलिरहेको छ। मलेसियाको कुलालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ताजा अवस्थामा 27 ओभर 2 बलको खेल भइरहँदा 4 विकेट गुमाएर 105 रन जोडेको छ। समूह एकको विजेता नेपाल फाइनल प्रवेशका लागि समूह बीको उपविजेता ओमानसँग प्रतिस्पर्धा गरिरहेको हो। नेपाल समूह चरणमा तीन खेल जित्दै सेमी फाइनलमा पुगेको हो। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै हङकङसँग हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र ओमानबीच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 10 खेलमा भेट भएका छन्, जसमा नेपालले 4 खेल र ओमानले 6 खेलमा जित निकालेको छ। नेपाल आज पनि त्यही लक्ष्य पछ्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा रहेको छ। खेलका अर्को प्रसंगमा नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणका अन्तिम तीनवटा खेल हुँदैछन्। आजको खेलबाट शीर्ष तीन टोलीको टुङ्गो लाग्नेछ। आज पहिलो खेल दिउँसो 1 बजे अन्नपूर्ण र सगरमाथाबीच हुनेछ। त्यसै गरी दोस्रो खेल दिउँसो 4 बजे कर्णाली र मधेस तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तडबीच हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन्। दोस्रो र तेस्रो रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। फाइनल खेल पर्सि भदौ 27 गते हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। माग अनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दावी, बजारमा भन्ने उस्तै अभाव, सरकारी व्यवस्थापन कमजोर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1369 पुग्यो। तीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट उद्धार। धादिङको सपाङ खोलामा सुक्खा पहिरो खस्दा त्रिभुवन राजपथ अवरूद्ध, सड़क फुलाउने काम चल्दै। राष्ट्रिय संघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा, साझा समस्या समाधानका लागि राष्ट्रिय संघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटरेसको भनाई। र एसीसी प्रिमियर कपमा नेपाल र ओमान बीचको खेल चल्दै एनभीएलमा आज लीग चरणका अन्तिम तीन खेल हुनेछन्।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भन्या?
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-5020-209।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
8: हेलो मर्स्याङदी FM 95 मेगाहर्ज

0: भोलि घटना कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तलाई हातमा नयाँ मिल खोलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने म पनि जाने हो तेरो पो।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098260।
4: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका 7, युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 9743060501।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
10: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
11: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
12: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
11: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: दुलाले सिन्दूर हाल्ने
1: ओए अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसी सार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा

0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
1: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania, extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083,
6: सम्पर्क मोबाइल नम्बर 9857013375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865067272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556028186, फोन 0665520293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
6: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ, पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू चौबीसै घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्निरा झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन, मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बैशिसर सात लमजुङ, सम्पर्क 0665200004 98400506063।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: संघीय सांसदका दुवै सदनको बैठक आज बस्दै कांग्रेस सभापति थापा आज स्याङ्जा आउने। भोटेकोसी बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 1369 पुग्यो र नेत्रज्योति संघद्वारा बाढ़ी पीड़ितलाई 1,41,00,000
3: सहयोग।
4: गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 मा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: अब समाचार विस्तारमा। संघीय सांसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1:15 बजे बस्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष विधेयक 2083 र भुक्तानी तथा फरसुर विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारी संचय कोष विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा आउने भएका छन्। कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री स्वर्गीय गोपाल मान श्रेष्ठको 45 औं दिनको पुण्यतिथिमा आयोजित शोक सभामा सहभागी हुन थापा स्याङ्जा आउन लागेका हुन्। श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उहाँले खेलेको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरणमा शोक सभा आयोजना गरिएको कांग्रेस स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्सालले जानकारी दिनुभएको छ। श्रेष्ठको गत साउन 12 गते झौलाखेली स्थित हेली अस्पतालमा क्यान्सरको उपचारको क्रममा 83 वर्षको उमेरमा निधन भएको थियो। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 5,132 जना अझै सम्पर्कविहीन छन्। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्म 13,646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न 34 होल्डिङ सेन्टर स्थापना गरिएको छ। विभिन्न 19 वटा अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएको छ। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको पनि प्राधिकरणले जनाएको छ। नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र फँसेकाहरूको उद्धार प्रयास भइरहेको छ। नेपाल नेत्र ज्योति संघले रसुवा स्थित भोटेकोसो नदीमा गएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,41,41,141 सहयोग गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागलीलाई संघका महासचिव भरत बहादुर चन्तले उक्त रकमको चेक तथा भाउचर बुधबार हस्तान्तरण गरेका हुन्। गैर नाफामुखी सो सामाजिक संस्थाको सञ्जाल भित्रको अस्पताल आँखा उपचार केन्द्र तथा जिल्ला शाखा लगायत संस्थागत स्रोतबाट 79,74,506 र कर्मचारी तथा स्वयंसेवकबाट 41,66,635 रूपियाँ संकलन गरिएको थियो। संविधान दिवसको अवसर पारेर आउँदो असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ। विभिन्न 6 वटा नयाँ रूटमा 28 वटा रात्रिकालीन बस सञ्चालन हुन लागेको हो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा हिजो काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रगिरी नगरपालिका, बुढा नीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, किर्तिपुर नगरपालिका, साझा यातायात तथा सरोकरवाला बीच भएको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। अहिले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रगिरी नगरपालिका र बुढा नीलकण्ठ नगरपालिकाको समन्वयमा गएको वैशाख 1 गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले लम्जुङका विभिन्न विद्यालयले 16,31,045 रूपियाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल लम्जुङको पहलमा संकलित रकम मध्ये 12,47,655 रूपियाँ प्याप्सन राहत कोष मार्फत र 3,83,390 रूपियाँ प्रधानमन्त्री राहत कोषमा प्रत्यक्ष रकम जम्मा गरिएको प्याप्सन लम्जुङका अध्यक्ष ईश्वर पौडेलले जानकारी दिनुभयो। अध्यक्ष पौडेलका अनुसार भोटेकोसी पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि लम्जुङका विभिन्न निजी तथा आवासीय विद्यालयहरूले प्याप्सन राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। पेशेश्वर 7 स्थित युनिभर्सल एकाडेमीले सबैभन्दा बढ़ी 3,50,468 रूपियाँ प्याप्सन राहत कोषमा सहयोग गरेको छ। त्यस्तै सुन्दरबजार 9 स्थित ग्लोबल भिजन इंग्लिश सेकेण्डरी स्कूलले 1,38,520 रूपियाँ र बेसेश्वर स्थित अर्थली प्याराडाइज सेकेण्डरी स्कूलले 1,34,660 रूपियाँ प्याप्सन राहत कोषमा सहयोग गरेका छन्। बेसेश्वर स्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले प्याप्सन राहत कोष मार्फत 1,20,070 रूपियाँ र प्रधानमन्त्री दैवी प्रकोप कोषमा प्रत्यक्ष रूपमा 78,000 रूपियाँ सहयोग गरेको छ। मर्सेङ्गी 3 खुदी स्थित हिमसुली माध्यमिक विद्यालयले प्रधानमन्त्री राहत कोषमा 75,195 रूपियाँ सहयोग गरेको छ। त्यस्तै बेसेश्वर 8 स्थित ल्यान्डिस्टर इंग्लिश स्कूलले प्याप्सन राहत कोष मार्फत 1,12,212 रूपियाँ र प्रधानमन्त्री राहत कोषमा प्रत्यक्ष रूपमा 37,800 रूपियाँ सहयोग गरेको छ। न्यू इरा इंग्लिश बोर्डिङ स्कूलले प्रधानमन्त्री राहत कोषमा 74,160 रूपियाँ, बुद्ध मेमोरियल इंग्लिश बोर्डिङ स्कूलले प्रधानमन्त्री राहत कोषमा 65,000 रूपियाँ र राइनस एण्ड ग्लोबल इंग्लिश स्कूलले पनि प्रधानमन्त्री राहत कोषमा 53,235 रूपियाँ सहयोग गरेका छन्। यसै गरी बेसेश्वर 7 स्थित विद्या विकास आवासीय माध्यमिक विद्यालयले प्याप्सन राहत कोषमा 1,01,740 रूपियाँ सहयोग गरेको छ। बेसेश्वर 2 स्थित मनकामना इंग्लिश बोर्डिङ स्कूलले 30,015 रूपियाँ, सुन्दरबजार 9 स्थित भूपुल लोटस मन्टेसोरीले 83,536 रूपियाँ, भूपू सैनिक माध्यमिक विद्यालयले 62,000 195 रूपियाँ, मध्य नेपाल 6 स्थित हिमाली आवासीय माध्यमिक विद्यालयले 66,940 रूपियाँ र सोही स्थानको रानीपानी ग्रीन भ्याली एकाडेमीले 47,279 रूपियाँ प्याप्सन राहत कोषमा सहयोग गरेका छन्। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। गृह मन्त्रालयले समेत प्रभावित परिवारको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग गर्न आह्वान गरेका छन्। हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा सदस्यका एका घर परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले लमजुङ र चितवनका 3 स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ। सहकारीले बेसेसर 7 स्थित मोडल सिटी हस्पिटल, प्रयोगशाला सेवाका लागि बेसेसर स्थित यूआरएल र स्वास्थ्य उपचार सेवाका लागि भरतपुर स्थित नारायणी सामुदायिक अस्पतालसँग छूट तथा सहुलियत सम्बन्धी सम्झौता गरेको हो। सम्झौता अनुसार हातीमालो साकोषका सदस्य तथा सदस्यका एका घर परिवारले सम्बन्धित स्वास्थ्य संस्थाबाट विभिन्न स्वास्थ्य सेवा तथा उपचार सम्झौतामा तोकिए बमोजिङ विशेष छूट पाउने भएका छन्। साकोसका मुख्य प्रबन्धक हीरा रावलका अनुसार मोडल सिटी हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा 5%देखि 20%सम्म छूट उपलब्ध गराउने व्यवस्था गरिएको छ। यही भदौ 24 गतेदेखि लागू हुने गरी भएको सम्झौतामा हातीमालो बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट मुख्य प्रबन्धक हीरा रावल र मोडल सिटी हस्पिटलका प्रबन्धक निर्देशक आधार पौडेलले हस्ताक्षर गर्नु भएको छ। त्यस्तै प्रयोगशाला सेवातर्फ बेसेसरमा हुने सेवामा 25%सम्म र लमजुङ बाहिर पठाउनु पर्ने परीक्षणमा 10%सम्म छूट उपलब्ध गराउने गरी यूआरएल बेसेसरसँग सम्झौता भएको छ। यूआरएलका तर्फबाट ल्याब अधिकृत सुशान्त यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसै गरी भरतपुर स्थित नारायणी सामुदायिक हस्पिटलबाट स्वास्थ्य उपचार सेवा लिँदा सदस्य तथा उनीहरूको परिवारलाई 15%सम्म छूट उपलब्ध गराउने गरी सम्झौता भएको रावलले जानकारी दिनुभएको छ। सम्झौता पत्रमा नारायणी हस्पिटलका प्रशासकीय अधिकृत अरूण लम्सालले हस्ताक्षर गर्नुभएको छ। तीनवटै स्वास्थ्य संस्थासँग भएको सम्झौता अनुसार छूट सुविधा लिनका लागि अस्पतालमा उपचारका क्रममा संस्थाको सदस्य परिचय पत्र देखाउनु पर्नेछ। सदस्य परिचय पत्रका आधारमा अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा सम्झौतामा उल्लेख भए भए बमोजिम विशेष छूट प्राप्त गर्न सकिनेछ। सहकारी र स्वास्थ्य संस्थाबीच भएको यस किसिमको सहकार्यले सदस्यलाई वित्तीय सेवासँगै स्वास्थ्य सम्बन्धी सुविधा पनि सहुलियत दरमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी पछिल्लो समय स्वास्थ्य उपचारमा लाग्ने खर्च बढ़दै गइरहेको अवस्थामा सहकारीका सदस्यले सम्झौता मार्फत प्राप्त हुने छूटबाट उपचार खर्च केही हदसम्म कम गर्न सक्ने विश्वास गरिएको छ। बेसी शहरमा केन्द्रीय कार्यालय रहेको हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल 5,500 सदस्य रहेको जनाएको छ। संस्थाले आफ्ना सदस्यलाई बचत तथा ऋण लगायत विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ। वित्तीय कारोबारसँगै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक तथा सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आएको जनाएको छ। सदस्यको आर्थिक हितसँगै सामाजिक र स्वास्थ्य सुरक्षामा समेत योगदान पुर्याउने उद्देश्यले स्वास्थ्य संस्था तथा अन्य सेवा प्रदायक निकायसँग सहकार्यलाई प्राथमिकता दिइएको साकोसको अध्यक्ष प्रभुराम प्रधानले बताउनुभयो। हातीमालो साकोसले स्वास्थ्य संस्थासँग भएको सम्झौताबाट प्राप्त हुने छूट तथा सुविधाको उपयोग गर्न सम्पूर्ण सदस्य तथा सदस्यका एका घर परिवारलाई साकोसले अनुरोध गरेको छ। बेसेसह नगरपालिका 9 विभिन्न आमा तथा महिला समूहले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। विभिन्न समूहले संकलन गरेको कुल 1,10,840 रूपियाँ कोषमा जम्मा गरिएको हो। जसअनुसार शिवनारी आवास समूहले 23,475 रूपियाँ, दैलेको आमा समूहले 27,290 रूपियाँ, दलित समूहले 10,060 रूपियाँ, देउराली आमा समूहले 30,240 रूपियाँ, विवेकशील आमा समूहले 12,060 रूपियाँ र बेसेसर 9 महिला सञ्जालले 7,715 रूपियाँ सहयोग गरेका छन्। पीड़ामा परेका परिवारको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको आमा तथा महिला समूहहरूले जनाएको छ। दसुवाको भोटेको सीमा आएको बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनस्थापनाका लागि लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर 9 फेदीकुना स्थित ऐतिहासिक सद्देश्वरी शिव मन्दिर व्यवस्थापन समितिले 28,000 रूपियाँ सहयोग गरेको छ। मन्दिरको आन्तरिक कोष भक्तजन तथा स्थानीय भद्र भलात्मीको सहभागितामा रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको समितिले जनाएको छ। विपदको समयमा मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकोले प्रभावित परिवारको सहयोगका लागि रकम प्रदान गरिएको समितिको भनाई छ। समितिले विपदमा परेका परिवारको राहत तथा पुनस्थापनामा सहयोग गर्न अन्य संस्था तथा नागरिकलाई समेत आह्वान गरेको छ। तपाईं हिने सुन्दै हुनुहुन्छ मर्साङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
7: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
8: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टीभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
7: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
8: ल भइहाल्छ नि नानी।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टीभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
9: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
11: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
12: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
13: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
12: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
13: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
12: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
13: यस्तो विवाह स्वत बदर हुन्छ।
12: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
13: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
12: बाल विवाहका गम्भीर असरहरू,
13: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
12: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
13: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
12: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
13: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
12: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
13: के हाम्रो पहिचान यही नै हो त?
12: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
13: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
12: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
14: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
15: केयर फार्मेसी बेश्वर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा,
14: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू, दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
15: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
16: जाँच हुने दिन र समय यही असोज 3 गते शनिबारका दिन बिहान 10 बजेबाट।
15: स्थान केयर फार्मेसी विश्वर नगरपालिका साथ पुरानो बैंक चौक क्लमजुङ सम्पर्क 9849068924 9845686780
17: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
15: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्साङदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गरेको छ। सेवाग्राही नागरिकलाई नियमित सहज र निरन्तर सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो। गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भदौ 15 गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा इकाईमा आइतबार पनि आंशिक रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो। निर्णय अनुसार आइतबार बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म आवश्यक सेवा उपलब्ध गराइनेछ। सार्वजनिक विधाका कारण नियमित स्वास्थ्य सेवा प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै विधाको दिन समेत स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। आइतबार स्वास्थ्य सेवा सञ्चालन भएपछि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा का लागि सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ। नियमित स्वास्थ्य परीक्षण औषधि तथा आवश्यक स्वास्थ्य परामर्शका लागि समेत सेवाग्राहीले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र नागरिकलाई समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। नेपाल वायु सेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदमा प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क 1 महिनाका लागि छूट दिने भएको छ। निगमले विज्ञप्ति निकालेर विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको स्पष्ट पारेको छ। निगम अनुसार अन्तर्राष्ट्रिय स्टेशनबाट नेपालमा बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क 1 महिनासम्म छूट हुनेछ। यसबाट विदेशमा रहेका नेपाली विभिन्न संघ संस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानी सहज रूपमा हुने अपेक्षा गरिएको छ। सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा पठाइने खाद्यान्न औषधि लत्ता कपड़ा तथा अन्य अत्यावश्यक राहत सामग्रीमा यो शुल्क छूट लागू हुने निगमले जनाएको छ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
18: मुख्य समाचारका प्रायोजक
19: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्ते। कांग्रेस सभापति थापा आज स्याङ्जा आउने। भोटेकोसी बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 1369 र नेत्रज्योति संघद्वारा बाढ़ी पीड़ितलाई 1,41,00,000 सहयोग। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: कृषि विकास कार्यालय लम्जुङको सूचना। कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लम्जुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ।
2: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगारिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि सुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि करचुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665520000 0665520130
2: मोबाइल नम्बर 9856045230 र 9856080140
3: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
3: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टे फ्रेङ गोलो फर्याङ कम्पाउण्ड जाली जीआई जाली स्टील फर्याङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर नारायण ढकाल बसलमाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन, के तनाव दियो ए खुशी।
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845094046 र 9813099352।
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787

0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz।
2: दिदी, अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564-76486।
0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लाग

0: फिर्ती नम्बर 9856602900।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियमको टेप सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुणा लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
4: और संग दिया पंचानबे मेगाहर्ट्ज़।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on your extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Mania
1: Extreme Energy Drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058।

0: drip on ya.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
4: 98-560-299। जस्ता पाता हुलास ब्यूरा कलर सान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइ सक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फुल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी, रोज नर्सरी, यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका
11: बोटका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
11: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल साडा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर सेन बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुना लाना दुला
0: हुलास मुसम अर्कु तिल दमाइसे
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
5: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
5: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
4: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै

0: रामा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार बजार
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
1: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 9841454148
2: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
3: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
2: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
3: तपाईँको छलमाय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
4: नाम चाहिँ के लेखेको रहेछ
3: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
2: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
2: नाम चाहिँ के लेखेको रहेछ सर?
1: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
5: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
6: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
7: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
8: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
7: ओहो, ठ्याक्कै दिलीप रायमाझी जस्तै।
9: दिलीप रायमाझी जस्तो रे? दिलीप रायमाझी नै हुनुहुन्छ नि।
10: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497398।
11: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा। गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663।
12: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
13: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: me a extreme energy drink.
1: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
2: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
1: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
2: ए हो र?
1: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
2: बाप्रे, यति धेरै जोखिम?
1: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
3: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
8: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
11: आधार मजबूत।

0: निर्माण सर्वोत्तम वंश निर्माण सर्वोत्तम
1: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: तपाईँ अहिले रेडियो खर्साङ सुन्दै हुनुहुन्छ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्रालि बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: भानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीबीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-86780
4: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर
5: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो बैंक चोकमा
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस् जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला
5: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ
6: जाँच हुने दिन र समय यही असोज 3 गते शनिबारका दिन बिहान 10 बजेबाट
5: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो बैंक चोक क्लमजुङ सम्पर्क 98490-68924 98450-86780
4: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ
7: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
7: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
8: यस्तो विवाह स्वत बदर हुन्छ
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
8: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
7: बाल विवाहका गम्भीर असरहरू
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
7: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
8: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
8: के हाम्रो पहिचान यही नै हो त
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
8: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं
9: बाल विवाह नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ
7: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
1: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201552
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई बिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
5: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
6: ए हजुर पेन्सन पट्टा हराए रे
7: हो म खोज्दैछु
6: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
8: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
6: बुद्धि तमाङ
8: गौमाया गुरुङ
6: विल्सन विक्रम राई
8: सुनिल थापा
6: पशुपति राई
8: डीबी गुरुङ
9: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
10: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध
11: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
10: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
11: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
10: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
11: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
10: सचेतन सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौं
11: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
13: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
12: अब जापान ट्राई होइन स्योर गरौं।
13: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
13: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
13: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
14: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
15: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
13: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
15: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: गुड आफ्टरनून, स्वागत छ यहाँलाई मर्सङदेखि कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज हामी बिहिबारे बसाईमा छौं। बिहिबारे बसाईमा तपाईँले मुक्त कथा कविता गजल सुनाउन सक्नुहुनेछ र एकदमै सम्झिन लायकको कुनै पल क्षणहरू छ भने पनि मजाले सुनाउन सक्नुहुनेछ। हाम्रो कार्यक्रम रेडियो मर्सङदेखिको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ तपाईँले। र प्रशस्त मात्रामा पानी पिउन पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु। र फुर्सदमा हुनुहुन्छ भने फोन गर्नुहोला 06652020 डायल गरेर। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। सात दिनको सातैवटा बसाई रहने गर्छ हाम्रो। र तपाईँले आजको बसाईमा कथा कविता गजल मुक्तकहरू सुनाउन सक्नुहुनेछ। र यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मीजी, म लक्ष्मी प्रसाद बोल्दैछु। अहिले म काठमाडौँबाट लमजुङ आउने क्रममा नारायणहरूको सामनगरको बाटोमा माइक्रो गाडीमा दौडिरहेको छु।
0: हजुर,
1: गर्दा गर्दै यो पाँचौं पटक मैले आफ्नो सृजना वाचन गर्ने प्रयास गर्दैछु।
0: हजुर,
1: वाचन गर्दा गर्दै राम्रो आएन भने मलाई राम्रो आएन भन्नुहोस्, म अथवा त्यहाँबाट काट्नुहोस् है त।
0: हजुर, हुन्छ।
1: मैले आज शिष्यली विद्या लिएर आएको छु, राष्ट्रिय शिष्यली केन्द्रकोमा केन्द्रीय सदस्य पनि रहेको छु, सदस्य रहेको छु। सुरु गरेँ, शीर्षक छ भोटे कोशी। भोटे कोशीमा भोटे कोशीमा धेरैको ध्यान गयो बिहिबारीमा, ताला फुटेको ताला फुटेको सुन्दरामा नेपाली गजेको जितेको, नुवाको तमा नुवाको तमा मुस्कान त सबैको छैन ओठमा, रसुवा त्यसै रसुवा त्यसै धारी त आउन गोर्खा छ उस्तै, कुण्ड गोसाई कुण्ड गोसाई भूतहरू कति त गए है सबै, सुरुङ्गित्र सुरुङ्गित्र घाइतिर लाग्छित्र, उद्धारमा उद्धारमा जुट्ने वीरगतिर चख आँसु बेला फुट्ने, राज्य अहिलेको राज्य अहिले राम्रो सेवा दिएको छ खै त फैलेको, छिट्टै पुल बन्यो छिट्टै पुल बन्यो नेपाली सेनाले त सेवाकै जानु, मार्मिक छ है मार्मिक छ है दिगम्बर जनामा श्रद्धाञ्जली है, हरिहर दिगम्बर जनामा श्रद्धाञ्जली है। धन्यवाद।
0: हजुर लक्ष्मीजी, यहाँले भन्नुभएको थियो तर एकदमै प्रष्टसँग सुनिएको छ भन्नुपर्छ है लक्ष्मीजी।
1: यो आराधी बाँच्नु गएपछि बस रोक्यो भने साथ दियो समयले
0: एकदमै अहिलेको समय सान्दर्भिक रूपमा तयार पार्नु भएको छ, मजाले सुनाउनु पनि भएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद छ। र काठमाडौँबाट फर्किने क्रममा हुनुहुँदो रहेछ, एकदमै राम्रोसँग यात्रा चाहिँ राम्रो होस् भन्न पनि चाहन्छु है लक्ष्मीजी।
1: धन्यवाद छ, मैले शब्द भार त बुझ्नु होला, लय चाहिँ मैले ठिक राम्रो निकाल्न मिलेन सधैँ बुझिहाल्नु होला बसेको छ भएको
0: हुँदा। हजुर, कसलाई सम्झिन चाहनुहुन्छ लक्ष्मीजी?
1: अनि बहिनी कार्यक्रम सुनिरहेको बहिनी रेडियो युनिटलाई श्रोतालाई अब भनी विषय।
0: हजुर, हुन्छ, नमस्ते। हजुर, आजको पहिलो कलर हुनुहुन्थ्यो लक्ष्मी प्रसाद मिश्रजी। उहाँ चाहिँ काठमाडौँबाट फर्कने क्रममा हुनुहुन्छ। उहाँको यात्रा चाहिँ एकदमै राम्रो होस्, राम्रो तरिकाले सुरक्षित तरिकाले चाहिँ आइपुग्नु होला भन्न चाहन्छु। र तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 06652020 डायल गरेर। हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं, 1 बजेदेखि 2 बजेसम्म 1 घण्टाको समय लिएर। तपाईँले पनि आफूले मन परेको बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। आज बिहिबारे बसाईमा छौं। मुक्त, कथा, कविता, गजल तपाईँले वाचन गर्न सक्नुहुनेछ। शायरी पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो वर्षाङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ भनेर। हामी त्यहाँबाट पनि यहाँले रेस्पोन्स गर्नेछौ। र टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्टी नगरपालिका 8 बेलटा राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्साङ एफएम 95 MHz भन्नुभएको छ। नमस्कार टेकजी, एकदमै धेरै खुशी लाग्यो टाढाबाट कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, फोन पनि गर्नुहोला भन्न चाहन्छु। र यति बेला शुरूआती चरणमै छौ, एउटा सांगीतिक कोशीले तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोशीलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर, साथै फेसबुक लाइभ मार्फत पनि तपाईँ जोड़िन सक्नुहुनेछ। यति बेला मिलन घायल मुटु आईडीबाट कमेन्ट आएको छ। गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज, दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई थानेश्वर गौतमको पीरतीको पाइला अन्तै मोड्यो भन्ने तिमीले बोलको गीत बजाइदिनुहोस्। आज जन्मदिन मनाउनुहुने झापाकी दिदी बिना ढकाल न्यौपाने, शंखो सभा चैनपुरका मीडिया प्रेमी साथी कृष्ण खत्री र इलामका सन्तोष चौहान माइनसलाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामना, मिठो सम्झना भनेर छुट्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ र सम्पूर्ण जति पनि साथीहरूको आज जन्मदिन रहेको छ उहाँहरूलाई पनि जन्मदिनको एकदमै धेरै शुभकामना भन्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गरेर कार्यक्रममा जोड़िन सक्नुहुनेछ। सात दिनको सातै बार हामी फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौ र आज एकदमै गर्मी पनि रहेको छ। प्रशस्त मात्रामा पानी पिउनुहोला, जुन काम गर्नुभए तापनि र वन जंगलमा जानु भएको छ अथवा हुनुहुन्छ भने अलिकति सतर्क हुनुहोला। जंगली जनावरहरूदेखि लिएर सर्प र बाटोको अवस्था पनि नाजुक छ एकदमै, त्यसको लागि पनि एकदमै सजग हुनुहोला भन्न चाहन्छु। र लामो दूरीको यात्रा अब सकभर त अत्यावश्यक नपरेसम्म यात्रा नगर्नुहोला, र गर्नु नै परेको खण्डमा चाहिँ अलिकति सतर्क हुन पनि अनुरोध गर्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला 0665220020 डायल गरेर। 1 बजेदेखि 2 बजेसम्म हामी कार्यक्रममा उपस्थित हुने गर्छौ। एमबीटी लामा आईडीबाट कमेन्ट आएको छ, म पनि सुन्दैछु केटीएमबाट भन्नुभएको छ। नमस्कार एमबीटी लामा, सन्चै हुनुहुन्छ, केटीएमबाट सुन्दै हुनुहुँदो रहेछ। शान्त भुजेल आईडीबाट कमेन्ट आएको छ, पक्कै पनि सुषमाजी हुनुहुन्छ। नमस्कार छ है लक्ष्मी बुनु, म पनि सुन्दैछु है, राम्रा राम्रा गीत बजाउनु है, अब बज्ने सङ मेरो भाइ बहिनी सबै सबैलाई सुनाउन चाहन्छु र म पनि सुन्न चाहन्छु, बुनु भोलि फेरि आउँछु है त भनेर भन्नुभएको छ। हजुर नमस्कार, पक्कै पनि मिठो गीत बजाउनेछौ र भोलि त आउनै पर्यो नि सुषमाजी, फोन पनि गर्नुहोला भन्न चाहन्छु है। हामी फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौ। आइतबारको दिनमा एउटा शीर्षक राखेर त्यसमा डिस्कस छलफल गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँ जुन गीत रोज्नुहुन्छ हामी त्यही गीतलाई बजाइदिनेछौ। मंगलबारको बसाईमा तपाईँले लोकगीत मात्रै गाउन सक्नुहुनेछ। बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। र आज बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्त, क्यारिकेचर, शायरी, चारु सुनाउन सक्नुहुनेछ। र एकदमै बिर्सिन नसकिने कुनै क्षणहरू छ भने पनि, एकदमै सम्झिन लायकको छ भने तपाईँले सुनाउन सक्नुहुनेछ। र शुक्रबारको दिनमा हामी गीतको ट्र्याक लिएर भन्नेछौ, तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ भने, शनिबारको दिनमा खुल्ला गीत गाउनुपर्ने हुन्छ। यो हाम्रो सात दिनको बसाई हो, यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। यति बेला फेरि पनि तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। आज हामी बिहिबारे बसाईमा छौं। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक, शायरी सुनाउन सक्नुहुनेछ तपाईँले फोन गरेर। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला र प्रशस्त पानी पनि पिउनुहोला भन्न चाहन्छु। र हामी सात दिनको साथै बार यसरी नै फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं। तपाईँले मनपर्ने बसाईमा फोन गर्न सक्नुहुनेछ। आइतबारको दिनमा हामी एउटा शीर्षक राखेर त्यसमा डिस्कस गर्छौं, छलफल गर्छौं, कुराकानी गर्छौं। सोमबारको बसाईमा तपाईँले जुन गीत रोज्नुहुन्छ हामी त्यही गीतलाई बजाइदिनेछौं। मंगलबारको बसाईमा तपाईँले लोकगीत मात्रै गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। बिहिबार जुन आजको बसाई पनि हो, आजको दिनमा तपाईँले कथा, कविता, गजल, मुक्तकहरू चाहिँ वाचन गर्न सक्नुहुनेछ। र शुक्रबारको दिनमा म्युजिकको ट्र्याक लिएर हामी उपस्थित हुन्छौ। तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ भने शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई हो। यसरी नै कार्यक्रममा उपस्थित हुने गर्छौ। तपाईँले पनि फोन गर्नुहोला हामीलाई आफूलाई फ्री भएको बेलामा, मन परेको बसाईको दिनमा चाहिँ पक्कै पनि यहाँले फोन गर्न सक्नुहुनेछ। र यति बेला फेरि पनि तपाईँको सामु सांगीतिक कौशली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौँ। यति बेला आएको साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ होला? श्यामजी सन्चै हुनुहुन्छ? हजुर, म पनि एकदमै सन्चै छु। अनि श्यामजी के गर्दै हुनुहुन्छ आज? बसी बसाइमै हुनुहुन्छ। अनि कार्यक्रम सुन्नु भएको छ कि छैन श्यामजीले?
1: कार्यक्रम त अहिले त सुनेको छैन, तर यति बज्यो भने चाहिँ प्रोग्राम
0: हजुर। अनि आजको बसाइको बारेमा थाहा छ कि छैन? आज चाहिँ तपाईँले गजल, मुक्तक, सायरी सुनाउन सक्नुहुनेछ, कथा, कविता, अनि एकदमै सम्झिन लायकको कुनै क्षणहरू, दिनहरू छ भने पनि सुनाउन सक्नुहुनेछ।
1: सिसा फुट्दा टुक्रा हुन्छ धरती फुटे बादल, सिसा फुट्दा टुक्रा हुन्छ धरती फुटे बादल, साथी छुट्दा एक्लो हुन्छ प्रेम छुट्दा पागल, साथी छुट्दा एक्लो हुन्छ प्रेम छुट्दा पागल। हिलो भनेर छिची नगर्नु कि त्यो हिलोमा कमलको फुल फुल्न सक्छ, हिलो भनेर छिची नगर्नु कि त्यो हिलोमा कमलको फुल फुल्न सक्छ, दृष्टिन भनेर चाहिँ हेला नगर्ने कि दृष्टिन पनि सम्मल हुन सक्छ है।
0: हजुर, ओहो, कस्तो राम्रो मुक्तक भन्नुभएको छ है यहाँले, धन्यवाद छ है। अनि कसलाई सम्झिन चाहनुहुन्छ आज?
1: सम्झिनु पर्छ सरपञ्च हजुरलाई। अनि हजुर भित्र टेक्निसियन को हुनुहुन्छ?
0: आज दिलुजी हुनुहुन्छ है
1: बहिनी, दिलुजीलाई पनि, अनि रेडियो हल मसिरी परेशलाई, अनि मेरो घरको जानु परिवारलाई, अनि साथीहरू भन्नुपर्दा मिलान, साजन, अनि सागर, सोल्दी, अनि यहाँ हुनुहुन्छ हाम्रो मामा, मामाको लागि पनि, अनि दाई सुगुन्दर दाई, सम्बादु दाई पसलको पसलमा हुनुहुन्छ, उहाँ पनि अहिले अध्यक्ष हुनुहुन्छ, उहाँ पसलको सम्बाद दाईको लागि, अनि देव गौलीको लागि, अनि केगो छेत्रीको दाईको लागि, अनि सुगमाया दिदीको लागि, अनि यता भारतीयबाट आउने हुने कामना दिदीको लागि, अनि मलाई श्याम प्रसाद भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै गीत हुन चाहन्छु। नमस्ते हजुर, बाई बाई है।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै श्यामजी जोडिनु भएको थियो, एकदमै राम्रो मुक्तक सुनाउनु भएको छ र सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर। हामी यसरी नै उपस्थित हुने गर्छौ प्रत्येक दिन 1 बजेदेखि 2 बजेसम्म। तपाईँले फोन गर्नुहोला र यति बेला कार्यक्रमको आधा आधीमा आइसकेको छौ र यति बेला एकदमै मिठो सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: डब्बाटा हराएको सूचना यही मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हराए रे?
2: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
1: हराएको पट्टा भन्दा ठूलो हुन्छ देशसँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: कृषि विकास कार्यालय लम्जुङको सूचना कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्जुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
3: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
2: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
3: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि सुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
3: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000 0665201030
3: मोबाइल नम्बर 9856045230 र 9856080140
2: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर
4: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा
2: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस् जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ
5: जाँच हुने दिन र समय यही असोज 3 गते शनिबारका दिन बिहान 10 बजेबाट
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लम्जुङ सम्पर्क 9849068924 9845086780
2: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
4: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ

0: छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर र आज चाहिँ अलिकति कम मात्रामा साथी जोडिनु भएको छ, पक्कै पनि काममा व्यस्त हुनुहुन्छ होला, त्यही भएर कार्यक्रममा जोडिने फुर्सद नभएको होला। यदि फुर्सदमा हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज बिहिबारे बसाईमा छौं। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सुन्दै बागमती प्रदेश तीनबाट भन्नुभएको छ। नमस्कार रामजी घिमिरेजी। मनिषा नानु आशिष तामाङजीले लेख्नु भएको छ, मिस यु अल भनेर, मिस यु टू भन्न चाहन्छु मनिषा नानुजी र यति बेला कोही साथी हुनुहुन्छ। हेलो नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: नमस्ते श्यामजी, सन्चै हुनुहुन्छ?
1: सन्चै छु। अनि सन्चै हुनुहुन्छ?
0: हजुर सन्चै भन्नु पर्यो। के गर्दै हुनुहुन्छ श्यामजी?
1: म कोठालो छु। अनि
0: कोठालो हुनुहुन्छ है? साथीहरू पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ?
1: आज साथीहरू हुनुहुन्न, एक्लै छु।
0: एक्लै हुनुहुन्छ? अनि आज कार्यक्रमको बारेमा जानकारी छ कि छैन यहाँलाई?
1: गजल मुक्तक यस्तै नै सायरी अब बिर्सिन नसकेहरू सुनाउनु पर्ने हो। अनि एक दुई दिन ग्याप बस्यो अनि त्यहाँबाट यसो आज कल गरेको नि।
0: हजुर, अनि पानी कतिको पिउनु भएको छ श्यामजीले आज?
1: प्रशस्त पिएछु।
0: प्रशस्त पिउनु भएको छ है?
1: हजुर
0: हुन्छ। आज उसो भए के सुनाउन चाहनुहुन्छ त श्यामजीले?
1: यसो बोल्न मन लागेर अनि कल गरेको नि त, केही नसुनाउँ कि जस्तो छ।
0: केही न केही त सुनाउनु पर्यो नि श्यामजी, अब कति साथीहरूले पर्खेर बस्नु भएको छ, ऊ श्यामजीले के सुनाउनुहुन्छ होला भनेर।
1: होइन अब उहाँले अब केही नै आउँदैन भन्नुहुन्छ, सबै सन्तोषी हुनुहुन्छ श्रोताहरू पनि।
0: हुन्छ,
1: बोल्न मन लागेर नि कल गरेको नि।
0: हजुर धन्यवाद छ त्यसको लागि। केही न केही त सुनाउनु पर्यो नि त श्यामजी, के सुनाउन चाहनुहुन्छ?
1: केही छैन, मसित खासै केही छैन।
0: यसो सोच्नुहोस् त, अब कुनै बिर्सिन नसकिने कुनै क्षणहरू छ भने पनि सुनाउन सक्नुहुनेछ?
1: होइन, बिर्सिन नसक्ने क्षणहरू पनि अब सकियो, अब घरिघरि त्यही दोहोऱ्याउने कुरो हुन्न। ल ठिकै छ, म यसो एउटा के भन्छन् यसो जानिन जाने पनि यसो एउटा ऊ भन्छ नि त है। त्यता नमानेदेखि यता नमाने पनि गर्छु प्रेम त्यता भन्नु यति चाहे है।
0: ओहो धन्यवाद छ यहाँलाई।
1: हजुर अब धन्यवाद, यति भन्दा पनि धन्यवाद दिनुहुन्छ नि एकदमै। हजुर झन् मुरुभरि धन्यवाद छ हजुरलाई।
0: हजुर अनि कसलाई सम्झिन चाहनुहुन्छ?
1: पहिलो प्रथम त हजुरलाई
0: हजुर धन्यवाद।
1: यसैहरू दिदी बहिनीलाई र बसन्तजी अनि खुसीजी अनि मिनाजी अनि सुजन भाइ होल टिमलाई, नर्सिङजी होल टिमलाई र साथीहरू भन्नुपर्दछ रिनु बहिनीलाई मिठो सम्झना छ र मुना बहिनी सलिमा आइतेश्वरी दिदी सरस्वती सुषमा दिदी शङ्कर भाइ राम पाण्डे भाइ अनि लक्ष्मी मिश्र काठमाडौँ जानुभयो रहेछ, उहाँलाई शुभयात्रा भन्न चाहेँ र राम्रोसँग आउनुहोला कामना। अनि चेकु छेत्री एम सर भाइ कृष्ण गुरुङ अनि मोलो कान्छा कमिनी कमिन्द मिठो मिठो पठाउनु भएको छ, धन्यवाद छ मोलो कान्छालाई भन्दै अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छ। नमस्ते।
0: हजुर हुन्छ नमस्ते। हजुर भर्खरै मात्रै हुनुहुन्थ्यो श्यामजी हुनुहुन्थ्यो, उहाँले छोटो भए पनि आजको नियमलाई पालना गर्नुभएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद छ। र सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाइबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ। तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला। आशिष मनिषा तामाङ आइडीबाट आएको छ, नमस्ते भनेर। नमस्कार आशिषजी। सिम्पल सरिनाजीले लेख्नु भएको छ, हेलो हाई नमस्ते, के छ खबर? म मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरूङ, बेस्ट फ्रेण्ड घायल रम राई, सुदीप बान्तवा, वीरेन्द्र लामा, वीरेन्द्र राज, वीरेन्द्र राज, राजघले मगर, राई पीके राई, शरण आले मगर, संगीत सुब्बा, सूरज राई थुम्चा, पूर्वेली आकाश राई, राज बिराही काइला, मातृका बस्नेत सूर्य लामा, यम्फू राई, जुनिता चामलिङ राई, दुर्गा कटुवाल, दिलु यम्फू राई, अन्जन थुलुङ, मीडिया प्रेमी राई, अनिसा टेकु छेत्री, शमशेर लिम्बु, दिलु गीता लिम्बु, गीता राई, प्रेम भण्डारी, भावना मगर, छात्रा यम्फू, बुद्ध बजाचार्य, विनोद राई, रत्न बहादुर थापा, चन्द्र बस्नेत लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको छ भने यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
2: लक्ष्मीजी नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन। सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै, हजुर आराम कुशल सन्चै छु। लक्ष्मीजी बल्ल बल्ल यहाँ उदयपुरमा पनि अघि घाम लागेको थियो अनि अहिले चाहिँ पानी परेर अलिकति शीतल मौसम भयो लक्ष्मीजी।
0: भनेपछि अहिले चाहिँ शीतल शीतल छ है?
2: हजुर, अब 12 बजेको त तपाईँको चाहिँ नै पुरा झनै घामले गर्मीले झनै मरियो, अहिले त शीतल मौसम भयो अलिकति पानी परेर।
0: पानी पिउनु भएको छ कि छैन त?
2: म त चाहिँ तपाईँको चाहिँ जहिले पिउँछु नि पानी त गर्मीमा त झन्।
0: पानी पिउनु भएको छ है?
2: हजुर हो नि।
0: सुनेर खुसी लाग्यो अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाइको बारेमा जानकारी पाउनु भएको छ।
2: अब आफूलाई कथा कविता भन्नु आउँदैन, अब क्यारिकेचरमै भन्नु पर्यो है म चाहिँ आज। हजुर हुन्छ, एउटा ल सुरुमा चाहिँ म काकको कराउँछु, त्यसपछि अब ल सुरुमा चाहिँ म खुप्टी भएको ल खुप्टी भए यसरी कराउँछ ल लक्ष्मीजी।
0: हजुर
2: हजुर सुरु गर्छु ल लक्ष्मीजी।
0: हजुर हुन्छ।
2: यो खुप्टी भएको होइन अनि यो खुप्टी भएको अनि त्यहाँदेखि कागको अनि फेरि अर्को कागको अनि फेरि कुकुरको छाउराको फेरि अनि फेरि भेगुताको यो भेगुताको अनि परेवाको फेरि अनि फेरि कुखुरा अनि पोथीको फेरि अन्तिम अनि फेरि भालेको फेरि अनि फेरि अन्तिममा हाँसको चाहिँ फेरि लक्ष्मीजी मेरो क्यारिकेचर त यति नै पो।
0: हजुर धन्यवाद छ यहाँलाई, आज पनि एकदमै राम्रो क्यारिकेचर गर्नुभएको छ। ककसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट यहाँले?
2: हजुर आजको बसाइबाट चाहिँ सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ सञ्चालिका आदरणीय लक्ष्मीजीलाई नै यो बत्ने गीतमा सम्झन चाहन्छु। अनि हजुर हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई प्राविधिकमा साथ दिनुहुने प्राविधिक

भएको थियो उदयपुरबाट। एकदमै राम्रो क्यारिकेचर गर्नुभएको छ र सम्पूर्ण साथीहरूलाई एकदमै धेरै सम्झिँदै उहाँ चाहिँ कार्यक्रमबाट छुटिसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने पनि त्यहाँबाट कमेन्ट पठाउन सक्नुहुनेछ। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हेलो नमस्ते।
2: हेलो नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन आशिषजी। आशिषजी त सधैँ अन्तिममा मात्रै जोडिनुहुन्छ, किन होला आशिषजी?
2: होइन, यो त्यस्तै हो, अब समयले गर्दाखेरि भन्नुपर्छ त, कार्यवस्थाले गर्दाखेरि भन्नुपर्छ है त।
0: हजुर, अनि के गर्दै हुनुहुन्छ
2: यो समयमा? त अहिले भर्खरै काममा बिजी नै थिएँ, त्यही भएर साडी चाहिँ बसिआएको छु भन्नुपर्छ। लाइफ पनि राम्रोसँगले सुन्न पाएको छैन, नेट चल नचलेर भन्नुपर्छ है।
0: हजुर, अनि को को हुनुहुन्छ
2: अहिले? म एक्लै भन्नुपर्छ,
0: एक्लै मात्रै हुनुहुन्छ।
2: हजुर,
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाइको बारेमा जानकारी त पाउनु भएको छ होला है?
2: मैले खास राम्रोसँगले छैन है आजको बसाइमा चाहिँ।
0: हुन्छ, उसो भए आज हामी तपाईँलाई भन्नेछौँ, आज हामी बिहिबारको बसाइमा छौ। बिहिबारको बसाइमा तपाईँले कथा, कविता, गजल, मुक्तकहरू चाहिँ वाचन गर्न सक्नुहुनेछ।
2: मलाई खास त्यस्तो आउँदैन त, फेरि यो नियम नै हो कि नगर्दा पनि?
0: हजुर, नियम नै हो। अब यो भन्न सक्नुहुन्न भनेपछि हजुरले एकदमै बिर्सिन नसकिने, एकदमै सम्झिन लायकको कुनै दिनहरू छ भने त्यो दिन पनि तपाईँले सम्झिन सक्नुहुनेछ।
2: बिर्सिन नसक्ने सम्झिने त्यो दिन त कुन हुने र? यो 2000 कति भन्नु, यो भूकम्प 2000 यसमा आएको थियो नि, यो 12 भूकम्प शनिबारको दिन। त्यसलाई चाहिँ नस एकदम जस नबिर्सिने, कहिले याद आइराख्ने भने चाहिँ म त्यति बेला बाहिर गल्फ कन्ट्रीमा थिएँ। त्यति बेला चाहिँ म जस मार्केट गएर आउँदाखेरि चाहिँ नेट हेर्दाखेरि जताततै फैलिरहेको हुँदा चाहिँ धेरै त्रास भइरहेको थियो। ला, घरमा के पो भयो कि? घरतिर आफन्तहरूलाई भने चाहिँ एकदमै निराश भइरहेको थियो। हतार हतार फोन गरेर चाहिँ घरमा थिएँ भन्नुपर्छ त्यो समयमा चाहिँ।
0: ओहो, भनेपछि 2072 सालको भूकम्पलाई चाहिँ सम्झिनुहुन्छ है तपाईँ?
2: हजुर,
0: धन्यवाद छ यहाँलाई। अनि आजको बसाइमा तपाईँले साथी सम्झिनु पर्दा कसलाई सम्झिन चाहन सक्नुहुनेछ आशिष जी?
2: साथी सम्झिनु पर्दा त खासमा तपाईँलाई अनि प्रज्ञा मित्रको लागि अनि मर्चाङली एफएम होल परिवारको लागि भन्न चाहन्छु।
0: हजुर,
2: अनि त्यस्तै गरी सम्झिनु पर्दा त प्यारो जीवन साथी हुनुहुन्छ नानी मञ्च लिम्बू, उहाँलाई भन्न चाहे। अनि त्यस्तै गरी हुनुहुन्छ कृष्ण विश्वकर्मा हुनुहुन्छ, अनि हुनुहुन्छ इप्सु राई, पत्नी सिंह, रोली तामाङ, अनि त्यस्तै गरी हुनुहुन्छ मल्ला लिम्बू, माया लिम्बू हुनुहुन्छ, निमा तामाङ, निशा तामाङ, निशान तामाङ लगायत सम्पूर्णलाई भन्दै छुट्टिन चाहन्छु।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै आशिषले जोडिनु भएको थियो झापाबाट, र उहाँले आजको बसाइमा एकदमै सम्झिन मन लागेको, बिर्सिन नसके

क्षण चाहिँ भन्नुभएको छ र सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। अब भने हामी पनि कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आजको कार्यक्रममा हामीलाई प्रत्यक्ष रूपमा फोन गरेर पाँचजना साथी जोडिनु भएको थियो। लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्थ्यो, श्यामजी हुनुहुन्थ्यो, श्याम प्रसादजी हुनुहुन्थ्यो, टेकजी हुनुहुन्थ्यो, आशिषजी हुनुहुन्थ्यो। उहाँहरू पाँचजनालाई फेरि पनि एकदमै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु र हामीलाई आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलुलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल,
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460004 5 4।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।

0: Bunnia. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गे बुलेटिनमा महालक्ष्मीको स्वागत छ। राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चित गर्न आग्रह गरेको छ। हरेक वर्ष 10 सेप्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यस अवसरमा प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो। आत्महत्या रोकथामका लागि विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो। सन् 2024 देखि 2026 सालसम्मका लागि अर्थात आत्महत्याको बारेमा कथ्या दृष्टिकोण परिवर्तन गर्ने विषयवस्तु तय गरिएको छ। सहकारी विभागले सहकारी संघहरूलाई नयाँ कारोबारमा रोक लगाएको छ। विभागले संघहरूलाई नयाँ निक्षेप नलिन तथा नयाँ कर्ज नदिन निर्देशन दिएको हो। सहकारी ऐन 2074 दफा 50 उपदफा 9 व्यवस्था कार्यान्वयनका लागि बचत तथा ऋणको नयाँ कारोबार नगर्न भनिएको विभागले जनाएको छ। सो दफाको उपदफा 9 सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन् भन्ने उल्लेख छ। उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रधानमन्त्री बालिन शाह समक्ष राजीनामा बुझाएको उहाँका संचार संयोजक कमल चौलगाईले अनलाइन खबरसँग जानकारी दिनुभएको छ। मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उहाँको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 12,43,33,10,41 रूपियाँ मौजूद छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 बैंकमा 9,14,39,98,503 रूपियाँ मौजूद छ। त्यस्तै कोषमा 3 बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदत जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,00,00,000 रूपियाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपालीतर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलरतर्फ 2,74,62,00,000 थप संकलन भएको छ। सड़कमै महिलाले बच्चा जन्माएको घटना संसदमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णाले राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठाउनु भएको छ। उहाँका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल जानुभएको थियो तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेको थिएन। महिलासँग 2,500 मात्रै रहेकोले भर्ना गर्न नपाएको उहाँले बताउनु भएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 3,400 रूपियाँले बढ़ेर तोलाको 3,05,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन 3,000 रूपियाँले घटेर तोलाको 3,02,400 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी 105 रूपियाँले बढ़ेर तोलाको 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,750 रूपियाँ थियो। ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हराएको हो। नेपालले दिएको 148 रन लक्ष्य पछ्याएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका जतिन्दर सिंहले 25, जितेन रामनन्दीले 13 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरेले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरेले 51, बसीर अहमदले 47, देव खनालले 13, मोहम्मद आसिफले 11 रन बनाए। ओमानका जय विराम ओडेडेरा र हसनेन शाहले 3-3 विकेट लिए। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काष्ठ्या मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665204297।

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बट, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषाले कति छाप कोही खैमु खोजिन् तिङ्छ्यो
9: ए 26 तिसे घरि बालोटी र रेडियो मर्सिङ डिङ्गेन ओङ्छ्यो।
10: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान फेरिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुन चाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850086780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्ने, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
11: सम्पर्क मोबाइल नम्बर 98464-95094 र 98065-58074।

0: Bifonia. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ, युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली, बेसीसर साथ, लमसुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 0665909999497279229। सेवा मोडल हस्पिटल प्राली, बेसी सर साथ, सानीमा बैंकको ठीक अगाडि।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द।
9: सबैभन्दा पहिले मुख्य खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपभोगी वस्तुको भाव बढ़ेको गुनासो। भोटेकुसी बाढ़ीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगे। चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकोले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। गएको अगस्त अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री भालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभाको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगीप्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच बाढ़ी पहिरोले मुख्य राजमार्गमा क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनका साथै खाना पकाउने एलपी ग्यासको चरम अभाव सृजना भएको छ। मुख्य सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेको भन्दै व्यवसायीले ग्यासको मूल्य प्रति सिलिण्डर 105 रूपियाँ भन्दा बढ़ीले बढ़ाएका छन्। तर बढ़ाएको मूल्यमा पनि ग्यास पाइँदैन। आज पनि बिहानदेखि उपभोक्ताहरू ग्यास पाउने आशामा डिपो र उद्योग अगाडि सिलिण्डर लिएर लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास अभावसँगै हरियो तरकारी र खाद्यान्न लगायतको उपभोग्य वस्तुमा समेत अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण चाडपर्वका लागि चीनबाट आयात गरिएका अरबौं मूल्य बराबरका माल सामान बग्दा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। बाढ़ीले नेपाल चीन जोड्ने रसुवा गढ़ी नाकाका साथै जनधनको ठूलो क्षति पुर्याएको छ। चीनको केरुङ पुगेर नजिकै गरेका तीज दशैं तिहार र छठका लागि ल्याइएका कपड़ा विद्युतीय सामग्री र सयौं कन्टेनर बाढ़ीले बगाएको हो। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार नाकामा रोकिएका 250 कन्टेनर र सामान लिन गएका 250 मालवाहक गाड़ी बाढ़ीको चपेटामा परेका छन्। काठमाडौँको न्यू रोड महाबौद्ध र रंजना कम्प्लेक्सका होलसेल व्यवसायीहरूले आफूहरूको उठीबास लाग्ने अवस्था आएको बताएका छन्। आफूले पनि 35 लाख रूपियाँको सामान गुमाएको राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठको भनाई छ। यस्तै 40 लाखदेखि 80 लाख रूपियाँसम्मको क्षति बेहोरेका व्यवसायीहरू वीरेन्द्र श्रेष्ठ, रवि खड्का, अर्जुन हुमागाई र विष्णु नेउपाने सामान नहुँदा चाडपर्वमा व्यापार नै गर्न नसकिने बताउनुहुन्छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अनुसार भन्सारमा रहेका महँगा विद्युतीय गाड़ी मालवाहक र यात्रुवाहक गरी झण्डै 1300 गाड़ीमा क्षति पुगेको छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गएराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3200 रूपियाँ खर्च लाग्ने बतायो। तर साथमा 2000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जह हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीकै नालामाथि बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्य कर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई खोजेर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरूद्ध महाअभियोग प्रस्तावका निवेदन परेको छ। संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै निवेदन परेको हो, तर त्यो कानूनी रूपमा दर्ता नभएको संसद सचिवालयले जनाएको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारी विरूद्ध महाअभियोगको चर्चा चलेपछि संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले केही हप्ता अघि निवेदन परेको भए पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएकाले निवेदन महाअभियोग प्रस्तावको रूपमा दर्ता हुन नसक्ने बताउनु भएको छ। गिरीका अनुसार त्यो एउटा सामान्य निवेदन मात्र हो। संसद नियमावली अनुसार प्रक्रिया पूरा नभएकाले सभा वा सचिवालय कतै पनि दर्ता भएको छैन। महाअभियोग माग गरिएका न्यायाधीश रेग्मी प्रधान न्यायाधीश पछिको तेस्रो वरियताका वरिष्ठ न्यायाधीश हुनुहुन्छ भने राई भ्रष्टाचार नियन्त्रण गर्ने देशको प्रमुख संवैधानिक निकायका नेतृत्वकर्ता हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 995 जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद प्रतिकारमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बताउनु भएको हो। बैठकले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्म अर्यालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव लिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। अब विदेशको खबर। युरोपेली संघ ईयूको जलवायु अनुगमन सेवा कोपरनिकसले गएको अगस्तलाई विश्वभर रेकर्ड गरेको सबैभन्दा तातो महिना भएको जनाएको छ। कोपरनिकसका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कृतिमान भन्दा 0.01 डिग्री सेल्सियसले धेरै हो। अन्तर निकै कम भएकोले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ। वैज्ञानिकहरूको अनुसार कोइला, तेल र ग्यास जस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युग अहिलेको तुलनामा पृथ्वीको तापक्रम झण्डै 1.4 डिग्री सेल्सियसले बढ़ेको छ। संयुक्त राष्ट्रसंघले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धन प्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु संकट बढ़ाइरहेको बताउनुभयो। अब खेल खबर। ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर 1 बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो। अब नेपालले उपाधिका लागि पछि शनिबार युएईसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कप छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने दुई र तेस्रो हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपभोग्य वस्तुको भाव बढ़ेको गुनासो। भोटेकोशी बाढ़ीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगे। चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकाले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। भएको अगस्त महिना अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा।
3: साली नदीको सिर,
4: मणि टुडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181 वेबसाइट झुले.com.np
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: कृषि मन्त्र नार्कसँग
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ काठमाडौँको केएमसी अस्पतालमा मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरूद्ध नसा बिना चिरफार सफलतापूर्वक खोलिएको छ धादिङकी 22 वर्षकी विपना मगरको केएमसी अस्पतालमा अत्याधुनिक न्यूरो इन्टरभेन्सन प्रविधिबाट उपचार गरिएको हो अस्पतालका डाक्टर अरूण पौडेलका अनुसार मगर टाका यासु आर्टेराइटिस नामक दुर्लभ रोगबाट पीड़ित हुनुहुन्थ्यो जसका कारण उहाँको मस्तिष्कमा रगत लैजाने 3 वटै मुख्य नसा पूर्ण रूपमा बन्द भएका थिए त्यसमाथि मस्तिष्कको नसामा रगतको डल्लो जमेर उहाँलाई मस्तिष्क घात समेत भएको थियो चिकित्सकको टोलीले बिरामीको खुट्टाको नली रक्तनलीबाट तार र क्याथेटर छिराएर बेलुन एनजीओ प्लास्टिक तथा सेन्टिङ मार्फत मुटुबाट जाने नसा खोलेका हुन् लगतै मेकानिकल थोम्बेक्टोमी विधिबाट मस्तिष्कमा अड्किएको रगतको डल्लो समेत निकालिएको छ टाउको वा छाती नछिरिकन अर्ध होसमै गरेको यो जटिल उपचार नेपालमै पहिलो पटक सम्भव भएको डाक्टर पौडेलले जानकारी दिनुभयो नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले आजदेखि प्रतिध्वनि कला प्रदर्शनी शुरू गरेको छ नवयुवा आन्दोलनका शहीद कलाकार विनोद महर्जन तथा आन्दोलनका घाइते फोटोग्राफर दिपेन्द्र ढुङ्गानाको जीवन समेटिएका तस्विर प्रदर्शनीमा राखिएका छन् प्रतिष्ठानको चन्द्रमान सिंह मास्के ग्यालरीमा शुरू भएको प्रदर्शनी आउँदो आइतबार भदौ 28 गतेसम्म चलनेछ दिवंगत महर्जन कलाकार सहित मूर्तिकला काष्ठकला धातुकला चित्रकला तथा परम्परागत कलामा दक्ष हुनुहुन्थ्यो उहाँ 2070 धातुको मूर्तिको मुहार चित्र तथा फिनिशिङ गर्ने कलाकारको रूपमा काम गर्नुभएको थियो सुन तथा चाँदीको काममा पनि महर्जन दक्ष हुनुहुन्थ्यो उहाँका सिपमा काठका मूर्ति तथा नक्कासी गर्ने तथा क्यानभासमा चित्र बनाउने लगायत काम पर्दछन् भक्तपुरको श्रीविनायक मन्दिरमा यस वर्षको गणेश चतुर्थी पर्वको तयारी पूरा भएको छ रफत संचार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा श्रीविनायक क्षेत्र प्रबन्ध समिति र श्रीविनायक युवा क्लबका प्रतिनिधिले जात्राको तयारी पूरा भएको जानकारी दिएका हुन् गणेश चतुर्थीका अवसरमा रथ यात्रा सहित सिन्दूर जात्रा गर्ने तयारी गरिएको हो श्रीविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति परम्परा आस्था र एकताको उत्सवको रूपमा गणेश चतुर्थीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो यसैबीच एक वर्ष भाद्र कृष्ण औँसीका दिन काठमाडौँको गोकर्णेश्वर मन्दिर परिसर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको तयारी पूरा भएको छ बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थलमा गई आफ्ना बाबुका नाममा श्रद्धापूर्वक तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिने वैदिक सनातनी परम्परा छ यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भोलि भक्तजनहरू पितृप्रति सम्मान प्रकट गर्न पुग्दैछन् ठाउँ ओगट्न आजदेखि भक्तजनहरू मन्दिर क्षेत्रमा पुगेका छन् उत्तर गया भनिन्दा चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष समेत रहनुभएका गोकर्णेश्वर नगरपालिका नम्बर 4 का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो दिउँसो तीन बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रको खबर सुन्नु सक्नु अघि मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादव गत पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै भोग्य वस्तुको भाव बढ़ेको गुनासो। काठमाडौँको केएमसी अस्पतालमा मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरूद्ध नशा बिना चिरफार सफलतापूर्वक खोलियो, नेपालमा यस्तो पहिलो सफल उपचार भएको दावी। र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा प्रतिध्वनि कला प्रदर्शनी शुरू। अहिलेलाई चार भन्ज्याङ भित्रको खबर यति नै। बेलुका छ बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टिल फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Mania
1: Extreme Energy Drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ यति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबे टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460000454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: पशु पंछी का लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैंसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, विशिष्ट नगरपालिका 813 लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665202093, साथै नमूना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157

छ। प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषा नगरपालिका सात, पुरानो बैङ्क, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ

0: एनआईएमबी बैंक अगाडि।
1: थप जानकारीको लागि सम्पर्क 9856074486।
2: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश। गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचुङ।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
8: थप जानकारी लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख थुनेर दिदीकै युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिदीका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: बिताइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Siphonia.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 मा जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560 46 244।
5: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
8: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
0: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता प्रदान, खुलास एउटा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Japonia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 98477 69 2 29 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
10: तपाईँ रेडियो मस्टाङ्गी एफएम 55

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सेङ्गे एफएम 95 मेगाहर्ज।
7: वॉइस ऑफ डिजिटल एंटरटेनिंग द नेशन।

0: हजुरलाई
1: वन मोर टाइम
2: साथी मेरो दिदीलाई भन्ने है यो तिजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कसरी ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो बालाई आफ्नो पसिना नबेच्नु भन्दे अब छोराले आफ्नै पसिना बेचेर बालाई पाल्छ फर्केर आउँछ भन्दै है भदौ छ गते

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य खुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202209।

0: Hyponia. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुनै नै फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ न कुनै नै सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक छ बजेको छ
5: प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिस
6: सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो
5: भुटेकोशी बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान वित्तीय सहायता दिन हानि नोक्सानीको सकारात्मक बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती
7: एउटा त हामीसँग जग्गै छैन यहाँ सार्वजनिक जग्गा पनि छैन रसुवा छ निकुञ्ज छ
8: कि मान्छे विस्थापित कसैको केही छैन होइन पुरै बगर छ वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँै छैन
6: हङकङमा 11 बेल्ट एण्ड रोड शिखर सम्मेलन शुरू 70 देशका 6,000 प्रतिनिधि सहभागी 32 सम्झौतामा हस्ताक्षर
5: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा अन्नपूर्ण स्पाइकर किङ नेपाल भलिबल लीगको फाइनलमा
9: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
10: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
10: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
9: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
9: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424
11: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
12: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख प्रमुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556943334955।
15: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
16: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
15: ताजा पृथ्वी, ताजा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2082 सहभागी बनौ।
16: आयोजक घरबझोङ गाउँपालिका, जोमसोम मुस्ताङ।
15: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
16: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले यही असोज 6-10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटेकोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुनेछ। गते बसेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो। तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री शाह महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याच अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङगरी 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। त्यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। त्यस्तै बैठकले 2 सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई पाता फर्काउनु पर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाएको भए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगी आक्रोश पोख्नु भएको थियो। उहाँले कर्मचारी प्रशासनको कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो। यसैबीच सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सुनसरी 4 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम रहेको छ।
6: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ। सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो। मन्त्री गौतमले आफू राजनैतिक व्यक्ति नभएको व्यक्ति भएकोले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या आएको दावी गर्नुभयो। यसैबीच प्रतिनिधि सभाबाट सन्देश प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ। विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानूनी रिक्तता हटाउन विधेयक ल्याइएको बताउनुभयो। उहाँले अनुसन्धान गर्ने निकाय कुनै एक ठाउँको मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने सरकारको धारणा रहेको पनि बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गतेका लागि तोकिएको छ।
5: सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गैराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3,200 रूपियाँ खर्च लाग्ने बतायो, तर साथमा 2,000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जोहो हुन नसकेपछि र अस्पताल कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्डमा पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावको कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्ण र सांसद अंकिता ठाकुरले संसदमा घटनाबारे ध्यानकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। यस्तै घटना बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको र स्पष्टीकरण समेत मागेको बताउनु भएको हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
6: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सिंहदरबारको साटो प्रधानमन्त्रीका सल्लाहकारको घरबाट शासन चलिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवास ज्वागलतर्फ संकेत गर्दै सरकारको शक्ति केन्द्र त्यही सीमित भएको दावी गर्नुभएको हो। सल्लाहकारहरूले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक र प्रहरी प्रमुखलाई धाकधम्की दिँदै हुकुमी शासन चलाएको समेत उहाँको आरोप छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएकी गौरी कुमारी यादवलाई पक्राउ गर्न राति प्रहरी परिचालन गरिएको प्रसंग समेत उल्लेख गर्दै उहाँले सचिवालयको शैली देखेर आफू झस्किएको बताउनुभयो। यस्तै संविधानले ग्यारेन्टी गरेको समावेशितामाथि प्रहार भइरहेको भन्दै सांसद अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रका नियुक्तिमा मधेसी समुदायको उपेक्षा गरिए सरकारको पतन निश्चित रहेको समेत चेतावनी दिनुभएको छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
17: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
19: हरेक मान्छेको सपना जपना र चाहना पैसा
20: पैसामा छ शक्ति पैसामा छ सहारा
19: धोती पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म
20: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
19: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
20: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
19: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
20: इतिहास गाथा र कथा गाँठका कुरा
19: गाँठका कुरा
20: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
21: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो लगायतका खबर प्रस्तुत गर्यौं
5: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुननिर्माण गर्न नेपाल सरकारलाई 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययन प्रतिवेदनले यस्तो अनुमान गरेको हो बाढ़ीले 13 वटा जलविद्युत आयोजना 5 वटा सोलर प्लान्ट सहित दर्जनौ सड़क र पुलहरू तहस नहस बनाएको छ भत्किएका ऊर्जा र यातायातका संरचनामा मात्रै पुरानै अवस्थामा फर्काउन झण्डै 4.5 खर्ब रूपियाँ लाग्ने अनुमान छ त्यसैगरी भौतिक क्षतितर्फ रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका 7,500 भन्दा बढ़ी निजी घरहरू प्रभावित भएका छन् जसमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ यसबाहेक कृषि व्यापार विद्यालय र स्वास्थ्य संस्थाको पुननिर्माणमा थप 1.5 खर्ब रूपियाँ लाग्ने अनुमान छ अध्ययन टोलीले पुननिर्माणलाई 2 चरणमा अघि बढ़ाउन सुझाव दिएको छ जसअनुसार आउँदो 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन कामको लागि झण्डै 4.5 अर्ब र बाँकी 7 खर्ब 14 अर्ब रूपियाँ दीर्घकालीन पुननिर्माणको लागि खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ
21: जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले मागेको वित्तीय सहायता उपलब्ध गराउन फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज अर्थात एफआरएलडी बोर्डले सकारात्मक प्रतिक्रिया दिएको छ अर्थमन्त्री स्वर्णिम वाग्ले र वातावरण मन्त्री गीता चौधरीले यही भदौ 15 गते पठाउनु भएको पत्रको जवाब दिँदै बोर्डका सह अध्यक्षहरूले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोगका उपाय खोज्ने प्रतिबद्धता जनाउनु भएको हो यसका लागि नेपाल सरकारले भदौ 10 गते आएको बाढ़ीबाट भएको क्षतिको सम्पूर्ण आधिकारिक विवरण र तथ्याङ्क बोर्डलाई उपलब्ध गराउने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको
5: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,41 रूपियाँ मौजदात छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बिहान 9 बजीसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल रकम 12,43,00,00,000 रूपियाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ विवरण अनुसार आज मात्रै नेपालीतर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलरतर्फ 2,74,062 डलर थप संकलन भएको छ राहत कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा भइसकेको छ
21: भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खान बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। यस्तै उद्धार तथा खोजको काम पनि चलिरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीको आज 16 दिन भइसकेको छ। बाढ़ीपछि रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लाका 15 पालिकालाई सरकारले 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्यो। बाढ़ीबाट सबैभन्दा धेरै असर रसुवा जिल्लामा परेको छ। खोज उद्धार र राहत कार्य चलिरहेको भए पनि दुर्गम क्षेत्रबाट विपदपछि भएको क्षतिको पूर्ण तथ्याङ्क अझै आउन सकिरहेको छैन। थप जानकारी सहित साथी महेश केवाली।
0: भदौ 10 गते आएको बाढ़ीले रसुवाको उत्तरगया गाउँपालिकामा 613 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। 12 जनाको ज्यान गएको छ, 577 जना बेपत्ता छन्, 618 घरमा पूर्ण क्षति पुगेको छ। गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य इकाई, आँखा केन्द्र र 3 विद्यालय समेत क्षतिग्रस्त बनेका छन् भने 3 पक्की र 3 झोलुङ्गे पुल बगाउँदा वडा नम्बर 1, 2 र 3 यातायात नै असम्भव भएको छ। वडा नम्बर 1 विद्युत पूर्ण रूपमा अवरूद्ध छ। 6 होल्डिङ सेन्टरमा 492 जना अस्थायी आश्रयमा छन्। सबैभन्दा ठूलो चुनौती पुनर्स्थापनाका लागि जग्गा नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती बताउनुहुन्छ।
7: जुन ठाउँ बस्नुभयो त्यो ठाउँ त अहिले खोला छ। एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन। रसुवा छ, निकुञ्ज छ, कि व्यक्तिको जग्गा छ, भएको व्यक्तिको जग्गा नि खोलाले लगिहाल्यो। सार्वजनिक जग्गा खोजेर चाहिँ उहाँहरूले उपलब्ध गराउन सक्ने अवस्था पनि हुन छ। अब दोस्रो विषय रह्यो, उहाँहरूलाई निजी जग्गा लिनको जग्गा एकदम सीमित छ। जुन 1 स्थापित हुनुभएको त्यो क्षेत्र भने

0: निकालेर होइन कसरी व्यवस्थापन गर्ने भनेर हाम्रो अब लगभग 10 दिन भित्रमा त्यो पनि व्यवस्थापन भइसक्यो सर। यातायात भनेको हवाई मार्ग मात्रै हो कि सर, बाटो टुट्यो त्यसले गर्दा चाहिँ गाह्रो भएको हो। यत्र मान्छे विस्थापित कसैको केही छैन होइन, पुरै बगर छ, वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँै छैन, भौगोलिक अवस्था नै त्यस्तो छ कि सर। 350 घर दुरीलाई व्यवस्थापन गर्न त गाह्रो हुन्छ नि सर।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढ़ीका कारण मरेका पशु पंछी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंछीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण तथा थप सुझाव दिन र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गर्दै समिति गठनका लागि ध्यान आकर्षण गराएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमजोरीहरू देखिएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
4: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अंकले घटेर 2531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.19 अर्ब कारोबार भएकोमा आज 341 कम्पनीको 1.05 करोड़ कित्ता सेयर 4.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: पाँचथरको फागुनन्द गाउँपालिकामा कुकुरले टोकेर घरपालुवा पशु चौपाए मर्न थालेपछि ठूलो क्षति भएको छ। रेबिज संक्रमित कुकुरको टोकाईबाट गाई भैँसी मर्न थालेपछि कतिपयका गोठ रित्तिएका छन् भने आमदानीको मुख्य स्रोत नै पूर्ण रूपमा घुमेको छ। डेरीबाट ऋण लिएर गाई खरिद गरेका किसानहरू गाई मरेपछि ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पशु बीमा नगरेका कारण एकै परिवारलाई 3 लाख रूपियाँसम्म घाटा भएको छ। पछिल्लो केही महिनामै पाँचथर जिल्लाभर रेबिजका कारण 38 पशु चौपाए मरिसकेका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। विश्व भू राजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढ़िरहेका बेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ अर्थात बीआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 शिखर सम्मेलन शुरू भएको छ। विश्वका 70 देशका 6000 भन्दा बढ़ी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यो सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। को उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनैतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बीआरआई साझेदार देशहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। गएको वर्ष मात्रै हङकङ र साझेदार देशहरूबीचको वस्तु व्यापार 17% बढ़ेर 323 अर्ब अमेरिकी डलर पुगेको छ। यसबाहेक साझेदार राष्ट्रहरूबाट झण्डै 1500 कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन् भने 100 भन्दा बढ़ी कम्पनीहरू हङकङ स्टक एक्सचेन्जमा स्वीकृत भई विश्वव्यापी पूँजी संकलन गरिरहेका छन्। सम्मेलनको पहिलो दिनमै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन, व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित 32 महत्वपूर्ण समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यी सम्झौताहरूले साझेदार देशहरूबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछि आएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरीले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार यूएईसँग खेल्नेछ। आज भएको अर्को खेलमा सेमी फाइनलमा यूएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र 3 हुने टोली इमर्जिङ टिम्स एसियाका लागि छनौट हुनेछन्।
4: र सगरमाथा स्मेसर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हरायो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्ण लगातार 4 जितसहित 12 अंक जोड़ी तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। सगरमाथा 5 खेलमा 7 अंक सहित 4 स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आजको दोस्रो खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई 3-1 सेटमा हराएको छ। कर्णाली 5 खेलमा 11 अंक सहित दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ। मधेश 5 खेलमा 4 अंक सहित 5 स्थानमा रहेर बाहिरिएको छ। त्यस्तै लीग चरणको अन्तिम खेलमा अहिले बेलुका 7 बजे काठमाडौँ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। काठमाडौँ 4 खेलमा 8 अंक सहित तेस्रो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत। खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा। नयाँ मन्त्रीमा दीपक कुमार शाहले पारिस।
4: सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो। पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो। मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो।
5: भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान। वित्तीय सहायता दिन हानि नोक्सानी कोष सकारात्मक। बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती।
4: हङकङमा 11 बेल्ट एन्ड रोड शिखर सम्मेलन शुरू। 70 देशका 6,000 प्रतिनिधि सहभागी। 32 सम्झौतामा हस्ताक्षर।
5: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। अन्नपूर्ण स्माइकर किङ नेपाल भलिबल लीगको फाइनलमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9864595 0 94 र 9805584.

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902999, मोबाइल नम्बर 9856602999।

0: नमस्कार, रेडियो मर्चेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्चेङ्गी .org साँझ 6:35 बजेको मर्चेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज विश्व आत्महत्या रोकथाम दिवस, बेसी सहर सुन्दर बजारमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, बेसी सहरमा किशोर किशोरी लक्षित 3 दिने करियर काउन्सिलिङ तथा गोल सेटिङ सम्बन्धी प्रशिक्षण, भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि लमजुङ उद्योग वाणिज्य संघको 1,70,170 रूपियाँ सहयोग र शेष खले नेतृत्वको मिड ग्रुप फाउण्डेशनले भोटेकोशी बाढ़ीबाट प्रभावित 110 जना बाल बालिकाको कक्षा 12 सम्मको शिक्षामा सहयोग गर्ने। अब समाचार विस्तारमा। आज विश्व आत्महत्या दिवस, रोकथाम दिवस बेसर सुन्दर बजारमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाएको छ। लमजुङको बेसरमा विश्व आत्महत्या रोकथाम दिवस 2026 अवसरमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भएको छ। बेसर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर 2 को वडा कार्यालयमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले 1 दिने कार्यक्रम आयोजना गरिएको हो। आत्महत्या रोकथामबारे संवाद शुरू गरौं, दृष्टिकोण बदलौं भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम वडा नम्बर 2 का वडाध्यक्ष मदन राणाको अध्यक्षतामा भएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष राणाले आत्महत्या न्यूनीकरणका लागि परिवार, समुदाय र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिलाई हिलाको दृष्टिले नहेरी समयमै पहिचान गरी आवश्यक सहयोग, परामर्श र उपचारका लागि पहल गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई एक्लो महसुस हुन नदी, उनीहरूको कुरा सुन्ने, समस्या बुझ्ने र आवश्यक सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाई थियो। कार्यक्रममा विश्व नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता गीता घलेले आत्महत्याको जोखिममा रहेका व्यक्तिको समयमै पहिचान गर्ने, जोखिमको अवस्था हेरी दिनुपर्ने, प्राथमिक सहयोग, परिवार तथा समुदायको भूमिका र समस्या जटिल भएमा विशेषज्ञ सेवाका लागि प्रेषण प्रिफर गर्ने प्रक्रियाबारे जानकारी गराएको थियो। कार्यक्रममा टोल सुधार समिति, स्वास्थ्य आमा समूह, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूको हेरचाह गर्दै आएका केयर गिभरहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्तै उपयोगी र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले अब आफ्नै टोल छिमेकमा आत्महत्याको जोखिममा रहेका व्यक्तिहरूलाई समयमै पहिचान गरी आवश्यक सहयोग, परामर्श तथा उपचारका लागि सम्बन्धित निकायसम्म पुर्याउन थप सक्षम भएको बताएका छन्। कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक अशोक तामाङले गर्नुभएको थियो। लमजुङको बेसरमा 3 दिने करियर काउन्सिलिङ तथा गोल सेटिङ सम्बन्धी प्रशिक्षण भएको छ। किशोर किशोरीलाई आफ्नो क्षमता, रुचि र सम्भावनाको पहिचान गरी भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजित तालिम बिहिबार सम्पन्न भएको हो। मंगलबारदेखि शुरू भएको तालिम ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको आयोजनामा सञ्चालन भएको हो। तालिमको समापन कार्यक्रममा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको संस्थापक अध्यक्ष राजेन्द्र बोराको अध्यक्षता तथा बेसर नगरपालिकाका कार्यक्रम संयोजक एवं बाल कल्याण अधिकारी मेगेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै बाल कल्याण अधिकारी पोखरेलले किशोर किशोरीले समयमा आफ्नो रूचि, क्षमता र लक्ष्य पहिचान गर्न सके भविष्यमा सही बाटो रोज्न सहज हुने बताउनुभयो। उहाँले जीवनमा लक्ष्य निर्धारणसँगै त्यसलाई हासिल गर्न निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रशिक्षणका क्रममा सहजकर्ता हरिबोल बजगाईले आत्महत्या पहिचान, जीवन जीवन उपयोगी सीप क्षमता तथा रूचिको पहिचान, लक्ष्य निर्धारण र लक्ष्य प्राप्तिका लागि कार्ययोजना निर्माण लगायतका विषयमा सहभागीलाई जानकारी गराउनु भएको थियो। उहाँले म के गर्न सक्छु भन्ने विषयमा किशोर किशोरीलाई आफैले सोच्न र आफ्नो भविष्यको योजना बनाउन प्रेरित गर्नुभयो। आरसीडीसी नेपालका संस्थापक अध्यक्ष बोहराले किशोर किशोरीको क्षमता विकास र भविष्य निर्माणमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै आफ्नो लक्ष्य प्राप्ति गर्न लागि निरन्तर अघि बढ्न सहभागीलाई आग्रह गर्नु भयो। तालिममा सहभागी किशोर किशोरीले प्रशिक्षणले आफ्नो क्षमता र रूचि पहिचान गर्न तथा भविष्यका लागि लक्ष्य निर्धारण गर्न सहयोग पुगेको बताएका थिए। उनीहरूले तालिमबाट प्राप्त ज्ञान र सिपलाई आफ्नो अध्ययन तथा दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तालिममा आरसीडीसी नेपालको कार्यक्षेत्र अन्तर्गत विश्व नगरपालिका र दोर्दी गाउँपालिकाका 32 जना किशोर किशोरीहरूको सहभागिता रहेको थियो। यसअघि सम्पन्न सोही प्रकृतिको कार्यक्रममा सुन्दर बजार नगरपालिका, विश्व नगरपालिका र दोर्दी गाउँपालिकाका 35 जना किशोर किशोरीको सहभागिता रहेको आरसीडीसी नेपालले जनाएको छ। लमजुङ उद्योग बाढ़ी संघले भोटीकुसी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 1,70,170 रूपियाँ सहयोग गरेको छ। संघले बिहिबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संघको विपद राहत कोषबाट 1,00,000 रूपियाँ र कार्यसमिति व्यवसायी तथा एक समूहबाट संकलन गरिएको 70,170 रूपियाँ गरी कुल रकम सहयोग गरिएको संघका महासचिव विपिन श्रेष्ठले जानकारी दिनुभयो। रकम जम्मा गरेपछि प्राप्त भौचर संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सहितको टोलीले लमजुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाललाई हस्तान्तरण गरेको हो। भौचर हस्तान्तरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, कोष अध्यक्ष भरत विष्ट, बेसन इकाईका अध्यक्ष ज्ञानारायण श्रेष्ठ, महिला उद्यमी समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो। संघले आर्थिक सहयोगसँगै बाढ़ी पहिरो प्रभावित नागरिकका लागि जुनसी सामग्री समेत संकलन गरिरहेको जनाएको छ। संघले सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको संघले जनाएको छ। नेपाली मूलका अस्ट्रेलियन व्यवसायी सुरेश खले टीम मिट ग्रुप फाउण्डेशनले भोटीकोशी बाढ़ीबाट प्रभावित 110 जना बाल बालिकाको कक्षा 12 सम्मको शिक्षा तथा सर्वाङ्गीण विकासमा सहयोग गर्ने भएको छ। बाढ़ीका कारण आमा वा बुवा मध्ये एक वा दुवै गुमाएका बाल बालिकालाई लक्षित गरी फाउण्डेशनले दीर्घकालीन सहयोग कार्यक्रम अघि सारेको हो। प्रारम्भिक चरणमा रसुवाका अर्थ आर्थिक रूपमा विपन्न बाल बालिकालाई प्राथमिकता दिइने जनाएको छ। कार्यक्रम अन्तर्गत विद्यालय तथा परीक्षा शुल्क, पाठ्य पुस्तक, शैक्षिक सामग्री, पोषाक, यातायात, आवश्यकता अनुसार खाना तथा आवास, स्वास्थ्य बीमा र मनोसामाजिक परामर्श लगायतका सुविधा उपलब्ध गराइनेछ। फाउण्डेशनले कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार समक्ष प्रस्ताव पेश गरिएको जनाएको छ। वास्तविक पीड़ित बाल बालिकाको पहिचान र विद्यालय भर्न लगायतको समन्वय स्थानीय तथा सरकारी निकाय मार्फत गरिनेछ। फाउण्डेशनले अभियानमा सहयोग गर्न एमआईटी समूहका सदस्य तथा अस्ट्रेलिया समुदायलाई समेत अपील गरेको जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङ समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: शिव विकास तालिम सम्बन्धी सूचना लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटीभिटीको सहकार्यमा सहभागीको माग अनुसार शिव विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिव सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटीभिटी खुदी न्यूनतम सहभागी संख्या 20 जना तालिम अवधि 390 घण्टा तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ सम्पर्क नम्बर 0665201156 शिव सिकौ आत्मनिर्भर बनौ शिव नै रोजगार र स्वरोजगारको आधार हो।
3: कृषि विकास कार्यालय लमजुङको सूचना
2: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
3: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम।

0: पी बैठक निर्णयको छाया कपी पछिल्ला दुई आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201130,
0: मोबाइल नम्बर 9856045230 र 9856080140।
2: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
3: ए हजुर, पेन्सन पट्टा हरायो रे?
4: हो, म खोज्दैछु।
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहङ राई,
3: बुद्धि तमाङ,
5: गौमाया गुरुङ,
3: विल्सन विक्रम राई,
5: सुनिल थापा,
3: पशुपति राई,
5: डीबी गुरुङ।
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
7: मर्संग एफएम 95 मेगाहर्ज।
8: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। विश्व आत्महत्या रोकथाम दिवस 2026 को अवसरमा लमजुङको सुन्दरबजार नगरपालिका स्थित एजुसियस नमूना सामुदायिक अस्पतालमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी, उनीहरूका कुरुवा तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी सञ्चालन भएको कार्यक्रममा मानसिक स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्ने र आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग गर्नुपर्ने विषयमा जानकारी गराएको थियो। कार्यक्रममा निराशा, अत्याधिक तनाव तथा मानसिक समस्याका प्रारम्भिक संकेत पहिचान गर्ने, समस्यामा रहेका व्यक्तिसँग सहानुभूतिपूर्वक संवाद गर्ने तथा आवश्यक पर्दा मनोपरामर्श तथा स्वास्थ्य सेवामा जोड्ने उपायबारे छलफल भएको थियो। आत्महत्या रोकथाममा परिवार र समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै मानसिक पीड़ामा रहेका व्यक्तिलाई एक्लो नछोड्ने, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने र आवश्यक सहयोग तथा साथ प्रदान गर्नुपर्नेमा जोड़ दिएको थियो। कार्यक्रमको सहजीकरण अस्पतालकी मनोपरामर्शदाता शोभा ठकुरीले गर्नुभएको थियो। कार्यक्रममा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं, दृष्टिकोण बदलौं भन्ने सन्देश प्रवाह गरिएको थियो। मानसिक समस्यामा रहेका व्यक्तिलाई दोष दिनुभन्दा उनीहरूको अवस्था बुझेर साथ र सहयोग दिन सके आत्महत्या रोकथाममा महत्वपूर्ण योगदान पुग्ने मनोपरामर्शदाता ठकुरीले बताउनुभयो। समयमै गरिएको सानो सहयोगले पनि निराश व्यक्तिको जीवनमा आशा जगाउन सक्ने भएकाले मानसिक स्वास्थ्यका विषयमा खुलेर संवाद गर्नुपर्ने ठकुरीको भनाई थियो। लमजुङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना प्रभावकारी बनाउन लमजुङ कालिका यातायात संचालक प्रालीले जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङलाई लागू औषध सेवन परीक्षण गर्ने 10 थान मेडिकल किट उपलब्ध गराएको छ। प्रालीका अध्यक्ष पुनला श्रेष्ठले बिहिबार आफ्नै कार्यकक्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीलाई उक्त मेडिकल किट हस्तान्तरण गर्नुभएको हो। सवारी चालकले लागू औषध सेवन गरेर सवारी नचलाएको परीक्षण गर्ने मेडिकल किट प्रयोग गरिने जनाएको छ। सार्वजनिक सवारी साधन चालकको लापसी परीक्षणलाई प्रभावकारी बनाउन सहयोग पुग्नुका साथै यसबाट सवारी दुर्घटना न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। मेडिकल किट हस्तान्तरणका क्रममा यातायात व्यवसाय तथा ट्राफिक प्रहरीबीच सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नियमको प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो। विष्ण नगरपालिका नौसामदी टोलेसी देउराली आमा समूहले भोटेकोसी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 30,240 रूपियाँ सहयोग गरेको छ। बाढ़ीबाट प्रभावित पहिरो परिवारको पीड़ामा साथ पुर्याउने उद्देश्यले समूहले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कोषमा जम्मा रकम गरेपछि प्राप्त भौचर वेश्वर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल र उपप्रमुख पद्म गुरूङलाई हस्तान्तरण गरिएको छ। समूहका पदाधिकारी तथा सदस्यले नगर प्रमुख र उपप्रमुखलाई भौचर हस्तान्तरण गर्दै विपदको यस दुःखद समयमा प्रभावित परिवारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। आमा समूहले आफ्नो तर्फबाट सानो भए पनि विपदमा परेका परिवारको राहतमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ। साथै विपदको समयमा सबै पक्षले आफ्नो क्षेत्र

0: सहयोग गर्नुपर्ने समूहले जोड़ दिएको छ। यसैबीच रसुवाको भोटिकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारको राहतका लागि लमजुङ पेशीसर स्थित चाँद जामे मस्जिद लमजुङ मिया परिवारले 58,786 रूपियाँ सहयोग गरेको छ। मस्जिदले संकलन गरेको उक्त रकम लमजुङका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराई प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढ़ी पीड़ित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले मस्जिदमा रकम संकलन गरी कोषमा जम्मा गरिएको मस्जिदले जनाएको छ। विपदको समयमा पीड़ित परिवारलाई सहयोग पुर्याउन आफूहरूले संयुक्त सहयोग गरेको मस्जिदको भनाइ छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: आज विश्व आत्महत्या रोकथाम दिवस, बेसर र सुन्दर बजारमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, बेसरमा किशोर किशोरी लक्ष्य 3 दिने करियर काउन्सिलिङ तथा गोल सेटिङ सम्बन्धी प्रशिक्षण, भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि लमजुङ उद्योग वाणिज्य संघको 170,170 रूपियाँ सहयोग र शेषकले नेतृत्वको टीम मिड ग्रुप फाउण्डेशनले फोटिकोशी बाढ़ीबाट प्रभावित 110 बाल बालिकाको कक्षा 12 सम्मको शिक्षामा सहयोग गर्ने। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ढिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665-2093, मोबाइल 97463-06501।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
10: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसिसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: शिव विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटीभिटीको सहकार्यमा सहभागीको माग अनुसार शिव विकास सम्बन्धी विभिन्न तालिम संचालन गर्ने भएकोले शिव सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटीभिटी खुदी। न्यूनतम सहभागी संख्या 20 जना। तालिम अवधि 390 घण्टा। तालिम संचालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ। सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ। सिप नै रोजगार र स्वरोजगारको आधार हो।

0: sip on your extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: भनेपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099952। हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
8: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
7: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
8: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
7: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
8: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
8: मोबाइल नम्बर 9856045230 र 9856080140।
9: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। उद्योग मन्त्रीमा दीपक कुमार यादव नियुक्त। मन्त्री परिषदद्वारा मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
1: संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने।
0: प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात। रसुवा भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूको माग।
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौँ। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो।
0: अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग। जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण।
3: 72 जनाले चाहिँ लग्नु भएको छ, होइन आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ।
0: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट। ओमान सेमी फाइनलमा पराजित। अन्नपूर्ण एनभीएलको फाइनलमा
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यानकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएसएससीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएसटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने, गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भट्टुकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। 5130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अहिलेसम्मको 6 बजेको स्नेप अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। 8 बजेसम्म यहाँले डिटेल त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1377 स्टक चाहिँ फेला परेको छ। त्यसमा 5000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्रै हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एक्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारु भएको छ। अब त्यहाँ एफआईआर चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
5: विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7 अर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम हरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुधे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ, त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
3: अहिले चाहिँ हाम्रो साउन 1 गतेदेखिबाट शुरू भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70 भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब यो गाविसको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ सञ्चालन छ। 2072 सालबाट चाहिँ सञ्चालनमा हो चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू, जन्म हुने बित्तिकै यो कामकाजहरूमा चाहिँ खाद्यान्नको अभाव हुने भएको कारणले गर्दा सरकारले चाहिँ यो पुलिस चाहिँ ल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी:
8: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलाउन रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेकुसीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सगरमाथा स्नेहा सर्सलाई 3-1 सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
0: बाढ़ी प्रभावित बालबालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाए पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
0: स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं,
0: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन
0: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
15: साझा खबरमा अब मिलीजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
9: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढ़ाईको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढ़िरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रवासमा सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
15: वहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाढ़ीमा तपाईँको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ व्यत्रावतीकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट स्वाराडाँडामा प्रभावित

0: अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो, हामीसँग त केही छैन जम्मा। यही एउटा यही लुगा लगाएर म खासै भागेका थिएँ, चप्पल पनि अरूकै हो, यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेका थियौँ, जम्मा एउटा एक सेट लुगा मात्रै। मेरो चाहिँ दुईटा बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत सात रोपनी थियो, सात रोपनी खेत पनि त्यही बारीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो, र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो, यहाँबाट अन्त जाने ठाउँै छैन, अनि त्यही बाध्यताले पनि हामी बसिरहेछौँ।
1: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका आठ घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका,
3: व्यवस्था नरहेसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
2: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौं। विशेषत धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
3: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
8: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
3: धादिङमा पुरिएको हुनाले गर्दा

0: व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ, अब त्यहाँ त्यो ठाउँबाट उठ्नु पर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
1: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
0: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब रात चाहिँ दिने, रात केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु है कि। अब बच्चा बच्चीहरूको पढाइ लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
1: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
0: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3 महिना 4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
1: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम
0: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन। यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने, आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो पनि। अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
1: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
0: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन। अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
1: बोलेको कुराहरू त्यहाँ
0: बोल्न होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
1: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घसघस आउने त तपाईँलाई हो नि त, जनताले होइन, जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
0: जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन्, ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ। काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ, त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 वटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 वटा लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
1: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
0: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरीथरीका मान्छे हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने, कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो। मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो मन्त्री परिषद बैठकबाट। प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिइएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने देखिएको छ। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्। अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग
3: स्पष्टीकरण।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: पेन्सन पत्ता हराएको सूचना यही मिति 2083 साल
5: ए हजुर पेन्सन पत्ता हरायो रे
6: हो म खोज्दैछु
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
7: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहङ राई
5: बुद्धि तमाङ
7: गौमाया गुरुङ
5: विल्सन विक्रम राई
7: सुनिल थापा
5: पशुपति राई
7: डीबी गुरुङ
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
10: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
9: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041223 401124 मोबाइल 9841445148
11: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
12: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
11: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्
12: ए हो र
11: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्
12: बाप्रे यति धेरै जोखिम
11: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
13: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फलसिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
4: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
5: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
4: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
5: अब यो फोहोर के गर्ने त?
4: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
5: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
2: सिप विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार सिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले सिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी। न्यूनतम सहभागी संख्या 20 जना। तालिम अवधि 390 घण्टा। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ। सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ। सिप नै रोजगार र स्वरोजगारको आधार हो।
7: के भयो दिदी तपाईँलाई? सुन्छु छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850086780।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665202009।

0: ढिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9856133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
8: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका 7 त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846992406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ी पछिको पुनः निर्माणमा 7 खर्ब भन्दा धेरै रूपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन। सिलिमे जल विद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयास बारे सैनिक प्रवक्ता भन्छन्। अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृहयुद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देव जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड़ मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुने बारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर

0: साँझपखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत
1: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग त्यति प्राप्त छैन। हामीले विभिन्न स्रोतबाट जुटाउनु पर्ने हुन्छ, विकास चाहकारसँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ, आउन त अब बिस्तारै त्यो प्लस हुँदै जान्छ।
0: दुई चरणमा पुनः निर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनः निर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड़ लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुनः निर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन् विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
1: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ। प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एण्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनल्ली भन्न सक्छौ। तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिया छ। यो यसमा केही वास्तवमा पछि पिरियाने गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ।
0: बाढीबाट भौतिक सँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादा नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठूलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झारन नसक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याकुपेसीबाट उत्तर टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी पाकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटरसम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ड्राफ्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
0: भनेको ठूलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो।
2: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
0: जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी
2: छ? 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने

0: भावना छ अरू जलयुक्त आयोजनाहरूबाट
1: विशेष गरी यो जुन थ्रीएमा हामीले दुईजनाको जीविते उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। थ्री बीमा पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लामटाङ र रस अगाडि हाइड्रो टनलहरूमा पनि कार्य गरिएको अवस्था छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक थिए राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लागू नुवाकोट हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल।
2: अब राहत त अब जति पनि आइराखेको छ पाइराखेको छ होल्डिङ सेन्टरमा। अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिँदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हामीले त्यो पनि भनिराखेका छौँ है। म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ। त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जग्गाहरू चाहिँ लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ। पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है।
0: बाढ़ीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती।
3: अलिक केही राहत भएको छ। बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, ट्विन घरको व्यवस्था छ, झल्लुङ पुल चाँडै नै बन्दैछ, रोडहरू अहिले पनि बनिसकेका छैन, अब अझ कयौं समय लाग्छ बन्नलाई। मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ, होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ। अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ। अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जताचुकै भएर यो भाइरल ज्वरो रुगाखोकीहरू अलि तीव्र नै छ।
0: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागौं रसुवा झाका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
4: रसपाको मेजर कुरा के हो भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका, यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकपालोमा बसेर केही गरेर आफ्नो परिवार जनसँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नु भएको थियो। हाइड्रो पावर त्यही थियो। टुरिज्मको विषय धेरै जस्तो अब मानसोवर जाने बाटो त्यहाँ भएर होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाले। त्यसपछि लाङटाङ जाने पनि त्यहीँबाट भइहाले। अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडे सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले। त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था, मिसिङ भइरहेको अवस्था हो। रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ। भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो, र सरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु।
5: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग, त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
4: अहिलेसम्म भएको डेटामा मिसिङ रसबाट 1800 छ भने स्थानीय साथीहरू सूचकको निवेदनका आधार हो। कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ, त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन। को यता मुख गरे को यता मुख गरे भने दौडिरह हुन्छन्। अहिलेसम्मको 1849 छ, त्यसमा 10 जनाको चाहिँ शनाखत भएको छ। यो त रसपको मात्र नेट कुरा गर्दैछु। बाहिर विभिन्न नागरिकहरू, विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गत मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको हामीलाई सूचना पाएको निर्जना आएको सबै मिसिङ भएको नै 4000-6000 छ। र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्डा जान हिँडेको मान्छे, मानसोवर जान हिँडेका मान्छे, नाका जान हिँडे मान्छे कतिले वासआउट गरी लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन। प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ। कतिपय कुराहरू चाहिँ कसरी स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइन्युटली हेर्ने कुरा साथीहरू बिस्तारै पहुँचिँदै हुनुहुन्छ। अब हाम्रो विविध जो जे जे धर्म लिए भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो।
5: सबै परिवारै बेपत्ता भयो, सम्पर्क विहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने, यो धेरै अझै पनि प्रश्न तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला, किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीड़ामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि।
4: रसम्म 5 गाउँपालिका मात्रै, 2 गाउँपालिकाको कार्य नै छैन। कति कर्मचारीहरु मिसिङ हुनुहुन्छ, सुरक्षाकर्मीको साथीहरु पनि धेरैजना मिसिङ हुनुहुन्छ। जति बचेछन् त्यसको गर्ने र पतङ्गहरूले पनि लागिहाल्छ।
0: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप बसालसँग कुरा गर्दै। अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: नेशनल सिटी हस्पिटल,
5: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
6: विशेषज्ञ चिकित्सक र सेवाहरू,
7: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
6: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
7: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
6: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
6: पिटिसियन डाक्टर गौरीराम महतो,
7: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
6: हार जोनी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
7: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेति,
6: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
6: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0054 93 6 11।
5: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
12: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
11: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
12: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
11: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।
13: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
14: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
15: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
16: नाम चाहिँ के लेखेको रहेछ सर?
15: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
17: तेरो बाउले यत्रो ठुलो कुरामा त लुकाएछ होइन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
14: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन पट

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुमित्र गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ। तिम्रो यो चर्टिकला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: के सुड्डी? सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू उल्बोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
10: दिलीप राय माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131994332।
3: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Liponia.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
7: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
5: हुल्लास फुसका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
6: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999-9847-79-269-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
10: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
9: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
10: ल भइहाल्छ नि नानी
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
12: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
11: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 9846-77-745
7: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845940046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 0625204375। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: फ्या जालो
1: झोरले
0: लस्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।